0: रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: सामान नाजरीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। सुबह हमने आपको इंट्रो में भी बताया था, मलिक सिकंदर सिद्दीक जो के साबका पार्लियामेंट के मेंबर भी हैं, डेनिश कोपेनहेगन पार्लियामेंट के जो हैं, कम्यून के जो हैं, उसके भी मेंबर हैं, वो स्टिल मेंबर हैं। इनसे आज हमने बहुत सारी बातें करनी है, बहुत सारी चीजें हमें पढ़ने को देखने को मिलती रहती हैं और हम देखते भी रहते हैं, पढ़ते भी रहते हैं और लोगों की बातें भी सुनते रहते हैं। लेकिन आज चूंकि सिकंदर सिद्दीक प्राय रास्ते हमारे साथ मुखातिब होंगे, लाइव है इस वक्त हमारे साथ, सिकंदर एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: जनाब राजू साहब अस्सलाम वालेकुम, आपका बहुत बहुत शुक्रिया दावत देने का, जितने भी आपके सामईन हैं उनको मेरी तरफ से प्यार भरा सलाम।
1: वालेकुम सलाम सिकंदर, चूंकि खबरें बहुत गर्म हैं, अखबारात जो हैं, टीवी चैनल्स भी हैं और सीना गजट भी खबरें चलती हैं और जो खबरें होती हैं वो कोला नमा खबरें, जलने जलाने वाली, धुआं छोड़ने वाली भी खबरें चलती हैं, तो डायरेक्ट मैं अपने सवाल की तरफ आता हूँ। आप कोपेनहेगन सिटी काउंसिल के रुकन भी हैं, रुकनियत से सुनने में आ रहा है कि आपको डी सीट करने का असूली कानूनी फैसला किया गया है, आप इस पर क्या कहेंगे?
2: मैं जनाब राजा साहब ये कहूंगा कि सियासत में आपको बड़े बड़े अप्स एंड डाउन्स मिलते हैं, ये बात आपकी बिल्कुल दुरुस्त है कि मुझे डी सीट करने का, अनसीट करने का फैसला मिनिस्ट्री के जो एस्टेब्लिशमेंट में जो ऑफिसर्स हैं उन्होंने ये कर दिया है और मैं समझता हूँ कि ये मेरे लिए बहुत बड़ी एजाज की बात है कि मैंने जो इसराइल के खिलाफ, मैंने जो डेनमार्क की हिस्ट्री में पहली बार इस तरह खुलेआम जो एक टैबू था ज़ायनिस्ट लॉबी की जो इन्फ्लुएंस है यहाँ की पॉलिटिक्स पे, उस पे हमने बात की, तो इन्होंने फिर एक बिल्डअप, प्रेशर बिल्डअप किया और ये जो है सारा केस शुरू किया और मेरे जीते हुए इलेक्शन, मेरा जो मैंडेट है जो मैंने भरपूर वोट के साथ लिया है, उसको मिनिस्ट्री के चंद लोगों ने अब बैठ, यानी कि ये कोर्ट ने फैसला नहीं किया, ये एडमिनिस्ट्रेटिव फैसला है जो मिनिस्ट्री के अंदर कुछ ऑफिसर्स हैं उन्होंने फैसला किया है। और मैं जरा अपने जो सामईन है उनको बताता चलूं कि ये बेसिकली क्या है, क्योंकि बहुत सारी फिर आपको पता है खबरें बाहर चलती हैं और लोग समझते हैं पता नहीं ये क्यों किया गया, ये टेक्निकली क्या बात है। टेक्निकली ये बात है कि मैं, मेरा एक घर है हयालेव में और मेरे घर और भी बहुत सारे हो सकते हैं और मैंने एक कोपेनहेगन में भी मेरा, मेरे पास एक रिहायश है और जब आप इलेक्शन लड़ते हैं तो उसमें आप जिस कम्यून में इलेक्शन लड़ रहे हैं उसमें आपने रहना होता है। मैं जब इलेक्शन लड़ने जा रहा था तो मैंने फेसबुक पे और अखबार में लिखा कि भाई मैं आप कोपेनहेगन में इलेक्शन लड़ने जा रहा हूँ, इसलिए मैं ख्याल है उससे अब कोपेनहेगन शिफ्ट होऊंगा और इलेक्शन लड़ूंगा। ये मैंने अखबार में भी आया पता कि भाई सिकंदर इलेक्शन लड़ रहा है कोपेनहेगन में, वो शिफ्ट होगा कोपेनहेगन ख्याल है उसे। फिर उसके बाद मैंने अपने पेपर सबमिट किए तो उसमें भी उन्होंने मुझे कुलखंड किया कि ये अकॉर्डिंग टू लॉ है और ये बिल्कुल सही है, आप इलेक्शन लड़ें, और तब भी कोई मसला नहीं था। फिर जब मैंने इलेक्शन के दौरान जब ये एजेंडा उठाया कि जो इसराइल में ये बर्बरियत कर रहे थे मुसलमान फलस्तीनियों पे और क्रिश्चियंस पे, मुसलमानों पे जो ये कत्लेआम वहां पे कर रहे थे, तो फिर हमने यहाँ पे एक भरपूर कैंपेन चलाई और जिसमें हमने सबसे पहले तो ये कहा कि इस डेनमार्क की पॉलिसी ये होनी चाहिए कि इसराइल के खिलाफ, इसराइल जो है उसको डिसॉल्व किया जाए और एक स्टेट बनाई जाए फ्रॉम द रिवर टू द सी जिसमें सारे इक्वल राइट्स के साथ रहें। फिर उसके बाद हमने जब देखा कि यहाँ भी बहुत इन्फ्लुएंस है, दुनिया में हर तरफ इनका इन्फ्लुएंस है, एपेक, अमेरिका में इनका इन्फ्लुएंस है सियासत पे, तो ये बातें कभी पहले किसी ने की नहीं थी, तो हमने इसको यहाँ पे प्लखेड़ा बनाए कि इनकी जो ये इन्फ्लुएंस है इसको यहाँ पे खत्म किया जाए। उसके बाद आपको याद है कि फिर एक पहाड़ टूट पड़ा और इन्होंने पहले मेरे करेक्टर एसासिनेशन करने की कोशिश की कि मतलब हम सिकंदर को रोक लें, और फिर इन्होंने जो टेंस ज़ियोनिस्ट फोबोन है इन्होंने मेरे खिलाफ पुलिस केस किया, एफआईआर कटवाई। तो इन्होंने फिर बहुत, फिर जो यूरोपियन ज़ायनिस्ट फोबोन है जो इनकी जो इसराइलियों की जो यूरोपियन जो काउंसिल है उसने फिर यहाँ के प्राइम मिनिस्टर को लिखा और कहा कि ये लखेरा उतारे जाए और ये माफी मांगे और ये वो। हम टस से मस ना हुए, हमने अपनी कैंपेन जारी रखी और अल्लाह के फजल व करम से हमने एक पार्ट एक हिस्ट्री।
1: ये आपको डेनमार्क का कानून इजाजत देता था?
2: बिल्कुल इजाजत देता था, बिल्कुल कानून के हद के अंदर हमने रह के ये सब कुछ किया है। तो फिर हमने इलेक्शन लड़ा और आप देखें कि हमने सीट निकाली जब लार्स लोएगे की मॉडरेट्स पार्टी है वो सीट नहीं निकाल सके कोपेनहेगन में, इंगा स्टॉयबेक की तेनमक्स तिमुखार है वो सीट नहीं निकाल सके जो हुकूमत में लार्स लोएगे बैठा हुआ है, फॉरेन मिनिस्टर है वो, उसकी पार्टी सीट नहीं निकाल सके, हमने निकाल ली, अल्लाह के फजल था। तो इनको बड़ा शौक लगा। फिर इन्होंने क्या किया कि इन्होंने कहा कि अब इलेक्शन तो जीत गया लेकिन इसको एक मिसाल बनाना है बकाया सारे सियासतदानों, ये मेरी मतलब शौक नहीं है कि इसको मिसाल बनाना है कि जो आपने बात की ये अनएक्सेप्टेबल बात है। तो फिर अचानक क्या हुआ, इन्होंने अचानक ये खोल दिया किस्सा कि ठीक है हम मानते हैं कि आप कोपेनहेगन में आपकी रिहाइश है लेकिन वो आपकी प्राइमरी रिहाइश नहीं है, यानी कि वो आपकी अव्वल रिहाइश नहीं है, आपकी जो अव्वल रिहाइश है वो बनती है हेलो। तो क्योंकि हेलो में बनती है तो फिर आप यहाँ इलेक्शन नहीं लड़ सकते, यहाँ पे आप सीट आपके आप इसमें नहीं बैठ सकते। फिर इसमें हमारे वकील ने इस पे बहस की, जद्दोजहद की, इसी तरह जो यहाँ का फॉर्मेलिटीज इस पे आता है वो उसने भी लिखा एक नोट, केस देखा और लिखा क्यों गलत कर दिया। तो फिर ये केस जो है ये मिनिस्ट्री में गया और मिनिस्ट्री ये किसी, ये भी लोगों को शायद है कि पता नहीं ये किसी कोर्ट ने जजमेंट दिया है, ऐसी कोई बात नहीं है, ये मिनिस्ट्री में जो मिनिस्टर है उसके अंडर जो स्टाफ होता है वो लोग, मतलब जो आप कह लेंगे जो ऑफिसर्स होते हैं,
1: तो मतलब आपका कहने का मतलब है कि केस जो है वो अदालत ने आपके खिलाफ फैसला दिया इसकी बुनियादी वजह ये थी?
2: नहीं, अदालत ने फैसला दिया ही नहीं है, अदालत में गया ही नहीं है, ये समझने वाली बात है कि ये मिनिस्ट्री के अंदर एडमिनिस्ट्रेटिव फैसला हुआ है, ये कोर्ट में तो गया ही नहीं, अगर ये कोर्ट में जाता तो हम इसको यकीनन जीतते। इसको भी मैं अभी आगे आता हूं। तो ये फिर मिनिस्ट्री ने फैसला दिया कि ठीक है आपकी रिहाइश है कोपेनहेगन में लेकिन वो आपकी प्राइमरी नहीं है।
1: तो चले मैं इसके साथ एक चीज और जोड़ देता हूँ, क्या ये फैसला हतमी है या इसके खिलाफ आपको अपील का हक आपके पास मौजूद है?
2: मेरे पास अपील का हक है लेकिन मैंने अभी फिलहाल ये फैसला किया है कि मैं इसको कोर्ट में नहीं लेके जाऊंगा, उसकी रीजन है, लेकिन मैं इस पर भी बाद में आता हूँ, मैं जरा पहले वो अपनी बात खत्म कर लूँ। तो फिर कहने का मकसद ये है कि रीजन उन्होंने ये दी है कि आपकी रिहाइश है, हमने आपके पेपर भी सबमिट किए थे, इलेक्शन कमीशन ने आपको पास किया था, कैंडिडेट बनाया था, लेकिन आपकी वो प्राइमरी, आपका वो फर्स्ट अव्वल रेसिडेंस नहीं है, अव्वल रेसिडेंस आपकी हेलो में है, इस वजह से हम आपको आपको डिसीट करते हैं और आप नहीं बैठ सकते। ये उन्होंने फजूल सी पॉइंट निकाला है। कुछ लोग अभी कह रहे हैं पता नहीं पैसों का मसला है, जिसने पैसे लिए हैं कि हाउसिंग फ्रॉड हुआ वगैरह, बिल्कुल ये फजूल बातें हैं, ये पता ना फिर अखबारों में इसी तरह लिखा जाता है। लेकिन केस सिंपल ये है कि वो कहते हैं कि आप, हम मानते हैं कि आपका आपकी रिहाइश है कोपेनहेगन में लेकिन वो आपकी फर्स्ट रिहाइश नहीं है, फर्स्ट रिहाइश आपकी हेलो में है, इस वजह से आप यहाँ पे नहीं बैठ सकते। तो ये इन्होंने एक टेक्निकलिटी ढूंढ के मुझे डिसीट करने के लिए इन्होंने निकाल लिया। अब देखा यह जाए कि जब एमिलिया श्योटे जो है, जो अभी इस वक्त मेंबर नेशनल असेंबली है, उसके ऊपर जब इलेक्शन हुए तो ये सामने आया कि वो तो स्वीडन में रहती है, वो रहती ही नहीं कोपेनहेगन में, डेनमार्क में। तो फौरन पार्लियामेंट ने भी कहा कि हम इसको ओनस नहीं करेंगे, हम कोई तहकीकात नहीं करेंगे, और जिस कम्यून में वो यहाँ पे रजिस्टर थी उससे भी कहा हम कोई तहकीकात नहीं करेंगे। और आमतौर पर होता भी ऐसे है लेकिन यहाँ पे क्योंकि हमने ये बातें की, हमने इस इन्फ्लुएंस के बारे में बातें की, हमने इसराइल के खिलाफ ये स्टैंड लिया, तो ये जो ज़ायनिस्ट लॉबी है इनका इन्फ्लुएंस इतना स्ट्रांग है कि ये केस कभी ना खुलता, ये केस कभी बनता ही ना, ये कभी होता ही ना अगर ये हमने बातें ना की होती। तो इसलिए मैं समझता हूं कि ये मेरे लिए بہت بڑا میڈل ہے, یہ میرے لیے بہت بڑا اعزاز ہے کہ ہم وہ واحد لوگ ہیں جنہوں نے پہلی بار جو ہے زائنسٹ انفلوئنس کے بارے میں بات کی, اس ایشو کو چھیڑا جو کوئی بھی نہیں چھیڑتا. اور آپ یقین کریں پس پردہ انٹرویو ختم ہوتے ہیں ہر بڑا جو ہے بندہ یہی کہتا ہے وہ یار تم سب کو پتا ہے کہ یہ ایسا ہی ہے لیکن ہم بول نہیں سکتے, ہر بندہ یہ کہتا ہے لیکن دہشت اتنی ہے کہ کوئی یہ کہتا نہیں ہے. اچھا اب آئیں آگے, اب بات یہ ہے کہ اب میں اگر چاہوں تو میں اس کو کورٹ میں لے کے جا سکتا ہوں. میرا وکیل عابل کھایا وہ میرے ترلے منتے کر رہا ہے کہ آپ اس کو کورٹ میں لے کے جائیں کیونکہ کیس سیدھا سیدھا ہے, آپ نے جیت جانا ہے. میرا ایشو یہی ہے کہ اگر ہم اس کو کورٹ میں لے کے جاتے ہیں تو اس میں دو چیزیں ہوں گی, ایک تو یہ ہے کہ یہ کورٹ میں جو کیس ہوگا یہ کہیں فیصلہ اس کا کوئی دو ڈھائی سال بعد ہوگا, پتہ نا یہ تو نہیں نا ہوتا کہ آج ہم کریں گے کل وہ اٹھا لیں گے کورٹ میں, اس کو بہت ٹائم لگے گا. تو اس کا مطلب یہ ہوا کہ جو پیریڈ ہے جو ہمارا الیکشن کا جو جو جو اس کے کیا اسمبلی کا جو ٹائم ہے چار سال وہ ویسے ختم ہو جائے گا, پھر میں بہت سارے پیسے لگاؤں گا, پھر وہاں پہ میں میرے دوست میری فیملی پارٹی کے لوگ ہم وہاں پہ وہ کیا اسے کہتے ہیں دینی ہوگی ویزنا بننا ہوں گے بیان دینے ہوں گے, پھر یہ بہت ساری کیا کہتے ہیں اخباروں میں ہر روز خبریں لگیں گی. تو مجھے اتنی ضرورت نہیں پڑی کہ میں پیسہ بھی لگاؤں ڈھائی سال انتظار بھی کروں. ایک تو ہوتا نا اگر یہ مجھے یہ کہتے کہ چلو ٹھیک ہے تم بیٹھے رہو تم ابھی ایز اسمبلی کے ممبر بیٹھے رہو اور پھر آپ کو ہم جب کیس آئے گا کورٹ میں دیکھی جائے گی, انہوں نے کہا نہیں آپ کو باہر نکلنا ہوگا پھر آپ بشک اپیل کر سکتے ہیں اور پھر آپ جیت جاتے ہیں تو پھر آپ کے حق میں فیصلہ ہو جائے گا, پھر وہ میرے مجھے فائدہ نہیں ہے کیونکہ پھر ٹائم تو
1: یہ بڑی عجیب بات ہے کہ آپ اپیل کر سکتے ہیں بیٹھ نہیں سکتے.
2: پر یہی تو بات ہے یہی تو, اور یہ بھی ابھی اس جو ایکسپرٹس ہیں اس نے میں نے کسی سے بات کی ہے وہ یہ کہتے ہیں یہ تو سارا غلط کر رہے ہیں. اصل میں بات یہ ہے کہ یہ مجھے ایک مثال بنانا چاہ رہے ہیں کہ اگر آپ یہ باتیں کرو گے تو پھر ہم آپ کا وہ حشر کریں گے کہ سارے بقایا دیکھیں. لیکن انہیں یہ نہیں پتا کہ میرا جب ابھی انٹرویو ہوا ہے پچھلے دنوں تو انہوں نے مجھے کہا ہے کہ اب آپ کیا کریں گے, میں نے کہا اب میں وہ کروں گا جو ہم شروع سے پلان تھا کہ ہم مزید پارٹی کو اسٹرانگ کریں گے اور اگلے الیکشن کی تیاریاں ہم شروع کر دیں گے, اب ہم قومی اسمبلی کے الیکشن کی تیاریاں کریں گے کمیون کے الیکشن کی تیاریاں کریں گے. اور یہ بھی بات سمجھنے والی ہے کہ ہماری جو سیٹ ہے میں نے 49% ووٹ ذاتی لیے تھے اور ہماری جو یہ سیٹ ہے وہ برقرار رہے گی اور اس پہ ہم میرا کولیگ جو ہے ہماری پارٹی کا ممبر
1: سکندر آپ بات کہہ رہے ہیں کہ آپ نے اتنے زیادہ ووٹ لیے, ووٹ تو پارٹی کا منڈیٹ بنا, ووٹ آپ کے ووٹ نہ ہوتے تو پھر منڈیٹ بننا بھی ذرا مشکل سی بات بن جاتی تھی, لیکن اگر آپ کو ڈی سیٹ کیا جا رہا ابھی تک تو آپ بیٹھے ہوئے کمیون میں تو پھر جو ہے وہ آپ کی سیٹ پر الیکشن کیوں نہیں ہوتا؟
2: بٹ یہی چیز دیکھیں ہم تو میں تو کہہ رہا ہوں کہ ٹھیک ہے ہمارے پاس سیٹ دے, اب یہ آقا اشم کو اس سیٹ پہ بیٹھے گا وہ میرا فرسٹ سپلینٹ ہے وہ چھوٹا بھائی ہے اور ان شاء اللہ تعالیٰ مجھے پوری امید ہے وہ بہت بہترین طریقے سے اور اچھے طریقے سے جو ہے اس سیٹ کو اس کا جو جو ڈیوٹیز ہے وہ سر انجام دے گا اور پارٹی ہم سارے اس کے ساتھ ہیں اور میں بھی ظاہر بات ہے بیک پہ اس کے کھڑا ہوں اور اس کو گائڈ کروں گا اور اس کو آگے اس کو بیسٹ سے بیسٹ جو ہے تاکہ وہ اپنے پرفارمنس کر سکے. تو اس پہ بھی ان شاء اللہ بھی ہم بات کرتے ہیں. بات یہ ہے کہ یہ بہت سمپل بات ہے کہ ہم نے خود مینڈیٹ نکالا ہے, میں نے خود ہمیں ووٹ ملا ہے, ہم جیتے ہیں اور اب یہ ہمیں فضول بات پہ ڈی سیٹ کر رہے ہیں, معمولی سی بات پہ ڈی سیٹ کر رہے ہیں. اور ظاہر بات ہے پھر اس کے بعد بہت سارے لوگ ہوتے ہیں وہ پھر ظاہر بات ہے جو جو اسرائیلیوں کی جو جو جو پرو پارٹیز ہیں یہاں پہ وہ کہہ رہی ہے کہ بھائی اس کو تنخواہ ملی ہے وہ واپس کرے, بھی پچھلے دنوں میں دیکھ رہا تھا کہ لکھا ہوا تھا کہ اس کو 150,000 نو مہینوں میں تنخواہ ملی ہے. تو وہ
1: میں سکندر اس طرف آتا ہوں, یہ بات جو ہے میں آپ سے سوال کرنے جا رہا ہوں, 9 ماہ کی تنخواہ الاؤنس واپس مانگنے کی بنیاد کیا بتائی گئی ہے؟ کیا آپ نے باقی 9 ماہ کے مکمل پیسے واپس مانگے جا رہے ہیں؟ آپ کے وکیل اس رقم کی واپسی کے متعلق کو کیسے دیکھتے ہیں جبکہ آپ 9 ماہ باقاعدہ ایکٹیو کام کرتے رہے کمیون میں, آج بھی آپ کمیون میں کام کر رہے ہیں؟
2: دیکھیں سب سے پہلی تو بات یہ ہے کہ جو یہ جو باتیں کر رہے ہیں سوشل ڈیموکریٹ نے واضح الفاظ میں کہا ہے کہ تنخواہ نہ واپس مانگنی ہے نہ اس سے نہ لینی ہے, ये सिर्फ डेनिश पीपल पार्टी, लिबरल एलियंस से विंस्टा, ये जो प्रो इसराइल पार्टीज हैं, जो पहले जिनको मैं दुखता हूँ, वो ये कह रहे हैं कि हम जो है इससे हमने लेनी है वापस। लेकिन जो इंटीरियर मिनिस्ट्री है उसने कब का बयान दे दिया है कि तनख्वाह वापस नहीं ली जा सकती, वो बनती भी नहीं है। क्यों नहीं बनती? कि जब मैं इलेक्शन जीता हूं और 9 महीने मैंने वहां पे काम किया है, आपको आपके सामने मैं रखता रहा हूं, मैंने वहां फोर्स ले दी है, मैंने वहां फोर्स स्पेशलिस्ट खड़ी की है, मैंने क्वेश्चनिंग की है, मैंने क्रॉस क्वेश्चनिंग की है, मैंने बजट में हिस्सा लिया है, बजट की नेगोशिएशंस में हिस्सा लिया है, मैंने किंग्स आउटहेल को मैं हिस्सा हूं, तो मैंने वहां कोई क्या कहते हैं घर तो नहीं ना बैठा रहा, मैंने वहां पे भरपूर काम किया है, अपना टाइम दिया है। और जब ये मुझे अनसीट करेंगे, यानी कि ये जब अब अगले मीटिंग में ये आती है, ये भी मैं जरा बता दूं, तो अगली मीटिंग पे जब ये एजेंडे पे बात आएगी तो फर्स्ट सुप्लैन को अंदर करेंगे, मुझे अनसीट करेंगे, तो उसके बाद फिर मैं मेंबर नहीं हूं। इसका मतलब ये है कि जितने महीने में मेंबर रहा हूं उसकी तनख्वाह तो मैंने लेनी है। तो ये जो 150,000 या पता नहीं क्या को लिखा हुआ था, ये मेरी तनख्वाह है और मेरी सबसे कम तनख्वाह है वहां पे, मेरी वहां पे बहुत कम तनख्वाह है और ये तनख्वाह मेरे 8-9 महीने की तनख्वाह है। और इंटीरियर मिनिस्ट्री ने कहा है कि ये तो जाहिर बात है जब मेंबर बंदा होता है तो तनख्वाह तो मिलती है, वो उसने वापस नहीं करनी। तो ये सारी होती है स्पिन और सियासत जो राइट विंग पार्टीज जो हैं वो ये कर रही हैं और शोर शराबा डालने के लिए। लेकिन इसमें कोई इसकी कोई ऐसा अहमियत नहीं है और कोई इसकी हकीकत नहीं है, क्योंकि सोशल डेमोक्रेट पार्टी जो कि वैसे मेरे फेवर में नहीं है, उन्होंने वाजिया बयान दे दिया कि ये फजूल बातें हैं। बल्कि उनके ऑफ ने ये कहा कि सिकंदर तो बहुत एक्टिव मेंबर था, उसके अल्फाज हैं अखबार में, कहते हैं सिकंदर तो बहुत एक्टिव मेंबर था और उसको जाहिर बात है उस जितनी देर वो बैठा उसने तनख्वाह ली है, ये फजूल बात है करनी। तो इसमें भी कोई ऐसी बात नहीं है। और दूसरी बात मैं ये भी बताता चलूं कि ये सारी ये जो गेम हो रही है, देखें मैं आपको बताता हूं, बहुत अरसे से ये मुझे कंट्रोल नहीं कर सकते। मैं मुसलमानों के हक के लिए बोलता था, कुरान पाक की बेहरमती होती थी मैंने बोलता था, पासपोर्ट की बात होती थी मैं बोलता था, फिर अख्तियार के साथ मेरी कितनी बार क्या कहते हैं बहस हुई है, वहां पे खड़े होके मैंने कहा ईद मुबारक, रमजान मुबारक, ये पहले कभी नहीं हुआ था। मैं इंगस्तौबा के खिलाफ बोलता था, मैं हमेशा जो है एक स्ट्रॉन्ग वोकल वॉइस रहा हूं माइनॉरिटीज के लिए, और ये मुझे कभी रोक नहीं सके, ये मुझे कभी कंट्रोल नहीं कर सके। तो इनका दिल है, इनकी कोशिश है कि किसी तरीके से सिकंदर, क्योंकि हेड है सिकंदर जो है उसकी प्रोफाइल है, इसको जो है ना किसी तरीके से जो है ना खत्म करना है, और ये कोशिश है इनकी। लेकिन मैंने वही बात की, हम कश्तियां जला के निकले हैं, हम हर प्राइस के लिए तैयार हैं। मैंने आप लोगों को पहले दिन ये बात कही थी, मैं सियासत डेनिश सियासत में तब तक हूं जब तक मैं अपने लोगों की नुमाइंदगी अलहक तरीके से कर सकूं। जिस दिन मैं ये ना कर सका तो फिर मैंने सियासत में रहना ही नहीं है। मैं ना ही तनख्वाह के लिए सियासत में हूँ, ना ही मैं करियर के लिए सियासत में हूँ। मैंने अपना करियर बनाना होता, मैं किसी एस्टैब्लिश पार्टी में बैठता और मेरी सीट निकलनी थी। मैं अपने शनाख्त पे सौदा नहीं कर सकता, मैं अपनी शनाख्त पे कॉम्प्रोमाइज नहीं कर सकता। करने के लिए बहुत सारे लोग और बैठे हैं, उन्हें सपोर्ट करें। फिर मुझे अगर आप सपोर्ट कर रहे हैं तो आप इसलिए कर रहे हैं कि मैं जहां भी आऊंगा मैं ललकार के जो है आपकी आवाज बनूंगा, आपके बच्चों की आवाज बनूंगा। और मैं बहुत हम्बल और आजिजी में ये बात कर रहा हूँ कि मैंने हमेशा ये कोशिश की है, मैं जहां भी गया हूँ, जिस पार्लियामेंट में गया हूँ, जिस फोरम में मैं गया हूँ, वहां पे मैंने हक पे बोला हूँ, हक बोला हूँ और हमेशा जो है आवाज उठाई है। और ये भी मैं बात बहुत क्लियर कर दूं कि फ्री कोने की जो सीट है ये बरकरार रहेगी। मैं अनसीट हो जाऊंगा, मैं वहां से निकल जाऊंगा, अशम वांदर आ जाएगा। अशम मेरा छोटा भाई है, अशम के साथ मेरे साथ जब ये पहली बार आया था कुछ 6 साल पहले की बात है, और उस वक्त जो है ये यंग सा लड़का होता था, तो मैंने इसको अपने साथ लगाया और उसने बहुत प्यार से साथ लगा, उसने बड़े अच्छे तरीके से काम किया, उसने हर तरफ मेरे साथ साथ रहता था और उसने इलेक्शन भी कई लड़े हैं। और उसने हम जब मेरा सेक्रेटरीट होता था फ्री कोने का पार्लियामेंट में, उसमें भी मैंने उसको जॉब दी हुई थी, उसको तनख्वाह मिलती थी, तो ये हमेशा हमारे साथ रहा है। तो अशम जो है वो बहुत ही अच्छा मेहनती और लॉयल।
1: सिकंदर, ये अशम आपकी लॉबी में है या किसी और की लॉबी में है?
2: देखें लोग जो मर्जी है कहें और जो मर्जी है समझें, मुझे इतना पता है कि अंकल आगा नदीम साहब और अशम انہوں نے ہمیشہ پارٹی کے ساتھ چلے ہیں, پارٹی کے ساتھ مخلص ہی رہے ہیں, اور یہ میرے ساتھ ان کا ایک بہت پیار ہے, بہت ایک محبت ہے. اور میں نے بھی اشرف کو کہا ہے, ابھی بھی میں نے اشرف کو کہا ہے کہ بالکل یہ فکر نہ کرے, میں اس کے ساتھ کھڑا ہوں, پارٹی اس کے ساتھ کھڑی ہے, اور ہمیں پوری امید ہے کہ اشرف جو ہے بڑے بہترین اچھے طریقے سے لائل طریقے سے اس جو اس کو جو اللہ پاک نے اعزاز دیا ہے اس کو یہ بہت بہترین طریقے سے اور چلائے گا, پارٹی کی جو لائن ہے اس کو فالو کرے گا, اور ہم سب سے مشورہ کر کے ان شاء اللہ تعالیٰ اس مینڈیٹ کو بڑے بھرپور طریقے سے اٹھائے گا.
1: اور سکندر کیا اشم کا بھی جو ہے وہ کوئی سپلینٹ ہوگا؟
2: جی جی, کیونکہ ہماری جتنی بھی ہم مساق تو ہم جو تھے نا 9-10 بندے لسٹ میں, تو اب جس کے ووٹ زیادہ نکلے ہیں وہ نمبر ون, میرے سب سے زیادہ نکلے تھے کیونکہ میرے کوئی 3,000+ ووٹ نکلے تھے, تو پھر اس کے بعد اشم کے ووٹ تھے, پھر اس کے بعد کسی ڈینیل کے ووٹ تھے, اس کے بعد رجیش کے ووٹ تھے, تو اسی طرح سے پھر لسٹ جو ہے اس میں اب سپلینٹ بنتے جاتے ہیں. تو اس کا مطلب یہ ہوا کہ اب آگے اشم کسی دن چھٹی کرتا ہے, اشم مثال کے طور پہ پاکستان جاتا ہے اور کسی وجہ سے نہیں آ سکتا, تو پھر جو ووٹوں کے حساب سے جو ہماری لسٹ پہ نمبر 3 تھا اشم کے بعد, پھر وہ اس کا سپلینٹ ہوگا, وہ نہیں آ سکتا تو پھر اس کے بعد جو تھا وہ ہوگا. تو اس طرح لمبی ہماری لسٹ ہے, ہمارے 9 ممبر ہیں. اور میں بس یہ بار بڑے واضح الفاظوں میں کہتا جاؤں کہ میں نے ہمیشہ اشم کو اچھا ہے پایا ہے, میں نے ہمیشہ اشم کو, ہمیشہ وہ میری بڑے بھائیوں کی طرح عزت کرتا ہے, میں ان کے والد صاحب کی بہت عزت کرتا ہوں, اور میرے ذہن میں یا دل میں کوئی ایسی سوچ نہیں ہے کہ یہاں پہ اشم نے صحیح نہ کیا ہو یا وہاں نہ صحیح کیا ہو. چھوٹا بھائی ہے, ہمیشہ ساتھ دیتا رہا ہے, ہمیشہ پارٹی کا ساتھ دیا ہے, اور یقین کریں کہ ہمارے گھر پہ صرف مجھے نہیں, میرے گھر پہ سب کو اتنی خوشی ہے, اتنی خوشی ہے کہ اگر یہ سیٹ, اگر میں اب ان سیٹ ہو رہا ہوں تو پھر یہ سیٹ جو ہے اشم کو جا رہی ہے. پوچھے کیوں؟ اس لیے کہ جب میں ان کے والد صاحب کو دیکھتا ہوں تو مجھے میرے اپنے والد صاحب یاد آتے ہیں کہ کبھی میرے والد صاحب اس طرح دوڑتے تھے, بھاگتے تھے کہ سکندر جو ہے الیکشن میں آئے, سکندر کی سیٹ نکلے. تو میں ان کو دیکھتا ہوں, میں کہتا ہوں یا اللہ تیرا لاکھ لاکھ شکر ہے, اگر میری وجہ سے یہ ان کے والد صاحب ہیں, یہ ان کی یہ خوشی ہوتی ہے, اللہ پاک کی مرضی ہوتی ہے, اگر مجھے وسیلہ بنایا ہے تو مجھے اس کی بے حد خوشی ہے کہ آج ایک باپ جو ہے ان کے گھر میں کتنی رونقیں ہوتی ہوں گی, کتنا وہ خوش ہوتے ہوں گے. تو میں صرف اور صرف یہی کہوں گا کہ وی آر ویری پراؤڈ آف اشم, ویری پراؤڈ, بہت قابل لڑکا ہے, بہت پیارا لڑکا ہے, بہت اچھا لڑکا ہے, اور ان شاء اللہ تعالیٰ وہ ہماری اس سیٹ کے جو
1: سکندر یہ تو آپ کا کہنا ہے, پتہ نہیں اشم کا کیا کہنا ہے, اس کی کیا سوچ ہے؟
2: اشم کی بھی بالکل یہی سوچ ہے, میں مجھے بالکل اس پہ کوئی شک نہیں ہے, اشم کی بالکل یہی سوچ ہے. اشم بہت عاجزی سے اور ہمبل طریقے سے جو ہے اس نے اس سیٹ کو, اب کیا کہتے ہیں, اس پوزیشن کو جو ہے اس میں آ رہا ہے.
1: سکندر ایک لابی جو ہے وہ بات کر رہی ہے, ہمارے کانوں میں بھی یہ بات پڑی ہے اور مجھے سننے کو بھی ملی ہے کہ اشم جو ہے کچھ ٹائم کے بعد جو ہے وہ فری گرونے میں مستقبل نہیں, کچھ عرصے کے بعد یہ کسی دوسری پارٹی میں چلے جائیں گے. کیا یہ پاسبلٹی ہے یا بندہ جا سکتا ہے؟
2: جا سکتا ہے, بالکل جا سکتا ہے, لیکن اگر وہ یہ اس طرح, میں تو اس چیز کو نہ ہی مانتا ہوں, یہ بالکل جو ہے لوگ کوشش کرتے ہیں کہ دراڑ پیدا کرنے کی, میں تو اس چیز کو بالکل نہیں مانتا. اور اگر خدا نخواستہ یہ ہو گیا تو پھر وہ کیا اسے کہتے ہیں, یہ تو اللہ ہی جانتا ہے, لیکن میں نہ میرا دل نہ میری عقل اس بات کو مانتی ہے کہ اشرم جو ہے جس پلیٹ فارم نے, جس لوگوں نے اس کو, یہ جس پلیٹ فارم سے یہ بن رہا ہے اس کو وہ کیوں چھوڑے گا. میں نہیں سمجھتا, آپ آغا ندیم صاحب جو ہے ان کا پولیٹیکل کریئر دیکھ لیں کہ کیا کیا ان کے اوپر مشکل نہیں آئے, لیکن وہ اپنے پولیٹیکل ایفیلیشن سے, اپنے پولیٹیکل سٹینڈ سے کبھی نہیں ہٹے. تو میں سمجھتا ہوں یہ اشم کے خون میں بات ہے کہ اشم جو ہے وہ اس چیز کی لاج رکھے گا کہ اس کو سیٹ کس پارٹی اور کس پلیٹ فارم سے مل رہی ہے. تو میں, مجھے پورا یقین ہے کہ وہ اپنے والد صاحب کی طرح, اس کی بھی سیاست اصول والی سیاست ہے کہ وہ اپنی پارٹی بالکل نہیں چھوڑے گا, وہ انشاءاللہ اس سیٹ پہ بہت بہترین اور اچھے طریقے سے کام کرے گا, اور میں نے ہمیشہ اشم کو ایسے ہی پایا ہے.
1: سکندر آپ نے بالکل کھل کر بات کی ہے, اپنا اشم سے بات ہوگی, ان سے بھی جاننے کی کوشش کریں گے. سکندر آپ ایک طرف تو کہہ رہے ہیں کہ آپ کے ساتھ زینش لابی نے کیا ہے, دوسری طرف آپ کہہ رہے ہیں انگا سٹار بیاد اور اس کے بعد جو ہے وہ وینسٹرا پارٹی کی آپ بات کر رہے ہیں, اور ساتھ ساتھ اور دوسری پارٹی کی بھی آپ جو ہے وینسٹرا پارٹی کی بھی بات کرتے ہیں. तो ये तो वैसे भी इंगास्ता ये तो शुरू से आपसे मोहब्बत करते हैं, आपको चाहते हैं, उनका सियासी बयान तो आ सकता है, इस तरह डेनिश पीपल्स पार्टी है, तो इन्होंने आपको लिए कोशिश की है, लॉबी की है, या डेनिश पार्टी ने लॉबी की है?
2: देखिए ये तो जाहिर बात है कि हमने वो लगाए हैं, हमने जब वो लगाए हैं पोस्टर पूरे शहर में, आपको पता है आग लग गई थी, तो जाहिर बात है वो आग लगी है, प्रेशर बिल्ड, पॉलिटिकल प्रेशर बिल्ड हुआ है, तो फिर ये जो पार्टीज हैं, ये मिनिस्ट्रियों में बैठी हैं और यही जो लोग होते हैं,
1: आग तो बहुत जगह लगी है।
2: हाँ, आग तो बहुत जगह लगी है, और जाहिर बात है ऐसे काम में हमेशा मीर जाफर, मीर सादत का भी किरदार कहीं ना कहीं होता है, और वो भी है और हमें पता है। लेकिन राजा साहब बात बहुत सिंपल है, ये इतनी फजूल बात पे अनसीट कर रहे हैं, डीसीट कर रहे हैं। एक तो होता है मैंने कोई क्राइम किया होता है, एक तो होता है मैंने की जो स्टाफ लॉ है, क्रिमिनल लॉ है, उसकी मैंने खिलाफवर्जी की होती, मैं पकड़ा जाता किसी पैसे खाने में, मैं पकड़ा जाता किसी के कोई क्रिमिनल लॉ तोड़ने में, तो फिर बनता है कि भाई इसको डीसीट किया जाए। ये तो उन्होंने एक फजूल टेक्निकलिटी पकड़ ली है कि नहीं भाई आपका ये फर्स्ट होम नहीं है, ये आपका सेकेंड होम नहीं। अच्छा, कानून इस चीज की इजाजत देता है कि अगर आपके दो तीन होम है तो फिर आपको अपनी मर्जी आप कहां पे रजिस्टर होना चाहते हैं। ये शिक भी उन्होंने हमें इस्तेमाल नहीं करने दी, कहते हैं नहीं आपका फर्स्ट होम हयालियों में है, इसलिए जो है आपका फर्स्ट होम यहाँ पे नहीं है, तो आप जो टेक्निकली जो है फिर आप यहाँ के मेंबर नहीं रह सकते। यानी कि इतनी फजूल बात है करने वाली, और हमने अपनी सीट निकाली है, मैंने इतना सारा वोट लिया है, लेकिन मैं अपने वोटर से, अपने सपोर्टर से यही कहूंगा कि बिल्कुल घबराने की जरूरत नहीं है। इलामा इकबाल का शेर है ना कि वो तो चलती है तुझे ऊंचा उड़ाने के लिए, ये हो रहा ही हमारे साथ, इसलिए हम हक बोलते हैं। आप हक नहीं बोलेंगे तो फिर आपके साथ ये चीजें नहीं होंगी, इसलिए मैं समझता हूँ ये भी हमारे लिए, हमारा लिए एजाज है, और हम इंशाल्लाह ताला दोबारा इससे ज्यादा स्ट्रांग आएंगे।
1: आप मुझे बताएं कि आप दोबारा सिटी काउंसिल में आने के लिए कानूनी रास्ता इख्तियार करेंगे?
2: आपका मतलब अपील के हवाले से?
1: नहीं, अपील नहीं, वैसे आपका दोबारा आने की कोशिश करेंगे?
2: नहीं, मैं क्या कहते हैं जो इस वक्त मेरा प्लान है वो ये है कि हम कोपेनहेगन में, मैं अब दोबारा जो सिटी काउंसिल है उसका इलेक्शन नहीं लड़ूंगा, और मैं पार्टी को फिलहाल मेरे यही सोचा है कि मैं पार्टी को ये कहूंगा कि कोपेनहेगन की असेंबली के लिए जो काउंसिल के लिए जो इलेक्शन है उसको अगली बार जो है उसमें जो लिस्ट बनेगी उसमें असम जो है वो इसमें स्पेस कैंडिडेट हो, और मैं कोपेनहेगन से जो है जो कौमी असेंबली का इलेक्शन है वो लड़ूंगा। और मैं इस वक्त जो है ये बिल्कुल वाजे अल्फाजों में कह रहा हूँ कि ये इलेक्शन जो था ये हमारे लिए जरूरी था, क्योंकि हम पार्लियामेंट में नहीं थे, और मेरे लिए लड़ना जरूरी था ताकि हम सीट निकालते। ये सच्ची बात है, अगर मैं ये इलेक्शन ना लड़ता तो हमारी पार्टी की सीट नहीं निकलनी थी, तो ये निकली है सीट, तो हमारे पास सीट आई है।
1: सिकंदर, पार्लियामेंट का इलेक्शन लड़ने के लिए आपको पार्टी के लिए साइन इकट्ठे नहीं कर रहे?
2: करने हैं जी, बिल्कुल करने हैं, और आप तो देखे ना टाइम ही टाइम है, अब मैं फ्री हो गया हूँ। अब ऐसे ही होता है ना, जो पार्टी लीडर है, देखें जितनी भी और पार्टीज हैं उसमें भी होते हैं मेंबर,
1: लीडरशिप आपके पास ही रहेगी फॉर बेनी।
2: जी जी जी जी, फ्री कौन है? इंडिपेंडेंट ग्रीन्स पार्टी का लीडर जो है, चेयरपर्सन जो है वो मैं ही रहूंगा, और इंशाल्लाह ताला मैं अपनी बकाया सीसी के साथ, अपने होप स्टूडेंट्स के साथ, अशम के साथ, जितने भी हमारे बकाया मेंबर हैं उनके साथ हम अब अगले इलेक्शन की तैयारी शुरू कर देंगे। बहरहाल मैं आपके सवाल के हवाले से ये कहूंगा कि मैं अब अगली बार कोपेनहेगन में इलेक्शन सिटी काउंसलर का नहीं लड़ूंगा। उसमें मेरा दिल ये है कि ये जो है ये अशम जो है अगली बार यहाँ पे लड़े, और हम इंशाल्लाह जो असेंबली का इलेक्शन है, कौमी असेंबली का, उसके लिए हम अब तैयारी करेंगे इंशाल्लाह।
1: चलें, ये तो आपकी पार्टी ने फैसला करना है, आपने राय दी, आपकी राय का डेफिनेट पार्टी एहतराम करती है। सिकंदर, छोटे छोटे सवाल हैं, अवाम के लिए आपका इस वक्त क्या पैगाम है?
2: मेरा पैगाम यही है कि बिल्कुल घबराने की जरूरत नहीं है, और हमने कोई क्राइम नहीं किया, हमने कोई गैंग रिलेटेड क्राइम नहीं किए, हमने कोई क्रिमिनल लॉ नहीं तोड़ा, हमने कोई क्रिमिनल लॉ की कोई शिक जो है उसको हमने पामाल नहीं किया। ये टोटली एक सीपीआर जो लॉ होती है, सीपीआर लॉ होती है, ये उसकी शिक है, इसमें कोई क्राइम नहीं है, कोई ऐसी चीज नहीं है। इसलिए बहुत सारे लोग ये डर रहे हैं कि पता नहीं अब सिकंदर दोबारा सियासत में आ सकता है, ऐसी बिल्कुल कोई बात नहीं है। मैंने ये सीट छोड़ी है, मैंने सियासत नहीं छोड़ी, हम इंशाल्लाह ताला इससे भी स्ट्रांग दोबारा आएंगे, और आप देख रहे हैं कि हमारी जो वेल्फ ओपन है वो भी सारे यही कह रहे हैं कि हम साथ हैं इनके, پہلے بھی ساتھ تھے, آج بھی سکندر کے ساتھ ہیں, اور بہت بہترین طریقے سے, اچھے طریقے سے جو ہے ہم یہ کیا اسے کہتے ہیں, اس کو سلسلے کو آگے چلائیں گے. مجھے بہت خوشی ہے اس بات کی کہ ہماری سیٹ برقرار رہے گی.
1: چلیں اپنا سکندر, آپ نے بڑی اچھی بات کی, آپ نے بار بار اشم کا ذکر کیا, تو اشم سے ہم نے رابطہ قائم کیا, تو اشم اس وقت ہمارے ساتھ ہیں. اشم, آپ کو ادارہ آپ کی آواز پر خوش آمدید کہتے ہیں, آپ کے فورمین سکندر صدیق بھی ہمارے ساتھ ہیں.
3: جی انکل, بہت شکریہ سکندر بھائی, آپ کو سلام, جتنے بھی لسنر ہیں ان سب کو میری طرف سے ایک بہت بہت السلام علیکم.
1: اشم, سکندر نے بڑی دفعہ آپ کا ذکر کیا, بڑی تعریف کی آپ کی, بڑے مطلب قابلیت پر بڑا انہوں نے کھل کر بولے. اگلی دفعہ کے لیے انہوں نے کہا کہ کوپن ہیگن سے یہ ہمارے امیدوار ہوں گے اپنا پارٹی کی طرف سے, اور خود وہ پارلیمنٹ کا الیکشن لڑیں گے. اشم, آپ کیا کہتے ہیں خود؟
3: جی انکل, آپ کے سامنے ہے کہ جو ریسنٹ منتھس میں جو ہمارے خلاف کیا میں پروپیگنڈا چلا ہے کئی میڈیا کی طرف سے, پولیٹیشین کی طرف سے, یہ آپ کو انکل یہ سب کے سامنے, جب آپ ایک کاؤز کے لیے فائٹ کرتے تو آپ کو پھر مخالف لوگ بھی ہوں گے جو کہ ہم آپ کو ریسٹرکٹ کرنے کی کوشش کریں گے, لیکن ایسے کوئی مسئلہ نہیں ہے. میں سکندر بھائی کے ساتھ لگاؤں شروع دن سے, 6 سال ہو گئے ہمارے, انشاءاللہ اور بھی اس سال ہوں گے جہاں ہم کافی مضبوطی سے کہ ہم ساتھ میں کام کریں گے. انہوں نے ہمیشہ مجھے ایسا اپنا چھوٹا بھائی رکھا ہے اور میں ان کی بہت رسپیکٹ کرتا ہوں, اینڈ انشاءاللہ کیا میں جو آنے والا ٹائم ہے وہ پھر آپ لوگوں کے سامنے ہوگا کہ کس طریقے سے ہمیں جو ہمارا مین ایجنڈا ہے, آپ یہ چھوڑیں کہ میں ہوں اندر وہاں سکندر ہو چاہے کوئی تیسرا چوتھا بندہ ہو, یہ ہمارے لیے کوئی ایسے کوئی فرق نہیں پڑنا چاہیے. بیسک چیز کیا ہے کہ ہمارا جو کوس ہے اس پہ کوئی نہ کوئی بندہ کھڑے ہو کہ ہم کام کرے, اور الحمدللہ ہماری ٹیم کافی اسٹرانگ ہے. آپ نے دیکھا ہے کہ پارلیمنٹ الیکشن میں کتنے کہ ہم نے مضبوطی طریقے سے کہ ہم نے الیکشن لڑا ہے, ایون کھمنیل ویل میں لاسٹ ٹائم بھی لوگ یہ بھول جاتے ہیں کہ ہم دوسرے منڈیٹ سے صرف چند ووٹ سے کہ ہم ہار گئے تھے, تو یہ ایسی کوئی چھوٹی بات نہیں ہے. آپ سکندر بھائی نے بھی کئی دفعہ کہا ہے ہم نے مرغار نے کس کو ہرایا, ہم نے تینمکس مکھان کو ہرایا, اسٹیبلش پولیٹیکل پارٹیز سے زیادہ ووٹ ہم نے لیا, اینڈ آپ یہ کنسیڈر کریں کہ ہمارے ریسورسز کیا تھے, ہمارے انہوں نے 25 ہٹا لیا تھا, ہمارا کیا وہ فائنینشیل کیپیسٹی نہیں تھا جیسے آپ مورگان کو دیکھ لو, ابھی فارم منسٹر کے ہمارے ڈنمارک ان کا ہے پارٹی لیڈر. تو میں صرف آپ کو یہ بتا رہا ہوں کہ یہ ایک دن کا جنگ نہیں ہے, یہ کافی سال لگیں گے, لیکن انشاءاللہ فیق خان آیا میدان میں ہم ساتھ دیں گے, اس میں کوئی شک نہیں ہے.
1: اشم, دیکھیں یہ تھوڑا سا سخت سوال ہے, ہمارا گزٹ سینہ گزٹ اخبار رات 12 بجے ہر روز تازہ پیپر نکلتا ہے, تو اس میں جو خبریں آ رہی ہیں جو ہمیں فیڈ بیک مل رہا ہے دے رہے ہیں کہ اشم جو ہے وہ راجہ صاحب 2 سال بعد پارٹی چھوڑ جائے گا, کسی اور پارٹی میں چلا جائے گا.
3: انکل لوگ تو بولتے رہیں گے, اب آپ بس ایکشن کو دیکھ رہے ہیں بس, اور میں کیا کہہ سکتا ہوں.
1: آپ نے اسی پارٹی میں رہنا ہے
3: انکل. میں نے یہ سب کو کہا ہے, ہر بندہ جو مجھے پوچھتا ہے, میں فریق خان میں ہوں جب تک فریق خان رہے گا, اگر فریق خان نہیں ہوگا تو آبویسلی آپ کو چینج کرنا پڑے گا, لیکن مجھے پتا ہے کہ یہ جو ہمارا فائٹ ہے جو کہ میں سکندر بھائی کا جذبہ ہے کہ فی الحال ایسا کوئی سچویشن نہیں لگ رہا, تو آبویسلی I'm till the end.
1: سکندر, آپ نے سنی اشم کی بات, آپ ایز اے پارٹی فور مین کیا کہیں گے؟
2: میں صرف یہ کہوں گا کہ میں جو کہ پہلے بھی اشم نے پروگرام سنا نہیں ہے تو میں دوبارہ دہرا دیتا ہوں, آئی ایم ویری پراؤڈ آف مائی لٹل بردر اشم ندیم جو ہے, مجھے آج بھی یاد ہے کہ یہ ینگ سا تھا جب یہ آیا ہے, اس کے بعد اس نے دل لگا کے کام کیا ہے, اس نے ہمیشہ ساتھ دیا ہے, ہمیشہ بڑے بھائی والی عزت دی ہے, ہمیشہ اس کی جو ڈیوٹی لگائی گئی ہے بورڈ نے پارٹی کی اس پہ یہ ہمیشہ اترا ہے, اور اس لیے میں پہلے یہ کہہ رہا تھا کہ یہ باتیں فضول ہیں جو لوگ جو یہ افواہیں پھیلا رہے ہیں اس کے بارے میں, کہ یہ اس کے خون میں یہ چیز نہیں ہے, اس کے خون میں یہ چیز نہیں ہے کہ یہ چھوڑ رہے. آپ کے والد صاحب کی کریئر دیکھ لیں, ساری زندگی دیکھ لیں, جہاں پہ وہ کھڑے رہے ہیں ساری زندگی تا حیات کھڑے رہے ہیں, ہمارے والد صاحب کی طرح وہ بھی ایسے تھے. تو یہ انشاءاللہ تعالی جوڑی جو ہے یہ چلے گی, انشاءاللہ پورا چلے گی, اور میں توقع ہی نہیں کر سکتا کہ اشم سے کہ وہ کبھی اس پارٹی کو جو ہے چھوڑے. ہم انشاءاللہ تعالی یہ ابھی صرف شروعات ہے, ابھی یہ پہلی منزل ہے, ہم نے ابھی بہت آگے جانا ہے. اور اشم نے بڑی خوبصورت بات کی ہے, اشم نے کہا ہے کہ دیکھیں آج اشم بیٹھا نا, کل ہمارے 6 اور ممبر ہوں گے, تو اس کا مطلب یہ نہیں ہے کہ میں اگر نہیں ہوں اور اشم کسی سیٹ پہ بیٹھے میں کسی اور پہ یا ہم نہیں بیٹھے ہوئے تو بھائی جو پارٹی جو ہے وہ بھی ختم ہو جائے گی. پارٹی جو ہے اس کی ایک پھچی لینی ہے, پارٹی پروگرام ہے, اور سارے ممبر چاہے وہ میں ہوں, اشم ہوں, رجیش ہو, ڈینیل ہو, یسمین ہو, وہ اس پارٹی کی لائن کے اس پارٹی پروگرام کے تحت چلتے ہیں. تو میں تو
1: سکندر ایک بات اشم نے بڑی زومینی بات کی ہے, اس میں بڑا وزن ہے, بڑی گہری بات انہوں نے کی ہے. اگر فری گرو نے پارٹی نہ رہی تو میں کیا کروں گا؟
2: بالکل جی, یہ بات بالکل صحیح ہے. اس کا یہ مطلب میں لیتا ہوں نا کہ اگر پارٹی نہیں رہے گی تو پھر بندہ کیا کرے گا. لیکن میں جو اصل بات ہے وہ جو نوٹ کرنے لی وہ یہ ہے کہ اشم نے کہا کہ فری کوانے ہمیشہ رہے گی اور میں آخری دم تک فری کوانے کے ساتھ رہوں گا.
1: جی اشم آپ کیا اضافہ کریں گے؟
3: انکل میں بالکل اگری کرتا ہوں جتنی بھی باتیں ہیں. میں نے انفارچونیٹلی میں تھوڑا سا باہر نکلا ہوا تھا تو اس لیے میں نے سکندر بھائی کی باتیں نہیں سنی, لیکن آئی ایم شور کہ جو بھی انہوں نے بات کیا آئی ول اگری آن اٹ. لیکن انکل میں بس ایک میری ریکویسٹ ہے اور یہ جتنے بھی لسنر ہیں کہ دیکھیں ہم تو اپنی ذمہ داری میں باہر ہیں, اب آپ لوگوں کی ذمہ داری ہے کہ آپ ہمیں سپورٹ کریں. ہم آپ کو کہہ چکا ہوں ہم سپورٹ کریں, آپ نے ووٹیں دی ہیں اس لیے ہمیں ڈیٹ ملا ہے. یہ کوئی چھوٹی بات نہیں ہے کہ ہمیں ایک سیٹ ملا ہے ہمیں.
1: اشم چونکہ ہمارے ساتھی ہیں اپنا جی اسلم مہر صاحب, انہوں نے کافی دفعہ فون کیا تو یہ ایک ڈیموکریسی طریقے سے اچھا نہیں ہے کہ ان کو موقع نہ دیا جائے. اجی صاحب آپ کو خوش آمدید کہتے ہیں, ہمارے ساتھ سکندر اور اشم موجود ہیں.
4: شکریہ جناب راجہ غفور افضل صاحب,
2: غیر معمولی شخصیت جناب اسلم مہر صاحب,
4: پارٹی کے فورمین, چیئرمین, ہیڈ آف دی ڈپارٹمنٹ پارٹی کے جو ہیں سکندر صدیق ملک کا ووٹر اور سپورٹر ہوں. تو میں نے اس لیے فون کیا ہے, ایک ہی دفعہ کیا تھا, فون کر کے لائن پہ لے لیا ہے. میں اشم کی بات پھر دوبارہ دہراؤں گا کہ اشم صاحب فرما رہے ہیں جی کہ میں سکندر صدیق کی آواز بن کر گرین پارٹی میں وہی کام کروں گا جو سکندر صدیق کے خیالات ہیں, جو ان کی سوچ ہے, ویژن ہے, اور جو وہ آواز جیسی بھی اپنی اٹھاتے رہے ہیں, میں اسی آواز کو اپنا سہارا بن کر اس آواز پر پورا پورا اتروں گا. لیکن آپ نے بھی یہ سوال کیا, اس سوال کو میں نے یہاں کاغذ پہ نوٹ کیا ہوا ہے, ٹیبل کے اوپر نوٹ کیا ہوا ہے. میں دونوں کی باتیں سن رہا ہوں اور راجہ غفور افضل کی باتیں سن رہا ہوں. انہوں نے ایک بات یہ کی ہے کہ اگر گرین پارٹی نہ رہی, گرین پارٹی یہ ریڈ یہ لائن ہے, یہ باٹم لائن ہے کہ اگر گرین پارٹی نہ رہی کیا ایسا ہو سکتا ہے کہ گرین پارٹی نہ رہے اور پھر آپ کسی اور ڈینش سیاسی پارٹی کا ٹکٹ لے کر آپ دوبارہ کونسلر بن جائیں؟ مجھے اشم سے یہ اس کی وضاحت چاہیے کہ ہاؤ ڈو یو نو, آپ کو کیسے معلوم ہے کہ گرین پارٹی نہ رہے جبکہ آپ کے ہیڈ کہہ رہا ہے کہ گرین پارٹی میری زندگی ہے, اور جب تک سکندر کہہ رہا ہے کہ میں زندہ ہوں گرین پارٹی موجود ہے. آپ نے یہ لفظ جو کہا ہے آپ کس بنیاد پر کہا ہے, اس کی وضاحت سننا چاہتا ہوں.
3: جی انکل بہت شکریہ, میں آپ کو جواب دیتا ہوں اس چیز کا. اب آپ دیکھیں اس دنیا میں کسی کو ہر چیز کا نہیں پتا, صرف خدا جانتا ہے جو بھی ہوگا. اب آج ہے فری کون ہے, کل ہو نہیں ہو, میری تو امبیشن ہے کہ میں یہاں اینڈ تک رہوں گا. آپ نے یہ بات آپ نے مس کر لیا کہ میں نے کہا کہ میں یہاں شروع دن سے, جب فری کون شروع بھی نہیں ہوا تھا سکندر بھائی نے مجھے ایک میٹنگ پہ بلایا تھا, شروع ہونے سے پہلے میں سکندر بھائی کے ساتھ لگا ہوا تھا, ہم ایکچولی ایک کشمیر پروجیکٹ پہ کام کر رہے تھے. تو میں یہی کہہ رہا ہوں کہ جب تک سکندر بھائی ہیں میں ہوں, اس میں کوئی ڈاؤٹ والی بات نہیں ہے. اور ایکچولی یہ میرا سیکنڈ پوائنٹ یہی تھا کہ دیکھیں ہم اپنا ذمہ داری نبھا رہے ہیں, اب آپ لوگوں کی ذمہ داری ہے کہ آپ ہمیں کیا موٹیویٹ کرے. اور یہ جتنے مس انڈرسٹینڈنگس ہیں جو یہ تھیریز بنایا جا رہا ہے کہ اس کو آپ لاک ڈاؤن کر لیں, جیسے کہ ابھی بات
1: ہشم, چونکہ حاجی صاحب کی بات میں وزن ہے, چونکہ بڑے بڑے نام لینے والے جب چھوڑ کر چلے گئے تو اب وہی لوگ کہہ رہے ہیں کہ دو سال بعد آپ بھی چھوڑ جائیں گے.
3: ان کی اوپینین ہے انکل. اب میں جب میں خود کہہ رہا ہوں کہ میں نہیں جا رہا تو پھر آپ
2: ہشم آپ نے بہت اچھی بات کی ہے, میں اب اس کا جواب دیتا ہوں. سب سے پہلے تو جناب ہمارے بہت ہی غیر معمولی, ہمارے انکل, ہمارے اس کمیونٹی کا ہیرا اسلم مہر صاحب, آپ کو دل کی عطا گرائی, السلام علیکم.
4: وعلیکم السلام سکندر.
5: اور انکل جی میں کہوں گا کہ میں داد دیتا ہوں آپ کی کہ آپ واقعی انالسٹ ہیں, آپ واقعی کمنٹیٹر ہیں, آپ کی سیاسی نظر اتنی تیز ہے, اتنی تیز ہے کہ اشم نے یہ بات کی ہے تو آپ نے فوراً دیکھا ہے کہ اس میں کوئی ایسی ویسی چیز تو نہیں ہے. میں اشم نے بہت پیاری باتیں کی ہیں اور میں اس کو بڑھاتے ہوئے اس بات کو میں یہ کہوں گا کہ ہماری اردو جو ہے وہ کیونکہ ایسی ہے کہ اس میں 19-20 کا فرق پڑ جاتا ہے, لیکن اشم کا میسج بالکل کلیئر ہے جو وہ کہہ رہا ہے, اور اس کا مطلب یہ ہے کہنے کا کہ پارٹی تا حیات رہے گی اور ہم لوگ اس پارٹی میں تا حیات رہیں گے. یہ اصل میسج اشم کا یہ ہے جو میں سن رہا ہوں, جو پارٹی سن رہی ہے, جو پسٹول سے سن رہی ہے, اور یہ بات جو لوگ کر رہے ہیں یہ وہی میر جعفر میر صادق ہیں جنہوں نے کوشش کی ہمیشہ کہ پارٹی کو ڈیوائڈ کیا جائے, پارٹی میں کوئی ایشو لایا جائے. اشم میرا چھوٹا بھائی ہے اور اشم جو ہے مجھے اب یقین کریں میرے گھر کے اندر.
1: دیکھیں سکندر, اس وقت چونکہ آپ نے 3-4 بار نام لیا آغا صاحب کا, تو پھر جو ہے آغا صاحب کو سے ہم نے رابطہ کیا, تو آغا صاحب اس وقت ہمارے ساتھ موجود ہیں. آغا صاحب آپ کو خوش آمدید بھی کہتے ہیں اور مبارکباد بھی دیتے ہیں.
6: شکریہ, بہت مہربانی ہوں. مبارکباد کی کوئی ایسی بات نہیں راجہ صاحب, کیونکہ میں بھی تھرو آؤٹ آپ کا سارا پروگرام سن رہا ہوں. رام ہادا یہ آپ کا عمل ہے, آپ کی یعنی کہ سوچ ہے جس طریقے سے آپ سوال کر رہے ہیں. اشم کی تھوڑی اردو کمزور ہے,
1: یہ کہہ کر آپ جو دیکھیں نا, یہ اشم کی اردو بالکل ٹھیک ٹھاک ہے, بالکل سمجھتا ہے, بالکل ٹھیک بولتا ہے.
6: جی دیکھیں میں آپ سے ایک بات عرض کروں, سکندر میرا بیٹا ہے, جس طرح اشم ہے اسی طرح سکندر ہے, اور میں روز اول سے یہی بات کر رہا ہوں اور آج بھی کہہ رہا ہوں. جو آپ کی جو لوگوں سے جو بھی سینہ گزر یا جو بھی چیز چل رہی ہے,
1: یہ رات کو 12 بجے اخبار نکلتا ہے.
6: جی بالکل نکلتا ہے, میں اس سے واقف ہوں سر. میرا بھی کچھ سیاسی ایکسپیرینس ہے, میں بھی یعنی کہ پوری میں نے زندگی اپنی اسی لائن میں گزاری ہے. دیکھیں ہم بندے ہیں کمٹمنٹ کے, اور جو ہماری جو کمٹمنٹ ہے نا, جہاں ایک دفعہ ہو جائے نا تو وہ بڑی سوچ سمجھ کے ہم اس بات پہ قدم اٹھاتے ہیں. تو اشم رام حالا جیسا سکندر نے بھی کہا میری اولاد ہے, میں نے اس کو بہت سی چیزوں سے باخبر رکھا ہے, اور یہ کہا ہے اور یہ ہمارے بزرگوں کا ہے کہ بیٹا جس کے ساتھ ایک دفعہ قدم اٹھاؤ تو اس کی برائیوں کو ایک طرف رکھو, اس کی اچھائیوں کو لے کے آگے چلو. تو بات یہ ہے اس دنیا میں کوئی بھی شخص ایسا نہیں ہے جس میں اچھائی کے ساتھ ساتھ کچھ برائی بھی ہو, لیکن برائی کا مقصد یہ نہیں کہ وہ بہت نیگیٹو ہے, مقصد یہ ہے کہ بندے کو اس کی دوستی کے سائے میں ہی چلنا چاہیے اگر اسے اپنے فیوچر کو زیادہ شیور اور بہتر کرنا ہے. اور چونکہ اشم اس وقت پولیٹکس میں ہے اور اس کا جو ساتھ ہے وہ سکندر کے سائے میں ہے, اس سے جتنی بھی ٹریننگ لی ہے, اس سے جتنا بھی جو کچھ بھی سیکھا ہے, وہ سکندر کے ہی سلسلے میں آگے بڑھتا جا رہا ہے. لیکن لامالا میں گھر پہ ہوں, میں بھی اسے گائیڈ کرتا ہوں. لیکن راجہ صاحب بات یہ ہے کہ اشم جو ہے نا, ہی از مین آف پرنسپل. یہ نہیں کہ بھی میرا بیٹا ہے, جو وہ بات کرے گا اس پہ قائم و دائم رہے گا. اور جو کہتے ہیں 2 سال بعد 3 سال بعد, اگر اس نے یہ کہہ دیا خدا نہ خاصا کہ یہ فری گونا ہوئی تو پھر میں کیا کروں گا. بات یہ ہے ٹھیک ہے, اس نے ایک لفظ بات یہ کہی ہے جو کہ مناسب نہیں ہے. فری گونے ہم لوگوں نے مل جل کے بنائی ہے, ہم بھی اس کے فاؤنڈر ممبروں میں ہیں, ہم بھی اسی کو لے کے چلیں گے اور انشاءاللہ العزیز اپنی آخری سانس تک اس کے ساتھ لے کے چلیں گے. ہمارا لیڈر اس پہلو میں سکندر صدیق ہے, ہم اس کو آن کرتے ہیں اور یہ اشم جو ہے نا اس کے زیر سایہ ہی آگے بڑھے گا. جی
1: جی آجی اسلم مہر صاحب, آپ اس میں کیا اضافہ کریں گے؟
4: جی راجہ صاحب, اب دیکھیں کہ آپ کے پاس سینکڑوں نہیں ہزاروں لوگوں کی گفتگو ریکارڈ پر گزشتہ 40 برس سے آپ کی لائبریری میں موجود ہے. اور بڑی اچھی بات کی ہے ان آغا ندیم صاحب نے کہ ہم جس کے ساتھ چلتے ہیں, کیونکہ انہوں نے مار بڑی کھائی ہے پاکستان میں سیاست میں حصہ لے کر, یہ در بدر رہے, دوسرے ملکوں میں رہے, تو اسی طرح میں سمجھتا ہوں کہ ان کا بیٹا بھی جو ہے وہ سٹینڈ لے گا. اور اب یہ بات ریکارڈ

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: इस वक्त हमारे साथ बरतानिया की फिजाओं से मोहतरम शाकर साहब, जो किसी तारफ के मोहताज नहीं, डेनमार्क से नौजवान मियां मनशा, ये भी किसी तारफ के मोहताज नहीं, ये अपनी बात करते हैं, पढ़े लिखे नौजवान हैं। शाकर साहब जो हैं वो बड़े धीमे आवाज़ में बोलते हैं, बड़ा नॉलेज रखते हैं, इनको बहुत सारे प्रोग्रामों में हम देखते रहते हैं, सुनते रहते हैं, और इनकी राय जो होती है वो अपनी एक ठोस हकीकत रखती है। चूँकि आज 6 सितंबर का दिन है, इस पर हम बात करने जा रहे हैं, तो शाकर साहब आपको खुश आमदीद कहते हैं बरतानिया की फ़िज़ाओं से, और मियाँ मनशा आपको डेनमार्क की फ़िज़ाओं से खुश आमदीद कहते हैं।
2: जी बहुत शुक्रिया राया साहब, आपको और शाकर भाई को और तमाम जितने भी सुनने वाले आपके सामईन हैं उन सबको अस्सलाम वालेकुम।
1: वालेकुम सलाम। ये मनशा, आप नौजवान हैं, आपने स्कूल कॉलेज यूनिवर्सिटी का ज़माना देखा, पढ़ाते भी रहे, तो 6 सितंबर का आज प्रोग्राम है, 6 सितंबर आज, तो आप 6 सितंबर के हवाले से क्या कहेंगे?
2: जी राय साहब, सबसे पहले तो हम अपने जितने भी शहदा हैं जिन्होंने 6 सितंबर को डिफेंस करते हुए कुर्बानियां दी, अल्लाह की राह में अपनी जानें दी, हम उनको खराज तहसीन पेश करते हैं और उनकी बहादुरी की दाद देते हैं कि दुश्मन ने जब भी हमारे ऊपर अटैक किया, वो 71 हो, 65 हो, वो कारगिल का मैदान हो, जब जब भी अटैक किया, तो अल्लाह ताला का ये बहुत करम है और हमें इस बात पे फख्र होना चाहिए कि हमारी अफवाज ने, हमारे अदारों ने, हमारी फोर्सेस ने उनको मुंह तोड़ जवाब दिया। और जो 6 सितंबर का वाक्य भी ऐसा ही था कि जब उनके ख्वाब चकनाचूर हुए, उन्होंने कुछ जैसे उन्होंने लाहौर की तरफ, कसूर की तरफ और सियालकोट की तरफ अटैक किया और उनको आगे से उनका मुंह तोड़ जवाब मिला, तो ये एक तारीख लिखी गई। तो इसमें हमारे बहुत सारे जो जवान थे वो शहीद हुए, तो हमने अल्हम्दुलिल्लाह जब भी दुश्मन ने कभी भी ललकारा है, कभी भी आवाज दी है, तो हमने उनका मुंह तोड़ जवाब दिया। तो आज ये जो दिन 6 सितंबर का, ये हमें बहादुरी की याद दिलाता है कि हम वो कौम हैं जो किसी का भी प्रेशर अपने ऊपर बर्दाश्त नहीं करते, किसी को भी अपने ऊपर क्या कहते हैं जी हुक्मरानी करने की इजाजत नहीं देंगे, चाहे वो हमसाया ममालिक से हो, चाहे वो साजिशें हों, चाहे वो जिस तरह से भी हो। उन्होंने भी देख लिया, तारीख ने भी देख लिया, जब जब भी उन्होंने ऐसे चोरी और हमारे ऊपर अटैक करने की कोशिश की तो अल्लाह ताला ने हमें सुरखरू किया। तो इस दिन के हवाले से हमारे आज तक जितने भी शहदा हैं जिन्होंने पाकिस्तान बनाने से लेकर पाकिस्तान को कुर्बानियां दी और जो हमारी 3 से 4 जंगें हो चुकी उसके अंदर शहीद हुए, हम सब उनको खराज तहसीन पेश करते हैं, उनकी फैमिली के साथ अटैच हैं, और हम दुआ करते हैं कि हमारे पाकिस्तान के ऊपर कोई नजर बद भी ना हो।
1: बड़ी ज़बरदस्त मंशा आपने बात की। तो हमारे साथ सैयद तुकीर साहब, शाह साहब जो हमारे थिंक टैंक है, वो भी आ गए हैं। तो शाकर साहब आपकी तरफ बढ़ते हैं, आपको भी खुश आमदीद कहते हैं, और आप आज के दिन के हवाले से क्या फरमाएंगे?
3: जी बिस्मिल्लाहिर्रहमानिर्रहीम, मोहतरम राजा गफूर साहेब और दूसरे मेहमान ग्रामी, आपको भी बड़े अदब से अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू, जहाँ तक मेरी आवाज पहुँचे आपके सदारे के तवज्जो से, तमाम सुनने वालों को, हमारे पाकिस्तानी बहन भाइयों को, जहाँ जहाँ तक आवाज पहुँच रही है, आज का बहुत प्यारा दिन, आज का तारीखी दिन, आज का तजदीद अहद का दिन, आप सबको बहुत बहुत मुबारक हो। राय साहब, सबसे पहले तो आपका शुक्रिया कि हमेशा की तरह अहम दिनों के ऊपर हमारे जो कौमी त्योहार है, कौमी दिन है, आप हमेशा उसको सेलिब्रेट करते हैं। ये एक इंतहाई खूबसूरत बात है, एक इंतहाई मुल्क से मोहब्बत करने वाले, अफवाज पाकिस्तान से मोहब्बत करने वालों का एक अंदाज है, तो आपका शुक्रिया कि इस महफिल में मुझे भी आपने शरीक किया। तो आज का दिन जनाब हमारी अफवाज पाकिस्तान की जो शहदा हैं, जो हमारे गाजी हैं, जो हमारे अफवाज पाकिस्तान के तमाम अफसरान हैं, छोटे से लेके टॉप बड़े तक, उन तमाम को खराज तहसीन पेश करने का दिन है, तजदीद अहद का दिन है कि हम हमेशा अपनी अफवाज पाकिस्तान के साथ कंधे के साथ कंधा मिला के खड़े रहे हैं, हर मुश्किल वक्त में अफवाज पाकिस्तान आवाम के साथ खड़ी रही है, और हालत जंग जब भी कभी आई पाकिस्तान के ऊपर आई, तो ना सिर्फ सिविल हुकूमत ने बल्कि सिविल सोसाइटी ने عوام الناس نے، عام عوام نے افواج پاکستان کا بڑھ چڑھ کے ساتھ دیا. تو آج ہم نے اللہ تعالیٰ کے فضل و کرم سے اس انداز سے خوشی منانی ہے کہ دنیا جو دیکھ رہی ہے ہمیں، ہماری طرف جو توجہ کر رہی ہے، اس کو یہ دیکھنے کو ملے کہ یہ قوم اپنی افواج سے بے انتہا محبت کرنے والی قوم ہے. ہم اس سارے پس منظر میں اللہ تبارک تعالیٰ کا بے انتہا شکر بھی ہم ادا کرتے ہیں کہ اللہ تبارک تعالیٰ نے ہماری افواج پاکستان کو نہ صرف جرات دی، نہ صرف بہادری دی، نہ صرف شہید ہونے کا جو ایک خواب سجا کے جو اترتے ہیں میدان جنگ میں. ہمارے افواج پاکستان جب ٹریننگ کے لیے والدین ان کو بھجواتے ہیں افواج پاکستان جوائن کرنے کے لیے، تو ان کے دلوں کے اندر بھی یہ جذبہ موجود ہوتا ہے، ان کے والدین اور گھر والوں کے بہنوں بھائیوں کے ذہنوں میں بھی یہ جذبہ بالکل بدرجہ عتم موجود ہوتا ہے کہ آج یہ افواج پاکستان کو جوائن کرنے جا رہا ہے. تو جذبہ جو ہے وہ پاکستان کی سرزمین پر پاکستان کی سالمیت کے لیے قربان ہونے کا ہے. اسی لیے ہمارے افواج پاکستان کے شہزادے، ہمارے مجاہد کبھی موت سے نہیں ڈرتے، شہید کو شہید ہونے کو ایک اعزاز سمجھتے ہیں. اور یہ واقعی دنیا دیکھتی ہے کہ ہماری افواج پاکستان کے جب شہید گھر واپس آتے ہیں تو اس گھر کا عزم مسمم جو ہے وہ اور زیادہ مزید بڑھ جاتا ہے، ان کا عزت اور وقار جو ہے معاشرے میں اور زیادہ بڑھ جاتا ہے. تو راجہ صاحب، ہم اسی طریقے سے انشاءاللہ اس سلسلے کو جاری و ساری رکھیں گے. ہم اپنی افواج پاکستان کے شہیدوں کو کبھی نہیں بھولیں گے، نہ ہی ہم دوسروں کو بھولنے دیں گے. اور اسی طریقے سے ہم کندھے سے کندھا ملا کے اپنی افواج پاکستان کے ساتھ آنے والے وقت میں بھی اپنا کردار ادا کریں گے. جی بہت شکریہ.
1: بہت شکریہ شاکر صاحب. شاہ صاحب، آپ نے شاکر صاحب کی بات سنی، آپ بھی کے والد محترم بھی اس وقت فوج میں تھے، آگے بھی آپ نے ذکر کیا، چونکہ آپ پروگرام میں اس وقت آپ ہمارے مہمان ہیں، تو آپ کیا اضافہ کریں گے؟
4: بسم اللہ الرحمن الرحیم. منشا میاں کو اور شاکر صاحب کو اور آپ کو اور سب ناظرین اور لسنر کو السلام علیکم. میں پاکستان کی بنیاد کی اصل وجوہات جو ہیں عوام تک پہنچانا چاہتا ہوں. میں بتانا چاہتا ہوں کہ 1965 کی جنگ کی اصل وجوہات کیا تھی. اگر آپ کی طرف سے اور میرے دوسرے کمپینین جو ہیں ان کی طرف سے اجازت ہو تو مجھے 2-3 منٹ مل سکتے ہیں کہ میں اصل وجوہات بتاؤں.
5: جی جی بتائیں شاہ صاحب، بتائیں آپ.
4: جی دیکھیں، 1947 میں جب قائد اعظم محمد علی رحمۃ اللہ نے اپنے ساتھیوں کے ساتھ مل کر پاکستان کی بنیاد رکھی اور پاکستان کو آزاد کیا، تو دوسرے دن بھارت جو ہے وہ اس کو مجبوراً انگریزوں نے چھوڑا. لیکن اس کے بعد کشمیر کی جو جنگ ہوئی، میں مختصر بتاتا ہوں، جو کشمیر کی جنگ ہوئی اس وقت ہمارے پاکستان آرمی کے پاس 250 آفیسر تھے، جس میں میرے والد صاحب بھی ایز اے ینگ لیفٹیننٹ جو تھے وہ شامل تھے. تو یہ آزاد کشمیر کی جو جنگ تھی، یہ ہمارے قبائلی نوجوانوں نے اور ہماری افواج نے ان سے مقابلہ کیا. اور جب دیکھا کہ انگریزوں نے دیکھا کہ یہ تو پورا کشمیر لے جا رہے ہیں، تو انہوں نے کیا کیا، انہوں نے فوراً اپنی افواج کو ایک جیلی کاغذات پر دستخط کروا کے نہرو سے اور وہ جو تھا ان کا دوسرے جو لوگ تھے ان سے کروا کر اس نے جموں اور سری نگر میں اپنی افواج اتار دی. اور اس سائٹ میں ہمارا، کیونکہ جو فوج کا جنرل تھا، جو ہمارا چیف آف آرمی صاحب تھا، چیف تھا، وہ انگریز تھا، تو لہٰذا ہماری فوج کو یہ کہا گیا کہ بھائی آپ جنگ بند کر دیں تو ہم جو ہے اس کو اقوام متحدہ میں، یونائٹیڈ نیشن میں لے کے جائیں گے. مختصر یہ کہ جب یہ سلسلہ چلتا رہا اور پاکستان کو ختم کرنے کی سازشیں انہوں نے شروع سے کی. 1958 میں میاں منشا اور شاکر صاحب بہت اچھے پڑھے لکھے اور بڑی توجہ رکھتے ہیں پاکستان کی بنیادوں پہ، تو ان کو علم ہونا چاہیے کہ 1958 میں پاکستان نے سرچ کرنی شروع کر دی تھی کہ ایٹم کو کیسے بریک کیا جائے. اور یہ جو بریک ہوتا ہے یہ اصولی طور پہ اس کو کولڈ اس کا جو دھماکہ ہوتا ہے وہ کرتے ہیں سائنٹسٹ جس طرح بھی ہو اپنی لیبس کے اندر. ये उन्होंने 1960 तक कंप्लीट कर दिया। फिर 1962 में पाकिस्तान ने कराची से पहला रॉकेट जो है, यानी कि पाकिस्तान उस वक्त दुनिया का दूसरा या तीसरा मुल्क था, मैं 100% अब इस उम्र में ये नहीं कह सकता, लेकिन उस वक्त तीन मुल्क थे जिन्होंने रॉकेट जो है वो खला में भेजे, उसमें स्पार्को की तरफ से पाकिस्तान भी शामिल था। फिर इसके बाद अंग्रेजों को और इनको सोचना पड़ गया भारत को कि ये तो बढ़ते जा रहे हैं, हम इनको किस तरह रोकें। और पाकिस्तान इतनी ज्यादा तरक्की पे चला गया कि इन्होंने मंगला डैम, त्रिबेला डैम, ये आज की जो मोटरवे है इसके सारे सर्वे कर लिए, हर चीज। पाकिस्तान अपनी वो पाकिस्तान था जिस यंगस्टर को मैं बताऊं कि जिसके पास सिर्फ एक कपड़े की, गर्म कपड़े की एक लारसपुर, ये लालनपुर की एक मिल थी जो कपड़ा बनाती थी गर्म पूरे पाकिस्तान के अंदर, ईस्ट और वेस्ट के अंदर। इसी तरह चंद एक फैक्ट्री थी पूरे पाकिस्तान के अंदर जो आम कपड़ा बनाती थी। लेकिन एक वक्त आ गया कि 1965 से पहले पाकिस्तान को मैनचेस्टर कहा जाने लगा कि पाकिस्तान अपना कपड़े बनाने में फैसलाबाद जो है वो मैनचेस्टर को भी क्रॉस कर गया है। तो ये जो चीजें हैं ये दुश्मन है, पाकिस्तान को हजम नहीं हुई। तो फिर इन्होंने क्या किया कि इन्होंने जंग जो है पहले इन्होंने शुरू की रणकच से। ये वाकया रणकच का जो है ये फरवरी 1965 में शुरू हुआ। फिर इन्होंने पाकिस्तान ने उसका जवाब जो है वहां पे कामयाबी हासिल की, क्योंकि वहां पर रेंजर्स के साथ भारतीय फौज की लड़ाई हुई और उनके बहुत सारे सूरमा मारे गए, तो इन्होंने हमारी रेंजर्स को फतह हुई। और फिर इसके बाद ये जो है अपना छम जोड़ियों का महास, ये पाकिस्तान ने छोटे से हमले में बहुत ज्यादा फतह हासिल कर ली। तो इंडिया ने ये अल अलानिया कहा कि हम अपनी मर्जी का जो है अब महास खोलेंगे, और वो महास खोलने के लिए उन्होंने बहुत बड़ा हमला जो है सियालकोट से लेके और तौर कसूर तक, ये इंटरनेशनल बॉर्डर की वायलेशन थी। और हमारे फौजी जो थे, मैं इसके ऊपर बाद में बात करूंगा उनके पास कौन सा असला था, तो ये वजूहत बनी कि पाकिस्तान को हर सूरत जो है तबाह बर्बाद कर दिया जाए, इसको कमजोर कर दिया जाए। लेकिन जो कलमे के नाम पर बना हुआ था, वहां के लोगों ने, वहां के मुजाहिदीन ने, वहां के आवाम ने यक जबान होकर, एक कौम होकर पूरा मुल्क इस तरह का डिफेंस किया। देखिए जब ऑफेंस होता है ना, जब हमला होता है किसी मुल्क के ऊपर या किसी घर के ऊपर हमला होता है, तो वहां नुकसान ज्यादा होते हैं। लेकिन हमारे फौज ने, हमारी आवाम ने उन हमलों की जद को इस तरीके से अपनी छातियों पर रोका कि आज पाकिस्तान जो है दुनिया की सुपर पावर बने हुए है। जी राजेश
1: शाह साहब आपका बहुत शुक्रिया, शाह साहब शाकर साहब आपका बहुत शुक्रिया, शायद आपका बहुत शुक्रिया। मनशा मैं ज़रा टाइम दे रहा हूँ इस वक्त, तो मैंने अचानक कर्नल साहब को फ़ोन किया पाकिस्तान की फ़िज़ाओं से, तो कर्नल साहब आपको कोपेनहेगन की फ़िज़ाओं में खुश आमदीद कहते हैं।
6: राजा साहब थैंक यू वेरी मच आपने इतनी यानी कि डिस्टेंट प्लेस से मुझे याद किया, और खास तौर पर आज के
1: करण साहब सॉरी, जब भी आपको फोन किया, अचानक फोन किया, आपको बताया भी नहीं पहले, पता नहीं होता क्योंकि आप भी अपना काम करते हैं, बहुत सारी मसरूफियात होती हैं, पता नहीं आप इस वक्त मौजूद भी पाकिस्तान में होते हैं या कि नहीं। तो मैंने आज 6 सितंबर के हवाले से, ये हमारा लाइव प्रोग्राम जा रहा है, तो मैं आपसे जानना चाहूँगा 6 सितंबर के हवाले से।
6: 6 सितंबर आपको सबको इल्म है कि हमारी कौमी तारीख का एक अहम दिन है। ये वो दिन है जब हमारी आर्म फोर्सेस ने और हमारी कौम ने मिलकर हमारा जो असली दुश्मन है उसकी जारियत का ना सिर्फ मुकाबला किया बल्कि उसको मुंह तोड़ जवाब दिया और अपने वतन की जो सरजमीन है उसको उसका दिफा किया। तो मैं ये समझता हूँ कि ये शायद उसी यानी कि जो 65 में जो 6 सितंबर को दुश्मन ने हम पे चुपके से वार किया था, और ये समझते हुए कि हम न्यूमेरिकली यानी कि इफरादी कुवत के एतबार से और जंगी जो साजो सामान है उसके एतबार से हम उससे कमजोर हैं, उसने शायद इस गलतफहमी में हमारी अमानी जज्बे को आजमाने की कोशिश की, हमारी अस्करी ताकत को और हमारी कौमी गैरत को ललकारा। तो जिस बहादुरी से, शुजाहत से हमारी आर्म्ड फोर्सेस और कौम ने एक दूसरे के साथ यकजा शाना बशाना मिलके दुश्मन का मुकाबला किया, ये अभी आप देख सकते हैं कि तारीख में सुनहरे الفاظ میں اس کو رقم کر دیا گیا جس کو آج تک ہم یاد کرتے ہیں. اور الحمدللہ ہم سے 5-6 گنا بڑا ملک ہونے کے باوجود, ایک بڑی فوج ہونے کے باوجود اور جنگی اربوں ساز و سامان اور عربی جو ساز و سامان ہے اس میں ہم سے بہت آگے ہونے کے باوجود وہ ہماری ایک انچ زمین کو جو ہے نا وہ نہ لے سکا ہم پہ, نہ قبضہ کر سکا. تو یہ میں یہ سمجھتا ہوں کہ یہ پاکستان آرمڈ فورسز کی اور پاکستان کی قوم کی ایک شاندار میں سمجھتا ہوں کہ تاریخی کارنامہ تھا, اور جس کو جتنا بھی آپ کریڈٹ دیں یا اس کو اپریشیٹ کریں, خراج تحسین پیش کریں, اتنا ہی کام ہے. جی
1: منشا, آپ نوجوان ہیں, اگر میں آپ کو موقع دیتا ہوں, شاید آپ بھی نوجوان ہیں, آپ نے یہ جنگیں نہیں دیکھی ہیں اور 65 کا جو ہے تو ڈیفینیٹ یہ فوجی ہیں, ان کے پاس بہت سا تجربہ ہے اور دوسری جنگیں بھی انہوں نے لڑی ہیں, یہ بھی غازی ہیں. 65 کی بات تو میں نہیں کر رہا, 71 کی بات کر رہا ہوں میں. تو آپ ان سے کچھ سوال کرنا چاہیں گے؟
7: السلام علیکم جی. پہلے تو میں پروگرام میں جتنے بھی آرمی کے, میرے لیے تو سپاہی بھی قابل احترام ہوتا ہے, تو آپ تو بڑے عہدے پہ رہے ہیں, تو آپ سے یہ پوچھنا چاہتے ہیں کہ جی ابھی جو سچویشن چل رہی ہے پاکستان میں, اس سے پہلے بھی آپ دیکھتے رہتے ہیں کہ آرمی کے بارے میں, تو ابھی آرمی کا معیار یا آرمی کا ابھی جو وہ ٹیمپو ہے کس لیول کا ہے, ابھی کس لیول کا ہے, مطلب کہ ابھی وہ ان کا جو ہے وہ دشمن نے تو ہمیں بہت دفعہ للکارا ہے, آرمی نے ناکوں چنے چبائے ہیں اور ان کے ساتھ عوام کی محبت بھی ہے, ابھی بھی ہے اور رہے گی انشاءاللہ. تو آپ کے نزدیک ابھی جو آرمی کا وہ جو ہے وہ ٹیمپو کس طرح کا ہے, میں یہ پوچھنا چاہتا ہوں.
6: تھینک یو ویری مچ. اگر آپ اپنا ساتھ تعارف کرا دیتے تو میرے لیے آسان ہوتا آپ کو مخاطب کرنا.
7: میرا نام میاں منشا ہے جی, اور میرا تعلق ڈنمارک سے ہے, اور سیاسی پارٹی کا میں نام نہیں لوں گا کیونکہ آج 6 سپٹمبر ہے, ہم سب کا دن ہے اور فوج ہمارا فخر.
1: کرن صاحب ویسے بھی بیسیکلی چونکہ پارٹی کا نام نہیں ہے, نوجوان جو ہیں یوتھ کے ہیں, مسلم لیگ نون کے ہیں.
7: جی
6: ٹھیک ہے, ہم دیکھیں یہ پولیٹیکل تقسیم اپنی جگہ پہ, لیکن جو ہمارے قومی ایشوز ہیں یا جو قومی مفاد ہیں ان کے اوپر ہماری یکسوئی اور اتحاد جو ہے نا وہ لازم ہے. ہمیں وہ چیز نہیں بھولنی چاہیے, جو قومیں وہی کامیاب ہوتی ہیں اور ترقی کی منازل طے کرتی ہیں. ہلو
7: جی جی
6: ہلو
1: جی جی کل صاحب آپ بات کریں,
7: آواز آ رہی ہے جی.
6: قومی ایشوز کے اوپر متحد ہو جایا کرتی ہیں اور یہی سب سے بڑی طاقت ہوتی ہے. وقت داخلی سطح کے اوپر بے شک آپ مختلف پولیٹیکل گروپس کے ساتھ وابستہ ہوں, وہ سیاست ہوتی ہے, وہ اقتدار کی سیاست ہوتی ہے. ملک میں انتظامی معاملات کو چلانے کے لیے یقینی طور پہ اس طرح کے جو چیزیں ہیں ان کا ہونا بھی ضروری ہوتا ہے, لیکن جب باعث سے آپ کو کوئی تھریٹ ہوتی ہے, کوئی دشمن آپ کو للکارتا ہے, تو وہاں اس وقت یہ تمام چیزیں بلائے تاک رکھ دی جاتی ہیں, ایک سائڈ پہ رکھ دی جاتی ہیں. تو ابھی آتے ہیں آپ کے سوال کی طرف اسپیسیفکلی. ٹھیک ہے, آپ نے مجھے پوچھا کہ آج کل پاکستان آرمڈ فورسز کی پروفیشنل جو پریپریڈنس ہے یا ان کا جو معیار ہے وہ کس طریقے سے ہے. میرا خیال ہے اگر پچھلے سال 2025 میں 10 مئی اگر آپ کو یاد ہو مارکہ حق میں جس طریقے سے پاکستان نے ہندوستان کے خلاف کامیابی حاصل کی اور اس کو چاروں نشانے چت کیا, میرا خیال اس سے اندازہ ہو جانا چاہیے تھے کہ پاکستان آرمڈ فورسز اور پاکستان آرمی جو ہے نا وہ کس سطح کے اوپر اپنی جو ہے بیٹل وردینس اور پریپیرڈنس پر ہے. یہی وجہ کہ آپ کو ایک چیز کا ادراک ہونا چاہیے کہ گزشتہ 80 سال سے ہمارا اصلی دشمن وہ کئی بار ہماری قوت کو, ہمارے جذبے کو, ہمارے ایمان کو آزما چکا ہے, لیکن آج تک وہ ہمیں نہ توڑ سکا ہے اور نہ ہی ہمیں کمزور کر سکا اس طریقے سے کہ وہ اس کا روب یا دبدبا ہم پہ جو وہ قائم ہو سکے. یہی وجہ ہے کہ یہ پاکستان نیوکلیئر پاور بھی ہے, پاکستان کے ایک پروفیشنل بیٹل ہارڈنڈ آرمی بھی ہے. دوسری جو سیاست میں یہ بتاتا چلوں کہ گزشتہ 20 سال سے ہم وار اگینسٹ ٹیررزم میں انوالو ہیں. جو 20 سال سے مراد یہ ہے کہ اس 20 سال کے عرصے میں جو پاکستان ملٹری اکیڈمی سے کوئی ایک افسر ایز اے سیکنڈ لیفٹیننٹ آیا, اس نے کینٹ کی لائف نہیں دیکھی, اس نے بیٹل فیلڈ کی لائف دیکھی ہے اور اب وہ کرنل اور بریگیڈیئر کے عہدے پہ پہنچ گیا ہے. اور اسی طریقے سے ہمارے جوانوں نے جو سینٹر سے, ٹریننگ سینٹر سے یونٹ میں آیا ہے, وہ کبھی سیاچین پہ ہے, کبھی نارتھ وزیرستان میں, کبھی ساؤتھ وزیرستان میں, کبھی بلوچستان, کہ ریگزاروں میں اور پہاڑوں میں وہ دہشت گردوں کے خلاف نمرد آسماں ہے. تو لہٰذا آپ اس سے اندازہ لگا سکتے ہیں کہ جو مسلسل گزشتہ 20 سال سے جنگ میں اپنے جانوں کا نذرانہ بھی پیش کر رہے ہیں, اپنے وطن کی خدمت اور وطن کی حفاظت کے لیے جو اما وقت جو تیار ہیں اور دشمنوں کی جو چالوں کو ناکام بار کر رہے ہیں اور اس طریقے دہشت گردوں کا کلا کما کر رہے ہیں, تو اس کی پرپیئرنیس کا تو آپ کو اندازہ ہونا چاہیے. ابھی ہم بات کرتے ہیں کہ جی ٹی ٹی پی نے بہت کچھ پاکستان کے اندر نقصان کیا, بے شک گزشتہ 2003 سے کہ آج تک تقریباً 90,000 ہمارے جو پاکستانی شہری ہیں وہ شہید ہوئے ہیں. بہت سے بڑا $150 بلین جو ڈالر ہے وہ ہمارا وار آن ٹیررز میں نقصان ہوا ہے. بلوچستان کا بہت بڑا وسیع عریض جو صوبہ ہے جس کی آبادی تو شاید 1.5 کروڑ کے قریب ہے, لیکن 44% ان سائز آف لینڈ ماس آف پاکستان ٹوٹل جو ہمارا رقبہ ہے اس کا, تو وہاں پہ گزشتہ کئی سالوں سے انسرجنسی اور ٹیررزم کے اگینسٹ پاکستان آرمی جنگ لڑ رہی ہے, اور وہ جو جن کے خلاف بلوچستان لبریشن آرمی, یعنی کہ آپ اس سے نام سے ہی اندازہ لگا لیں کہ وہ بلوچستان کو لبریٹ کرنا چاہتے ہیں. تو آپ ایک انچ بھی آج تک نہ لبریٹ کروانا تو دور کی بات, اس پہ وہ قبضہ نہیں کر سکے ایک جگہ پہ بھی. تو اس کا مطلب یہ ہے کہ یہ پاکستان آرم فورسز یا آرمی جو ہے اس لیول کی پریپیئرنیس اور ان کی کمپیٹنس ہے کہ انہوں نے دہشت گردوں کو نہ قدم چبانے دی ہیں. یس یہ کہ کہیں بھی ہو سکتا ہے, آپ نے سری لنکا میں دیکھا 25 سال تک دہشت گردی رہی, وہ جو آپ کو جو تامل ٹائیگرز تھے ان کے خلاف انہوں نے جنگ لڑی, اور دیگر ممالک میں اس طرح کے واقعات ہیں, اور پاکستان کی آرمی جو اس طریقے سے وہ بڑی اچھے اور میں سمجھتا ہوں کہ بہترین انداز میں, بے شک جنی نقصان بھی ہو رہا ہے لیکن دہشت گردوں کو بھی کیفر کردار تک پہنچانے میں تمام جو توانائی ہیں وہ صرف کر رہی ہے اور اپنی صلاحیتوں کا مظاہرہ بھی کر رہی ہیں. اب دوسری بات یہ ہے کہ آج 6 سپٹمبر ہے, اس حوالے سے اگر ہم اپنے ماضی کو یاد کریں اور آج کا دن ہمیں یہ ایک لیسن اور پیغام بھی دیتا ہے کہ جب بھی کبھی دشمن آپ کو کمزور اندرونی طور پر تصور کرے گا یا اس کو محسوس ہوگا تو وہ آپ کے بارڈر کے اوپر جو ہے نا وہ جنگ کے لیے اپنی فورسز کو اکٹھا کرنا شروع کر دے گا اور آپ پہ جارحیت کا ارتکاب بھی کرے گا. تو اس لیے یہ وقت کی بھی ضرورت ہے کہ اندرونی طور پر ہمیں سیاسی لحاظ سے مضبوط ہونا چاہیے, قومی اتحاد ہونا چاہیے. معیشت اوپر نیچے ہوتی رہتی ہے, اس میں نشیب و فراز آتے رہتے ہیں, لیکن جو قومی سلامتی کے معاملات ہیں اور قومی اتحاد کے جو معاملات ہیں ان کو کبھی بھی نگلیکٹ نہیں کرنا چاہیے اور ان پر اسپیشل ہمیں اٹینشن دینی چاہیے تاکہ دشمن اس کمزور پہلو کو بھانپ کر یا اسے فائدہ اٹھا کر ہمارے اوپر کسی طرح کی جارحیت کا ارتکاب نہ کر سکے. اور 6 سپٹمبر میں جو کچھ ہوا, آپ نے 10-17 دن کی لڑائی تھی اور پہلے کشمیر ملکی پھلکی کا کنفلکٹ ہوا تھوڑی سی ایک دونوں پاکستان اور ہندوستان کے درمیان میں جھڑپیں ہوئی چھوٹی موٹی, اور اس کے بدلے اس نے پاکستان کے انٹرنیشنل بارڈرز کو کراس کیا, اس نے لاہور پہ, اس نے سیالکوٹ کے بارڈر پہ, قصور پہ, اور پھر آپ کو یاد ہوگا کہ چھم جوڑیاں کے محاذ پہ بھی گرینڈ سلیم آپریشن کے نام سے جو پاکستان نے شروع کیا, تو کسی بھی جگہ پہ اس کو کامیابی نہیں ہوئی. اور یہ وہی جنگ تھی جس میں میجر عزیز بٹی شہید نشان حیدر اور آپ کو یاد ہوگا اور دیگر اس طرح کے ہمارے جو شہدا تھے اور غازی تھے, اور ایم ایم عالم آپ کو یاد ہوگا جنہوں نے سرگودا ایئر بیس سے اپنے وہ دشمن کے کتنے یعنی کہ وہ جہازوں کو گرا دیا تھا, اور انڈین تقریباً ہم نے 150 کے ٹینکس جو تھے وہ تباہ کر دیے تھے اور بہت سارے اور ان کا نقصان بھی ہوا تھا. تو لہذا ان کا خواب تھا کہ وہ لاہور جم خانہ کلب میں آ کے وہ چائے پئیں گے, یعنی کہ آسانی کے ساتھ بی آر بی کراس کر کے لاہور پہ قبضہ کریں گے اور وہ ہمارا جو لاہور جم خانہ یہاں پہ آ کے وہ ٹی بریک کریں گے. تو یہ ان کا خواب چکنا چور گیا, ان کو شکست دی, اور اللہ تعالیٰ نے پاکستان کو اسی طریقے سے کامیابی سے ہمگنار کیا جس طریقے سے 25 मई मई 2025 में पाकिस्तान को मार का हक में कामयाबी हुई। तो इसलिए मैं ये समझता हूँ कि अंदरूनी मामला जो है उसमें थोड़ी सी आप कह सकते हैं कि अदम इस्तेकाम है और कुछ पॉलिटिकल टर्बुलेंस है, लेकिन अल्हम्दुलिल्लाह उसके बावजूद हमारी जो आर्म फोर्सेस हैं वो फुली प्रिपेयर्ड हैं किसी भी तरह की थ्रेट से किसी भी तरह के चैलेंज या खतरे को निपटने के लिए। जी
1: जी बहुत शुक्रिया करण साहब। हम शाकर साहब से जाने से पहले शायद की तरह चलते हैं, शायद आपने सुना करण साहब की बातें सुनी, आप भी ये हमारे प्रोग्राम सुनते रहते हैं, आप भी जब भी कौमी प्रोग्राम होते हैं उसमें आप अपना हिस्सा डालते हैं, लेकिन अपना नज़रिया आपने कभी छुपाया नहीं। जी शायद आपका गो के तलक पाकिस्तान तहरीक इंसाफ से है, लेकिन आपने हमेशा कौमी दिनों में अपना हिस्सा डाला। जी शायद
8: जी राजा साहब अस्सलाम वालेकुम। सबसे पहले तो सब दोस्तों को सलाम, और 6 सितंबर का जो दिन है वो हमेशा से याद रखा जाएगा। दुश्मन भारत जो अजली दुश्मन है इसमें कोई शक नहीं है, वो अपनी साजिशें करता रहा है और करता रहेगा, और जब तक ये दुनिया है और उसने वो करनी है, उसने बाज नहीं आना, शैतानी उसके जायम है, वो चलते रहेंगे और हमने उसको नाकों चने चबाना है और चबाते रहेंगे, और चबाया भी है 2019 को भी किया था, ये लास्ट ईयर भी किया है इंशाल्लाह ताला, और ये हम करते रहेंगे, इसमें इसमें कोई शक नहीं है ना कोई दोहरा है। तो अब आगे आ जाते हैं कि इसको सबसे पहले एक तो ये हो गया, सबसे पहले हमें हमेशा पाकिस्तान को नुकसान बाहर से किसी दुश्मन से नहीं है, वो हमारी फौज माशाल्लाह 7-8 लाख की गयूर फौज है, उनको सलाम पेश करते हैं, उन जवानों को हर रोज बॉर्डरों में दुश्मन की साजिश के दुश्मन एक नहीं है ना, नजर आने वाला भी दुश्मन है जो आपके बॉर्डरों के उस पार है, और जो साजिशें दुनिया से कर रहा है दूसरे ममालिक से हो रही है, मैं यहाँ नाम नहीं लूंगा कैसे कर रहा है, वो हमारी फौज को पता है और हमारी आईएसओ को पता है, लेकिन मैं ये बताता चलूं तो उसके लिए हमारी कौम को यकजा होना पड़ेगा, हमारे मुल्क में सियासी इस्तेहकाम है उसको खत्म करना पड़ेगा, आपस की रंजिशें बुला के, वो नहीं हम बुला रहे, जब तक वो नहीं बोलेंगी और पाकिस्तान में, और एक और बात, मईशत जब तक आपके मुल्क की मईशत नहीं होगी आप जो है ना कोई ऐसा मकाम हासिल नहीं कर सकेंगे, दुनिया आजकल आपके जो मजबूत है मजबूत मुल्क है आपकी मजबूत मईशत के साथ चलता है, वो भी सबसे जरूरी है, वो होना बहुत ही जरूरी है, और वो हो सकता है, ये नहीं कि नहीं हो सकता, हमारे मुल्क से बाहर 1,15,00,000 ओवरसीज पाकिस्तानी बचते हैं, 1 पर इस स्टेट को पैसा दे, लेकिन वो ये लोग डरते हैं कि ये वो करप्शन की नजर हो जाएगा, आपको पता ही है कि क्या हमारे मुल्क के हालात हैं, ये चीजें जब तक खत्म नहीं होंगी हम तरक्की की राह में नहीं जा सकते। हाँ फौज की बात तो होगी, वो कर रही है, वो अपना काम कर रही है, वो मजबूरी के आलम में आती है, क्यों आती है ये आप सबको पता है, क्यों आना नहीं चाहती लेकिन लाया जाता है, उसकी बात में आज के दिन नहीं मैं वो करूंगा, क्योंकि ये एक वो दिन है जो हम मना रहे हैं 6 सितंबर के हवाले से कि दुश्मन ने हमारे मुल्क पे कब्जा किया था, और 1999 को ना भूलें जब हमने कारगिल के ऊपर कब्जा कर लिया था, कारगिल की चोटी के ऊपर, और वो हमारा गयूर पर जनरल था जो अल्लाह ताला उसको जन्नत फरदोस में अला मकाम दे, उन्हीं की बदौलत उन्होंने ये सर अंजाम दिया था, फिर क्या हुआ ये भी आपको पता है, उसके बाद ये भी मैं यहाँ पर डिस्कस नहीं करना चाहता, ये चीजें हैं जो हमेशा हमें हमें मार पड़ती है अंदर अंदरूनी, यही सियासी इस्तेकाम जो है इसकी वजह से, जब तक आप ये इसमें एक नहीं होंगे सारे, हमें तो कोई भी बाहर से मार सकता, अभी भी नहीं मार सकता लेकिन बाद में भी नहीं मार सकता, इस चीजों में हम एक नहीं है अभी तक हो रहे। हाँ इंशाल्लाह उम्मीद है, अल्लाह से दुआ है, हमेशा करते हैं करते रहेंगे कि हम इसमें एक हो जाएं, अंदर की रंजिशें बुला दें, ये कत्लो गारत ये इसमें हमें नुकसान है यार, वो मुल्क की नुकसान है आपके,
1: बिल्कुल शायद आपने मजाक फरमाया। करण साहब आप मुख्तसर सा जवाब दें फिर शाकर साहब को लेते हैं साथ।
6: थैंक यू वेरी मच। एक तो चीज मैं बताता चलूं कि जिन चीजों का इन्होंने जिक्र किया खासकर कारगिल का, तो इत्तेफाक से मैं उसका हिस्सा रहा हूँ, मेरी पलटन उसका हिस्सा रही है, तो आई एम वेरी प्रीवी टू इट। देखिए कुछ मिसपरसेप्शंस होते हैं, कुछ परसेप्शंस होते हैं, और रियलिटी से बहुत ज्यादा जो मिस परसेप्शन इज स्ट्रॉन्गर देन द रियलिटी। ऑन ग्राउंड सिचुएशन क्या थी, नोबडी नोज एक्सेप्ट फॉर दोज हु वर पेइंग थ्रू देयर नोज व्हाइल बीइंग ऑन अ वेरी हाईएस्ट पीक्स ऑफ द वर्ल्ड्स ٹھیک ہے, پاکستان کے جو نیپال کے جتنے پہاڑ ہیں ان میں ہائیسٹ ماؤنٹینس ہیں, گلیشیئرس ہیں, وہاں پہ سانس لینا دشوار ہے, وہاں پہ چلنا دشوار ہے, وہاں پہ زندگی ویدر از مور سیویئر اینی وے دین دی ایکچوئل اینیمی اکراس دی بارڈر. تو یہ بڑی ایک لمبی داستان ہے, کیا ہوا کیسے ہوا. سب سے بڑی بیسک بات آپ کو سمجھنی چاہیے کہ پاکستان اور ہندوستان کے درمیان بنیادی تنازع کشمیر کا ہے. جب کشمیر پہلی جنگ بھی 1947-48 میں کشمیر کی وجہ سے ہی ہوئی, اور اسی وجہ سے آپ کو پتا ہے نہرو جو ہے وہ یونائٹڈ نیشنز میں چلا گیا, وہاں پہ وعدہ کر کے آیا کہ جی ہم یہاں پہ پلیبس فائٹ کریں گے, اس کی بنیاد کے اوپر عام کشمیریوں کو رائٹ آف ڈیٹرمنیشن یا سیلف وہ جو ان کا تھا ڈیٹرمنیشن کا رائٹ ہے پلیبسائٹ کروا کے ان کو دیں گے, اور فیصلہ کریں گے کہ انہوں نے پاکستان کے ساتھ جانا ہے یا ہندوستان کے ساتھ جانا ہے. وہ مکر گیا اور تب تک یہ لنگ رنگ کر رہا ہے یہ ایشو, اور اسی کی بنیاد کے اوپر آپ کو میں بتاتا چلا جاؤں کہ جتنی بھی جنگیں ہوئی ہیں کشمیر کی وجہ سے ہوئی ہیں. اور جو 1965 کی جنگ تھی وہ بنیادی طور پر ہندوستان ہم سے بدلہ لینا چاہتا تھا. اس سے پہلے 65 میں رن آف کچھ کے اندر وہاں پہ یہ آپ کو یاد ہو کہ یہ رن آف کچھ ایک ایسا دلدلی اور سرائی علاقہ ہے جس میں پاکستان اور ہندوستان کے درمیان جو بارڈر لائن ہے یا باؤنڈری ہے وہ کلیئر نہیں ہے, دیٹ ہیز ناٹ بین کلیئرلی مارکڈ. تو اس بارڈر کی وجہ سے ہمارے ان کی پیٹرول ہماری پیٹرول ادھر چل رہی تھی, موو کر رہی تھی پیرلل ٹو دی بارڈرز, اینڈ ان کے درمیان میں وہ چکلش ہوئی, کلیش ہوا, اور اس کے بعد وہ جھڑپ شروع ہو گئی. پاکستان نے ان کی دو تین جو سردار پوسٹ تھی بیر بیٹ تھی ان کے اوپر قبضہ کر لیا, اور پاکستان نے کافی ایریا اس میں قبضہ کر لیا. پھر آپ کو یاد ہو کہ برطانیہ نے اس میں انٹروینشن کر کے جنگ رکوائی اور اس طریقے سے ان کا تصفیہ ہوا, اور 1968 میں جا کے وہ لین دین ہوا, جی اس کی زمین ہے اور اس کی زمین ہے, یہ ایک کمیشن بنا. تو یہ بھارت سوچ بھی نہیں سکتا تھا کہ پاکستان جو ایک نوزائیدہ ریاست ہے اور ایک چھوٹی ریاست ہے, اور اس طرح ہندوستان کے ساتھ نہ صرف جنگ کرنے میں کامیاب ہوگی بلکہ اس کا ایریا پہ بھی قبضہ کرنے میں کامیاب ہوگی. ابھی اس کا بدلہ لینے کے لیے اس نے 1965 میں یہ پاکستان کے اوپر چپکے سے رات کے اندھیرے میں حملہ کیا, اور اس کے نتیجے میں جو کچھ ہوا وہ آپ سب جانتے ہیں. تو لہذا یہ کارگل کی جو کچھ ہوا میں نہیں اس کو مزید ڈسکس کروں گا, کسی پرائیویٹ کنورسیشن کے اندر وہ بات کی جا سکتی ہے, لیکن ہم اس وقت کسی پہ الزام تراشی کرنے کے لیے یا کسی کو مرزا اسلام ٹھہرانے کے لیے بات چیت نہیں کر رہے. لیکن ایک بات کہتا چلا جو کہ جس کسی نے بھی جو بھی کام کیا اس نے پاکستان کے انٹرسٹ میں کیا, بیسٹ انٹرسٹ میں کیا, اس کا الٹیمیٹ رزلٹ کیا نکلا, اس کے ریپرکشنز کیا ہوئے, دیٹ از اے سیپریٹ سبجیکٹ. کسی نے مجھے پوچھا کہ پاکستان نے افغانستان کے اندر روس کے خلاف جو جنگ کی آپ یا مجاہدین کو سپورٹ کیا, تو اس کی وجہ سے پاکستان کے اندر کلاشن کوف کلچر اور ٹیررسٹ اور ٹیررزم اور فلانا یہ پھیل گیا. تو میں نے کہا اس زمانے میں جو کچھ ہوا اس حالات کے مطابق جو فیصلہ ہوا تھا یہی تھا کہ اپنے آپ کو محفوظ رکھنا اور رشین جو ہے وارم واٹر تک پہنچنے کی ایک خواہش تھی, خواب تھا, اس کو پورا نہ ہونے دینا تھا. اور رشین امپائر اور برٹش امپائر جب کبھی تھے اور درمیان میں افغانستان کو انہوں نے بفر زون اسی لیے رکھا تھا کہ بڑی جو سلطنتیں ہیں یا امپائرز ہیں وہ ڈائریکٹلی اپنے ایک دوسرے کے ساتھ متصادم نہ ہوں. تو پاکستان کی بھی اسی طرح کی خواہش تھی, لیکن اس کے الٹیمیٹ امپلیکیشنز کیا, ہر ایک جو فیصلہ ہوتا ہے اس کو کوئی نہ کوئی امپلیکیشن اثرات ضرور ہوتے ہیں, تو وہ اثرات زیادہ جلدی پھیل گئے. تو اسی طریقے سے میں یہ کہتا ہوں کہ جتنے بھی پاکستان نے یا پاکستان کی آرم فورسز نے کسی بھی لیول پہ کوئی ایڈونچرز کیا ہے یا فیصلے کیے ہیں یا اس کے بعد کوئی اگر اس کو امینڈ کیا ہے, تو یاد رہے کہ یہ پاکستان کے بیسٹ یہ نیشنل انٹرسٹ میں تھا. جب یہ کسی ایک نے لکھتا کہ جی پاکستان یہ فیصلہ یا یہ کام اس لیے کیا کہ پاکستان کو نقصان, یہ میری رائے ہے. تو باقی آپ دیکھ سکتے ہیں کہ آج کے دن ہم سب کو آپس میں بھی یکجہتی کا اظہار کرنا چاہیے, عام فورسز کے ساتھ کھڑے ہونا چاہیے, ان کی جو کوششیں ہیں یا کاوشیں ہیں, قربانیاں ہیں ان کو صرف لفظوں سے سراہنا نہیں چاہیے بلکہ ان کو خراج تحسین پیش کرنا چاہیے اور ان کو ہر طرح کی مارل سپورٹ بھی دینی چاہیے اور ہمیں ان کو سیاست کی نظر نہیں کر دینا چاہیے. اور چونکہ میں اس پہ بہت ساری تفصیل بتا سکتا ہوں لیکن یہ کہ وقت کی کمی کی وجہ سے میں
1: چلیں بہت شکریہ کرن صاحب چلتے ہیں شاکر صاحب. شاکر صاحب آپ نے کرن صاحب کی باتیں سنی, باقی دوستوں نے بھی سوالات کیے, آپ بھی کٹس کا ذکر کرتے رہتے ہیں تو میں آپ کی طرف اب آتا ہوں.
3: جی بہت شکریہ محترم راجا کپور صاحب اور کرن صاحب کو آج کی ہماری اس محفل میں ہم ویلکم بھی کہتے ہیں اور السلام علیکم ورحمۃ اللہ وبرکاتہ. دیکھیے 6 ستمبر کے حوالے سے ہمارا آج کا مقصد جو صرف اور صرف یہ ہے کہ ماضی کے اندر ہماری افواج پاکستان نے جو کردار ادا کیا پاکستان کی سالمیت کے لیے اور پاکستان کی سرحدوں کی کامیاب حفاظت کے لیے, ہمیں ان کو یاد کرنا ہے جو شہید ہو گئے, اللہ تعالیٰ کے مہمان بن گئے. انہوں نے اپنے نہ صرف خاندان کا اپنا وقار بلند کیا بلکہ ہمارے ارض وطن اسلامی جمہوریہ پاکستان کا سر فخر سے بلند کیا, ہمارے سبز لالی پرچم کو بلند کیا اور پاکستان میں موجود میرے جیسے جتنے بھی ارض وطن سے محبت کرنے والے اور فوج پاکستان سے محبت کرنے والے ہم جو لوگ ہیں ہم سب کا بھی سر جو ہے فخر سے بلند کیا. آج بھی اگر دیکھا جائے تو حالت جنگ میں ہے ہماری فوج پاکستان, حالت جنگ میں ہے ہمارا ارض وطن, حالت جنگ میں ہے ہماری سرزمین, نہ صرف بیرونی طور پہ بلکہ اندرونی طور پہ. اور ایسی حالت میں جب کہ چاروں بارڈر ہمارے جو ہیں متحرک ہیں, ہمارا جو اصلی دشمن انڈیا جو ہے وہ بار بار حملے کی ہمیں کوشن دیتا ہے, پچھلا مہینہ بھی اگست کا مہینہ بھی ہمارا ہائی الرٹ پہ رہا, اب پھر یہ سپٹمبر کے مہینے میں بھی ہائی الرٹ ہے کہ کسی وقت بھی وہ پھر دوبارہ ایسی حرکت کر سکتا ہے, اپنا زور آزمائی کر سکتا ہے. سندور میں اس کو جو ایک ناقابل قبول قسم کی ایک شکست اس کو ہوئی, ساری دنیا میں اب وہ اکیلا پڑ گیا ہے تو اس وجہ سے وہ کسی نہ کسی وقت کوئی نہ کوئی ایسی حرکت ضرور کرنا چاہے گا کرے گا کہ جس سے وہ اپنی سب کی جو ہے وہ دور کر سکے. لیکن ہمارا مقصد یہ ہے کہ چاہے افغانستان کے بارڈر سے گھسنے والے ہمارے ملک کے اندر دہشت گرد ہیں, چاہے بلوچستان کے سرحدوں کو کراس کر کے, ایران کی سرحدوں کو کراس کر کے, یہ جو ہمارے بارڈروں سے سیالکوٹ قصور لاہور کے بارڈر کراس کر کے مقبوضہ کشمیر کے بارڈر کراس کر کے آزاد کشمیر سے نکل کے اسلام آباد مری اور اس طرح کے علاقوں میں ہمارے یہ دہشت گرد جو گھس آتے ہیں, ان کا مقابلہ کون کر رہا ہے؟ ان کا مقابلہ نہ ہی اوورسیز میں بیٹھے ہوئے ہم پاکستانی کر رہے ہیں نہ ہی ارض وطن کے اندر بیٹھے پاکستانی کر رہے ہیں. اگر غور فرمایا جائے تو وہ لوگ جو دہشت گردی کرنے کے لیے آتے ہیں وہ ہمیں تباہ و برباد کرنے کے لیے آتے ہیں, ہماری افواج پاکستان کو شہید کرنے کے لیے آتے ہیں.

0: जीत सकते। और उनकी शर्त यह है कि वो इस बार गवर्नमेंट में बैठना चाहते हैं, तो इसके लिए ये देखा जाएगा शाम को कि कैसे है। पोजीशन यही है कि इलेक्शन का टर्न और काफी ज्यादा है और पिछली बार से ज्यादा लोग वोट डालेंगे, तो तकरीबन ये 5 से 7 सीटों के दौरान का फैसला होगा, ज्यादा फर्क नहीं होगा।
1: तो शौकत साहब, हमने देखा, खुद सिलेक्शन को स्टडी किया, देखा भी, प्रोग्राम भी बनाए, तो कल तक तो बड़ी लंबी लंबी लाइनें लगी हुई थी, लोग वोट डाल रहे थे वक्त से पहले।
2: जी बिल्कुल राज साहब, ये सही बात है। लोगों ने पहले लोग काफी अब जो है ना इंटरेस्ट ले रहे हैं इलेक्शन में। लोगों को थोड़ा थोड़ा पता चलता जा रहा है कि जो है ना इलेक्शन के बगैर, अपने वोट के बगैर हक नहीं लिया जा सकता। तो आज क्योंकि फाइनल डे है उधर स्वीडन में, तो इनशाला मेरे ख्याल में जो कि कम्युनिटी के हक में जो होगा वो बेहतर ही होगा, क्योंकि जो है ना अभी सख्तियां काफी हो गई थी स्वीडन में जो है ना। और जो जो लोग यहाँ से मूव होते थे डेनमार्क से स्वीडन में, उन पे भी काफी जो है ना सख्तियां कर दी थी उन्होंने गवर्नमेंट ने। तो ये अब देखे इलेक्शन होने के बाद क्या देखते हैं कि उम्मीद है कि कोई इस तरह की गवर्नमेंट आएगी जो पाकिस्तानियों के, पाकिस्तानी नहीं बल्कि फानू के हक में जरा नरम गोशा रखेगी और पाकिस्तानियों और फानों के साथ वो जो के आगे पहले होता था कि जरा उनके साथ नरमी से पेश आते थे, सख्तियां ज्यादा नहीं होती थी, और इंशाल्लाह वो उनके लिए भी बेहतरी बेहतरी की राय निकलेगी। और हमें जो है ना अपने पाकिस्तानियों लोगों को सपोर्ट करना चाहिए, और आज का दिन ही है जो वो वोट जो नहीं डाल सके वो जाके वोट अपने डाले। जहाँ में काफी लोग हैं जो कि स्वीडन में रहते हैं, यहाँ के लोग, यहाँ के बच्चे, यहाँ बच्चे जो पहले डेनिश थे अब वो स्वीडन में मूव हो गए हैं, उनको चाहिए कि अपने वोट का जरूर आके इस्तेमाल करें और जाके अपना वोट डालें, और जो अपने पाकिस्तानी लोग हैं उनकी सपोर्ट करें ज्यादा से ज्यादा, ताकि वो आपके लिए, हक के लिए वो जो है ना काम कर सके, आपके हक के लिए वो आगे बढ़ के फाइट कर सके, ताकि वो जो आपके मसले मसाइल हैं उनको आसानी से हल करवा सके। जब उनके पास पावर होगी आपके मसले हल करवाने में उन्हें आसानियां पैदा होगी, ताकि उनकी पार्टियां भी उनकी बात सुनेंगी। तो ये है कि आज का इलेक्शन जो है ना ये भरपूर तरीके से, राय साहब ये आप भी हमेशा से ये फाइट करते रहते हैं, सब दोस्त जो रेडियो पे आते हैं, शाह साहब भी, उसके बाद मेहर साहब भी, और बाकी भी अदनान भाई भी हमेशा, या जो भी जितने भी लोग आपके पास आते हैं वो यही होता है, जब इलेक्शन की बात आती है तो हम यही कहते हैं कि जाके अपने वोट का हक जरूर इस्तेमाल करें, क्योंकि जब तक हम अपना हक नहीं इस्तेमाल करेंगे उस वक्त तक हम अपने मसले और मसाइल हल नहीं करवा सकेंगे। यहाँ बैठ के हम काफी बातें भी घर पे बैठ के कर सकते हैं, लेकिन हमने जाके वोट डालना है, और उसके बाद वोट की ताकत होती है, जब वोट डालेंगे तो इंशाल्लाह हमारे मसले भी हल होने शुरू हो जाए।
1: बहुत शुक्रिया चौधरी साहब, हमें ज्वाइन कर लिया है कामरान ने भी, जो इलेक्शन लड़ने जा रहे हैं, शायद ने भी हमें ज्वाइन कर लिया। कामरान, आपको भी खुश आमदीद कहते हैं।
3: वालेकुम अस्सलाम, और आप सबके सामने को बहुत बहुत अस्सलाम वालेकुम व रहमतुल्लाह जी।
1: कमरान, इलेक्शन पर बात हो रही है, आपको पता है कि लोगों के पास दो शरीयत है, डेनमार्क की भी और स्वीडन की भी, दोनों तरफ जो वोट भी डाल सकते हैं, यहाँ भी रहते हैं, स्वीडन में भी रहते हैं, कोपेनहेगन में भी रहते हैं। तो आज के इलेक्शन जो हो रहे हैं इसके जरा बताएं, ये कब वोटिंग होगी और कब ये रिजल्ट आएंगे?
3: ये बस तो आपको बता दूं, जो इलेक्शन टाइम है वो है सुबह 8 बजे से लेकर शाम के 8 बजे तक, और जितने भी आपके पास जो लेटर है गवर्नमेंट की तरफ से, वहां पे स्पेसिफिक आपके लोकल में मेंशन होगी जहाँ स्कूल है डिफरेंट, वहां जाकर आप वोट डाल सकते हैं। मेरी रिक्वेस्ट है प्लीज कि आप एज सून एज पॉसिबल सबको कि आप वोट डालें, और मैं ज्यादा बात नहीं कर सकता क्योंकि अभी इलेक्शन डे है जी। तो मैं बस यही कह सकता हूँ कि सब वोट डालें और बढ़ चढ़ के डालें, ये हमारा एक वो है, हक है। तो इसको प्लीज आप रिक्वेस्ट है, सारे जो भी मालमो में रजिस्टर्ड हैं लोग, वो प्लीज जाके वोट डालें जी। रहा सब
1: बहुत शुक्रिया। शायद आप वोटर सपोर्टर हैं, आपका वोट का हक है, आप डेनमार्क भी रहते हैं, स्वीडन भी रहते हैं, वोट जहाँ जिसको मर्जी डालें, ये आपका वोटर का हक होता है। तो आप इलेक्शन को किस तरह देख रहे हैं?
3: सर अल्हम्दुलिल्लाह, ये बहुत अच्छी कैंपेन हमने चलाई है और बहुत सा वोटर निकला है और वो वोट डाल रहे हैं, और बड़ी अवेयरनेस लोगों में आई है, और यहाँ पर जो पहले जिन्होंने कुछ दिन पहले ही वोट डाल दिया वोट डे से, ये भी बड़ी अच्छी बात है, लोग अवेयरनेस हुई हुई है, लोग जा रहे हैं अपने सारे अपने फैमिली के साथ, और सारे तकरीबन जो मैं मोस्टली लोगों को, सबका तो मुझे नहीं पता लेकिन मैंने देखा है कि इस दफा माशाल्लाह वोट
1: कमरान अब शायद से बात करते हैं, शायद आप इलेक्शन को देख रहे हैं, एनालाइज भी कर रहे हैं, आप क्या कहेंगे?
4: जी राजा, सब सबसे पहले तो आप सब सब दोस्तों को, सब भाइयों को, बहनों को खूबसूरत सुहानी सुबह, ना पता लग रहा है बारिश है ना पता लग रहा है सूरज है, तो इन दोनों मिक्स जो
1: आप सुबह की बात कर रहे हैं दोपहर की
4: सर, यहाँ यूरोप में संडे को अभी सुबह होती है, तो दुनिया जो है ना वो उठी है, फ्रेश हुई है, तो मैं 2 घंटे पहले उठा था तो अभी भी फ्रेश नहीं हो रहा। चलें अब आगे बढ़ते हैं इसके इलेक्शन के जो आप बात कर रहे थे, ये कामरान ने बड़ी अच्छी बातें की हैं। सबसे पहले तो काफी दोस्त भाई बहन जो है यंग है जो यूथ वो ऑनलाइन जो है वोटिंग वो कुछ एक हफ्ता पहले खुल गई थी वो भी वो कर चुके हैं, तो आज जो है इलेक्शन की आमद आमद है। तो मेरा भी यही है कि सबसे पहले ये ना हो कि लास्ट टाइम की तरह हमारी जो गवर्नमेंट है वो 2.5-3 माह लग गए थे वो बनते बनते, पता नहीं लग रहा था क्या हो रहा है, किसको कितने मिले हैं वोट, उससे कहते हैं महलूत हुकूमत हो गई थी। अब ये होना चाहिए कि कोई मार्जिन के साथ कोई भी वो जीते ताकि वो 1 हफ्ते के अंदर 2 हफ्ते के अंदर गवर्नमेंट जाए बन, वो कितनी माना लग जाए। तो मैं ये
1: जी अपना शायद आप अपनी बात जारी रखें, हमें नईम साहब ने भी ज्वाइन कर लिया है।
4: तो अब ये है कि इलेक्शन जो आज है भी बताया कामरान ने सुबह 8 से लेकर 8 बजे तक, अभी भी 4-5 घंटे हैं, तो जाके जितने भी दोस्त हैं अपना वोट कास्ट करें, जो उठे हैं अभी या जो अभी अभी नाश्ते कर रहे हैं या दोपहर के खाने खा रहे हैं वो जाके अपना वोट कास्ट जरूर करें, ये सबसे जरूरी है।
1: ये सबसे जरूरी है। नईम साहब आपको तकलीफ दी है चूंकि आप की मुकम्मल ही नहीं बात होती, स्वीडन में इलेक्शन हो रहे हैं, आप तंजीमात में खुद रहते हैं, एक्टिव रहते हैं, कारोबार में भी एक्टिव रहते हैं, तो इलेक्शन हो रहे हैं मालमों में, मालमों की बात करूंगा, तो आप इनको किस तरह देख रहे हैं?
5: अस्सलाम वालेकुम राजा साहब, माशाल्लाह मालमों में बड़ा अच्छा चल रहा है, इस बार ये पहली दफा हुआ है कि जब बहुत सारे फार्मरों ने वोट कास्ट किया है। पहले इलेक्शनों में ये होता था कि फार्मर सोचते रहते थे वोट कास्ट करेंगे करेंगे लेकिन करते नहीं थे, लेकिन इस बार आज के दिन जो फार्मर है बहुत बहुत कम वोट कास्ट कर रहे हैं और स्वीडिश लोग ज्यादा वोट कास्ट कर रहे हैं क्योंकि फार्मरों ने ज्यादा वोट पहले कास्ट कर चुके हैं। और उम्मीद है कि शाम तक जो है ना, ये आपको पता है ये कल्चर भी है कि आज के दिन बहुत ज्यादा लोग जो है ना आज के दिन वोट डालना पसंद करते हैं अपनी अपनी कॉन्स्टिट्यूएंसी में, अपने अपने घर के पास जहां पर वो बना होता है इलेक्शन बॉक्स, तो आज शाम तक जाहिर है लोग वोट स्टार्ट करेंगे, लेकिन जब कल रिजल्ट आएगा तो उसके बाद भी टाइम लगेगा कि फिर कैसे वो पार्टियां आपस में मिलती हैं, कौन किसके साथ जाता है, तो वो एक दो पार्टियां हैं जो मतलब एंड पे जाके उनका पता चलेगा कि वो किस तरफ होती है, तो देखें क्या बनता है। अभी तो मुकाबला काफी सख्त है, तो अल्लाह ताला बेहतर करे, फॉरनों के हक में फैसला आए।
1: तो नईम साहब क्या हमारे लोग, हमारे से मुराद है जो पाकिस्तानी निसार स्वीडिश हैं, ये वोट या उनको वोट डालने का हक हासिल है गैर मुल्कियों को, वो वोट डाल रहे हैं या खाली घरों में बैठकर सोफों पर जोर लगा रहे हैं?
5: ये देखें, ये जितने भी हमारे पाकिस्तानी स्वीडिश नेशनल हैं वो तो पहले से ही मतलब जाहिर है उनको बहुत ज्यादा साल हो गए हैं, वो काफी मुतहरक हैं और वो हमेशा वोट डालते हैं, वो जरूर उन्होंने अपना वोट कास्ट कर लिया और वो कई वोट आज भी कास्ट कर रहे हैं। तो जो नए लोग आए थे उन बेचारों को नहीं पता था, लेकिन इस बार जो है ना वो कामरान साहब ने भी काफी मोटिवेट किया है, दूसरे लोगों ने भी किया है, तो अमजद साहब जो हमारे खड़े हैं उन्होंने भी मतलब हिम्मत मारी है, तो इस बार लोग वोट कास्ट जरूर कर रहे हैं। तो ये चूंकि काउंसलर का इलेक्शन था इनके लिए, तो मतलब ये भी तो किरदार तो अदा करते हैं कम्यून बेस पे, लेकिन जो हमारा रिक्स डाक है कौमी असम्बली का है वो सबसे जरूरी है, और उसमें वोट वोटकास्ट होंगे तो सबसे ज्यादा फायदा जो है ना वो फॉरनर को होगा, तो
1: सबसे ज्यादा फॉरनर को होगा। तो कीर शाह साहब आपने बात सुनी सबको, तो आप क्या सवाल रेज करेंगे?
6: जी मैं तो बिल्कुल इनको कहूंगा कि बहुत ज्यादा इन्होंने मेहनत की है, अल्लाह ताला इनको फल जरूर देगा और ये कामयाब होंगे। मसला सबसे बड़ा ये है कि यहाँ जो तजिया नगार होते हैं, जो सियासी اداکار ہوتے ہیں یا آپ ان کو سیاسی پنڈت کہہ سکتے ہیں, وہ یہی دیکھتے ہیں کہ جو فارنرز ہیں کیا اس ملک کے اندر انٹرگریٹ ہو رہے ہیں یا نہیں ہو رہے. تو وہ یہ جو الیکشن ہوتے ہیں یہ ان کے لیے بہت زیادہ امپورٹنٹ ہوتے ہیں, وہ یہیں سے دیکھتے ہیں کہ یہاں پہ کتنے پرسنٹ جو ہیں, کتنے فیصد فارنر جو ہیں وہ باہر نکلے, انہوں نے ووٹ کاسٹ کیا, ان کو وہ یہ کہتے ہیں کہ یہ انٹرگریٹ ہو گئے ہیں, یہ ہمارے ملک کے قانون کو سمجھتے ہیں, احترام کرتے ہیں. اور جو لوگ یہاں پہ, آپ کو پتا ہے کہ سویڈن اور ڈنمارک کا تقریباً قانون ایک ہی ہے کہ اگر آپ بیمار ہیں آپ جا نہیں سکتے تو آپ کو گھر میں وہ آ کر آپ سے ووٹ ڈلواتے ہیں, تو گھر میں باقاعدہ آپ کو آ کر وہ آپ کو سہولت دیتے ہیں. تو یہ چیزیں جو ہیں ہمارے کونسلرز کو بھی چاہیے, اور بڑی انہوں نے محنت کیا, کامران میرا نے, نعیم صاحب نے بھی ان کو سپورٹ کیا, شاہد صاحب نے. تو ان شاء اللہ تعالیٰ مجھے یہ لگتا ہے کہ مولمو سے دو کینڈیڈیٹ ہمارے جو ہیں وہ 100% جو ہیں وہ اندر آئیں گے, اور جو لوگوں سے بھی بات ہوئی ہے جو دیکھ رہا ہوں میں, تو مجھے تو یہی نظر آ رہا ہے کہ دو جو ہیں وہاں پہ کامیاب ہو جائیں گے.
1: تو عدنان آپ اپنا شریع الیکشن کو دیکھ رہے ہیں, تو آپ کا سیاسی تجزیہ کیا کہتا ہے کہ ہمارے لوگ کوئی اپنا مینڈیٹ نکالیں گے؟
0: ہاں نکال لیں گے, ایسا جس طرح ووٹ کاسٹ میل میں ہے نا, وہاں دیکھا جائے تو ایک سے دو کے چانسز ہیں, کیونکہ ٹیکنیکلی دیکھا جائے تو ووٹ کاسٹ جو ابھی تک ہے نا سویڈن کا, جو ہمیں پتا چلا وہ زیادہ ہے پچھلے سال سے. جو لیٹسٹ انفارمیشن دی ہے نا وہ یہی ہے کہ ووٹ کاسٹ کافی ہے, اور ووٹ کاسٹ دیکھا جائے تو پچھلی بار سے زیادہ ہے, تو اس لیے چانسز کافی ہیں کہ دو, جس پر شاہ صاحب نے کہا کہ دو نکل جائیں گے. نیشنل پین پہ بھی دیکھا جائے تو کافی اچھا رزلٹ آئے گا, کیونکہ اس سال جو کمپین چلے ہیں نا وہ بڑے کی کہتے ہیں ہم دوسرے طریقے سے چلے ہیں, اور لوگوں کو کافی اندازہ تھا. اور پچھلی بار جیسے ایک بھائی نے کہا کہ دو ڈائی میں لگے تھے, وہ تو یہاں پہ بھی اس سال گورنمنٹ میں لگے تھے. پھر سے آج یہ ہے کہ اس بار تھوڑا ٹائم لگ سکتا ہے, کیونکہ ایک تبدیلی ہے, وہ یہ ہے کہ ایک پارٹی ہے سویڈن کے اندر جو ہمیشہ اندر نہیں آتی, وہ اس وقت جسے کہتے ہیں نا سپیا خان سے, وہ سپیا خان سے پہ ہے, وہ اندر آ گئی نا تو پھر جو سٹنگ گورنمنٹ ہے نا اس کو فائدہ ہے, اس سے یہ ہو سکتا ہے کہ مقابلہ تھوڑا سخت ہو جائے. تو اس کا واچ آف بہت کیا جا رہا ہے کہ وہ پارٹی اندر آتی ہے کہ نہیں اندر آتی. ابھی تک جو آخری ان کی جو آیا تھا نا اس کے وہ اندر ہے, تو وہ اس کو بہت واچ آف کرنا پڑے گا کہ وہ اندر آتی ہے کہ وہ نہیں آتی. کیونکہ سویڈن کے اندر جو سب سے بڑی تبدیلی آ رہی ہے نا وہ یہ آ رہی ہے کہ جو سویت مخاط ہے نا, جو بہت ہائی ایکسٹریمسٹ ہیں, وہ سیکنڈ بگیسٹ پارٹی بن رہی ہے اس وقت. جو سٹنگ گورنمنٹ کی پارٹی کا پرائم منسٹر ہے نا وہ تیسرے نمبر پہ اس وقت آ رہے ہیں. تو سب بڑی کیا کہتے ہیں, ایک تبدیلی آ سکتی ہے, یہ ایک ٹرننگ الیکشن ہے جس کے اندر کافی چیزوں کا انسپیکٹیبل چیز ہے. یہ قریباً رات کو جیسے لوگوں نے کہا کہ جب ووٹ بند ہو گئے نا, اس کے بعد سویڈن کے اندر ایک سسٹم ہے کہ اس کے اندر وہ تھوڑا بہت پیغائنگ کرتے ہیں, وہ 9-10 بجے آتی ہے, تو پھر اس وقت جا کے پتا چلتا ہے سویڈن کے اندر کہ الیکشن کا کس طرح سے ماحول جا رہا ہے. تو صاحب اس وقت اندازہ ہوگا کہ سویڈن کی گورنمنٹ اور لوکل الیکشن اور یہ کہاں تک کس طرف جا رہے ہیں.
1: نعیم صاحب آپ کا سیاسی تجزیہ کیا کہتا ہے؟
5: دیکھیں جی, جو تو رکس ڈا کی بات ہے نا, تو اس میں سوشل ہی اس ٹائم اوپر جا رہی ہے, لیکن یہ پلس مائنس کرے تو یہ جس طرح پچھلی حکومت بنی تھی ایک دو سیٹوں سے, اس بار بھی اسی طرح ہی بنے گی. اگر کہ سوشل کے پلڑے میں ایک دو سیٹیں زیادہ آ گئی تو انشاءاللہ سوشل جو ہے نا وہ حکومت بنائے گی. مدراتر نا جو جماعت ہے نا, جو حکمران جماعت ہے نا, وہ بھی سوشل کے ساتھ مل سکتی ہے, اور انہوں نے تھوڑا سا گرین سگنل بھی دیا ہے, لیکن سویریا ڈیموکریٹک کو ہمیشہ کے لیے باہر رکھنا بڑا ضروری ہے. اگر وہ آ جاتے ہیں تو یہ فارنر کے لیے بہت بڑی پرابلم کھڑی ہوگی, لیکن امید کرتے ہیں کہ یہ اس بار سوشل ڈیموکریٹک ضرور آئے گی, اور کیونکہ کافی پارٹیوں کا جھکاؤ ان کی طرف ہے, فارنر کا جھکاؤ ان کی طرف ہے. دیکھیں دو دن پہلے ہی مائگریشن میں ایک میرے پاس کیس آیا جس میں ابھی 2 سال کی بچی, 24 مہینے کی بچی کو اتو ویزا کر دیا گیا ہے. تو یہ ایک بہت بڑا نفرت کا اظہار ہے کہ مائگریشن کو یہ نہیں پتا لگتا کہ ماں کے پاس بھی ویزا ہے, باپ کے پاس بھی ویزا ہے, 24 ماہ کی بچی اس کو یہاں سے اتو ویزا, 4 ہفتے کا ٹائم دیا کہ ملک چھوڑ کے چلے جاؤ, تو وہ کیسے یہاں سے ملک چھوڑ کے جائے گی. بلکہ یہ ایک نفرت کا اظہار ہے. یہ جو سویریا ڈیموکریٹو ہے, جو انہوں نے ہمارے لیے جو فصل بیجی ہے وہ انتہائی خطرناک ہے, اور اس کے لیے ضروری ہے کہ یہ پوزیٹیو حکومت آئے, اور جو जो है ना फॉरनर के लिए एक पॉजिटिव सा कानून बनाया। ठीक है, जो जितने भी क्रिमिनल लोग हैं ना, वो कोई पाकिस्तानी या भाई कोई भी फॉरनर ये नहीं चाहता कि उसको आप मुल्क के अंदर रखें। क्राइम के हम भी खिलाफ हैं, वो भी खिलाफ हैं, लेकिन इसका ये नहीं मतलब कि सीट बेल्ट नहीं लगाए थे, इसको वीजा ना परमानेंट दे, कोई स्पीड लिमिट पे आके कोई 50 की जगह 60 पे गाड़ी चली है तो उसको मुल्क से उत्वीसा कर दे या उसको परमानेंट ना दे या किसी का परमानेंट ही छीन ले। ये मतलब बहुत सारी ज्यादतियां जो है ना सवेरिया डाबी क्रिएटिव ने की हुई है, तो ये इंशाल्लाह ताला जो है ना वो पॉजिटिव होगा। हमें पॉजिटिव सोचना चाहिए क्योंकि इस बार तकरीबन 40% वोट जो है ना यंग जनरेशन के आए हैं, जो कि पिछले 2022 में नहीं आए थे, तो इसका मतलब उससे काफी फर्क पड़ेगा। और तीसरी बात, ये जो काउंसलर के हमारे कम्यून के इलेक्शन है, जो हमारे दो कैंडिडेट खड़े हुए हैं, मतलब वो देखे हमारी तादाद बहुत कम है स्वीडन के अंदर, तो उनका अगर वो कम्यून में दोनों नहीं भी बैठेंगे ना, चांस बहुत कम है कि वो कम्यून में बैठ जाए, लेकिन अगर उसमें नहीं बैठेंगे तो किसी ना किसी स्टीरेशन में जरूर बैठेंगे, ये 100% है। और जो पाकिस्तानियों की प्रेजेंटेशन है वो इंशाल्लाह ताला जरूर हो जाएगी।
1: शायद आप सुन रहे हैं, आप भी एनालाइज करते रहते हैं, तो यहाँ जिस तरह चूंकि आप डेनमार्क में पैदा हुए तो डेनिश पीपल्स पार्टी यहाँ भी तगड़ी है, वहाँ भी तगड़ी लग रही है, तो आप किस तरह देख रहे हैं?
4: सीधी सी बात है, ये जैसे कैंपेन, मैं चलो थोड़ी हटके बात करूंगा, दोस्तों ने बात की, बड़ी अच्छी बात की, और वो वाकई जिस तरह वो कर रहे थे वो बिल्कुल ठीक बात कर रहे थे। तो इधर मैं थोड़ा स्वीडिश डेमोक्रेट, यानी के स्वीडिश डेमोक्रेट पार्टी का नाम है, जिमी ऑकर्सन उसका, उनकी यही पॉलिसी है कि वो अपनी सियासत जो है फॉरनर्स के ऊपर और खासकर मुसलमानों के ऊपर उनको वो टारगेट करें। और इसी इलेक्शन कैंपेन में पिछले 1.5-2 माह से उन्होंने राज्य के जो है ना वो टारगेट किया है मुसलमानों को, और जो फॉरनर्स को तो किया ही किया है, लेकिन इस बार उन्होंने वो कहते हैं मुसलमानों के ऊपर एक बड़ा सख्त रवैया और सख्त हाथ रखा है, जिसके ऊपर मैं हैरानकुन तौर पर बड़ा हैरान हुआ हूँ कि यहाँ का जो मीडिया है वो ये चीजें देखने के बावजूद उनको ये नहीं कह सका कि यहाँ पर आप कंपेन करें लेकिन किसी के जो है वो मजरू ना करें, किसी के एहसासात, किसी के जज्बात, क्योंकि यहाँ पर हाली जो मुसलमान और दूसरी जो तबके के लोग हैं जिनका दूसरे रिलीजन से तल्लुक है वो भी रहते हैं, तो आप सिर्फ मुसलमानों को क्यों कर रहे हैं? फिर आपने अगर अपनी सियासत में रिलीजन का कोई यो कितने फितना आपने अगर रखना है तो फिर आप सारे रिलीजन को, क्योंकि वोटर तो फिर आपके सारे हैं, फिर आप मेरा ये मानना है फिर आप सबको करें टारगेट सारे रिलीजन को। सियासत का ये मतलब है कि आपने दूसरे क्या कहते हैं मजहब को करना टारगेट। इस चीज की इनको शर्म आनी चाहिए कि जब आप सियासत करते हैं तो अपनी जो आपकी सियासी जो अहलियत है उसको उजागर करें। अगर आप इतने जोगे नहीं है तो फिर आप इस तरह की जो बेशर्मी है ये जो लोग करते हैं, खासकर ये जो पार्टी है, इनको ये शर्म आनी चाहिए कि आपके मंशूर में, आपके जो आयन है जो आपके मुल्क का, इसमें कहाँ लिखा हुआ है कि आप किसी तबके के जो जिसको वो मानते हैं, जो उनका मजहब है उसको आप करें। इस तरह तो इधर कई मजहब है यहाँ पर स्वीडन में, तो फिर आपके ये दोहरे में यार हैं, फिर आप उन सबको करें ना, फिर आपको इतनी है कि क्या दुनिया में हो रहा है, आपको ये भी पता दुनिया में क्या हो रहा है। अगर आप दुनिया का देखना चाहते हैं, आप किसे किसके बेनिफिशियरी हैं, किसके लिए काम कर रहे हैं, ये तो सबको पता है। कहाँ से आपको पैसा आता है ये भी सबको पता है, कौन आपके पीछे है ये भी सबको पता है। यहाँ पर जो यंग जनरेशन की बात कर रहे हैं उन सबको पता है इस बात का, और मेरा यही मानना है कि इस बार रिजल्ट इंशाल्लाह ताला पहले से आएगा मुख्तलिफ। जिन लोगों ने नेगेटिविटी करनी है, जिन लोगों ने नेगेटिविटी फैलानी है इधर स्वीडन में, जो ये लोग हैं उन्होंने तो उसके पीछे रहना है, वो तो उसको तो आप चेंज नहीं कर सकते उनकी क्या कहते हैं उनके आप जो इंसान की फितरत है वो तो आप चेंज नहीं कर सकते, वो चेंज नहीं हो सकती, उन्होंने उधर ही जाना है। तो मेरा ये मानना है कि इंशाल्लाह ताला बस ये आप उस पॉजिटिविटी के ऊपर होना चाहिए कि इंशाल्लाह ताला इलेक्शन जो है एक अच्छी कोई पार्टी आएगी, एक पार्टी जो वो जीतेगी तो उस ज्यादा वोटों के साथ, तो फिर वो किसी दूसरे जो उनका ब्लॉक है उसके साथ मिलकर गवर्नमेंट बनाएगी जिनको ज्यादा कोई जरूरत नहीं पड़ेगी जैसे कि पहले होता है। तो तीसरी बात मैं आ रही करूंगा, इधर वो स्वीडन में कुछ काफी साल हो गए हैं, इधर ये पता नहीं एक प्लानिंग के तहत किया जा रहा है कि कोई वाजिया बर्तरी से या कोई अगर पार्टी जीतती है या उसको वाजिया बर्तरी लीन देनी नहीं दी जाती, उसको 10-15 बल्कि दूसरी जो अपोजिशन है उसके साथ भी मिलकर गवर्नमेंट बनानी पड़ती है या उसके वो इतने हो जाते हैं बलागर। ये पिछले काफी सालों से ये कोई एक नहीं, काफी 20-25 सालों से ये हो रहा है इधर। और ये पता मेरा, मैं अपनी राय दे रहा हूँ, मेरा मुझे नहीं लगता ये कोई प्लानिंग के तहत किया जाता है कि ये इनका जो मीडिया है वो बड़ा स्ट्रांग है, वो प्लानिंग के तहत ये सारी चीजें करवाता है और उसके बाद फिर जाके रिजल्ट जो है वो जो आना होता है वो अचानक ही वो नहीं आता, बंदा रहा जाता है कि यार ये क्या हुआ है। इन जैसे मुल्कों में ये हो रहा है तो फिर तीसरी दुनिया के मुल्कों का क्या क्या हालात होंगे।
1: चौधरी शौकत साहब, आपने बातें सुनी, शायद की नईम साहब की भी सुनी, तो आप चूंकि बिजनेस से मुंसलिक हैं शायद की तरह, तो मुख्तलिफ लोगों से आप मिलते रहते हैं, आते जाते रहते हैं, आपका तजिया क्या कहता है?
2: जी बिल्कुल, माशाल्लाह साहब दोस्तों ने बड़ी अच्छी बातें कही और जिससे आपको सबक भी मिलता है और इंफॉर्मेशन भी मिलती है। बात यह है कि देखें यूरोप में इस तरह से जो कि एंटी फॉरनर हैं वो काफी बातें होती हैं, पार्टी में भी बातें होती हैं और बड़ी जोर से बातें होती हैं और इसका एक ही हल होता है। देखें इनको जब भी इलेक्शन होते हैं तो बर्तरी मिल जाती है जो कि एंटी फॉरनर होते हैं, क्यों कि ये लोग जो है ना इस तरह से कंपेन करते हैं और जाके फिर ये लोग वोट डालते हैं, क्योंकि जो यहाँ के डेनिश हो गए या स्वीडिश हो गए वो जाके वोट डालते हैं, जाहिर है वोट डालते हैं तो उनको बर्तरी हासिल होती है। तो इसी तरह से हमें भी उन अपने जितने भी फॉरनर हैं उनको चाहिए कि अपना वोट डालें जाके, क्योंकि हम भी काफी तादाद में अब हो गए, हमारे बुजुर्ग आए, बुजुर्गों से हम आए, उनसे बाद हमारे बच्चे हैं, के बच्चे हो गए हैं, तो हमें ये हमारी भी काफी तादाद होती है हर जगह पे, हमें भी चाहिए कि अपने जो है ना पूरी ताकत से अपने वोट डालें जाके, पूरी फैमिली है सभी जो है जिनको वोटिंग का हक है वो अपना वोट डालें, वोट का हक इस्तेमाल करें ताकि हमारी भी मेजॉरिटी हो के जो के साफ कॉर्नर रखते हैं फॉरनों के बारे में पार्टी, उनको स्पेस मिले, उनको जगह मिले, उनको बर्तरी मिले, उनको ज्यादा से ज्यादा वोट मिले ताकि वो फिर जो के दूसरे एंटी फॉरनर है उनकी ज्यादा पावर ना हो। तो हमें ये सबको चाहिए कि ये हमें जितना भी जब भी कोई इलेक्शन हो तो हमें सबको मिलके ये जोर लगाना चाहिए कि अपने वोट डालने चाहिए, अपने दोस्तों को वोट डलवाने चाहिए और बाकी जितने भी है ये सबको चाहिए कि अपना हक मांगे। हक मांगे उसी तरह से मांग सकते हैं कि जब आप अपना वोट डालेंगे आपको हक मिलेगा और आप अपना हक इस्तेमाल कर सकेंगे। तो ये है कि हम दुआ करते हैं कि अब एंटी फॉरनर ना आए जो को पार्टी है, अब जो इलेक्शन स्वीडन में होने जा रहा है तो वही जो को पाकिस्तान फॉरनों के हक में है कोई पार्टी है वही उनको ही बरतरी हासिल हो, इंशाल्लाह होगी भी, तो ये ताकि ये हमारे एंटी जो कानून बनाते हैं उनमें जरा नरमी
1: आए, नजमी आ जाए। आपको मौकूफ आ गया आजी साहब, आप बुजुर्ग आदमी हैं, आप आते जाते रहते हैं, आपके बच्चे भी मालवो में रहते हैं और आपको भी फीडबैक मिलता रहता है, क्योंकि फिर आप खुद मीडिया के एनालाइज भी करते रहते हैं, तो कल मेरी भी पढ़े लिखे लोगों से मुलाकात हुई और मुझे सुनने का मौका मिला, वो अच्छी खासी जो है सियासी शऊर रखते हैं, उनके बच्चे भी डॉक्टर्स हैं, बिजनेस भी करते हैं और भी बहुत सारी चीज़ों में वो अपना हिस्सा डालते रहते हैं। साहब आप क्या कहेंगे?
7: शुक्रिया जनाब राजा साहब। मालमो में मुकीम शाहिद साहब ने बड़ी बहादुरी के साथ और बड़ी साफ गोई के साथ, और मैं समझता हूं कि उनकी मीडिया के ऊपर बहुत भारी और गहरी नजर है, उन्होंने जो अपनी बातें की है ना, उन्होंने तमाम तकरीबन जो हम इस वक्त आपके रेडियो आपकी आवाज से अपने अपने ख्यालात का इजहार कर रहे हैं, दो तीन बातों की उन्होंने निशानदेही की है और ऐसे ही नहीं की, उन्होंने गहरा मुतालिया करके मीडिया का देखकर रवैया एंटी फॉरनर के मुतालिक कि उन्हीं पार्टियों को लाया जाता है, बल्कि यहां तक भी उन्होंने कहा कि भी पैसे भी कहां से आते हैं, पैसे भी कहां से आते हैं। मैं यहां बात इतनी ही करूंगा जितनी शाहिद साहब ने फरमाई है। और दूसरी बात उन्होंने ये की कि अगर कोई फॉरनर किसी किस्म की क्रिमिनलिटी करता है या जराय में मुलवस है बिल्कुल उसको पकड़ना चाहिए और उसको सजा मिलनी चाहिए। इसके अंदर हम सब जितने भाई इस वक्त बातें कर रहे हैं हम मुत्तफिक हैं शाहिद की बात से, लेकिन سپیشلی طور پر مسلمانوں کو, مسلمانوں کو, پھر تیسری دفعہ کہتا ہوں کہ مسلمانوں کو, کیا دوسری کمیونٹی جو ہے جو مسلم نہیں ہے ان کو وہ نظر نہیں آتی؟ یہ شاہد, یہ شاہد نے تصویر بنا کر ہمارے سامنے, پینٹنگ بنا کر پیش کی ہے, اس کو غور سے دیکھنا چاہیے. اور تیسری بات انہوں نے کی ہے کہ پاکستان میں ایسی سیاست چلتی تھی, ہم کہتے تھے, اعتراض اٹھاتے تھے, اگر یہاں بھی وہی رویہ اختیار کیا جا رہا ہے کہ اپنوں کو نوازنا, اپنے چہیتوں کو مہربانی سے پیش آنا اور دوسروں کو انسان ہی نہ سمجھنا, یہ ڈیموکریسی نہیں ہے. اور انہی باتوں کی جو کریم ہے نا, شوکت صاحب ویوا والے سابق ریسٹورینٹ کے مالک, انہوں نے ان باتوں کو بڑی اچھی طرح اسی طرح ایکسپلین کیا ہے کہ اینٹی اینٹی فارنر سب کو نہیں ایک ہی ترازو میں رکھا جاتا, صرف اور صرف مسلمانوں کو رکھ کر اینٹی مسلمان جو ہیں ان سے شروع کیا جاتا ہے. یہاں میں نے یہ سوال اٹھایا تھا بخاری صاحب کے سامنے, پہلے تو انہوں نے کہا جی کہ وہ نئے کونسلر جو کوپن ہیگن میں بنے, ہم دونوں ملکوں کی بات کر رہے ہیں, اور کونسلر انتخابات پارلیمنٹ ہو یا بلدیاتی ہو, الیکشن کی بات ہی ہو رہی ہے دونوں دونوں ملکوں کی. اور یہاں ہمارے بچوں کے پاس بھی دو دو پاسپورٹ ہیں, سویڈن میں بھی دو دو پاسپورٹ ہیں, میری فیملی ہے وہاں پر. تو بات یہ ہے کہ اگر اتنے سارے حقوق نیشنلٹی کے ملنے کے باوجود یہ تفریق کیوں آئی ہے, اب یہ جو ہے تفریق کیوں آئی ہے, اس لفظ پر ہم سب نے آپس میں غور کرنا ہے. تو بخاری صاحب کہتے ہیں جو کونسلر یہاں بنے ہیں پاکستانی, تو وہ جب اجلاسوں میں جاتے ہیں, کمیٹیوں میں بیٹھتے ہیں, سیاسی پارٹیاں ڈیبیٹ کرتی ہیں, مباحثہ کرتی ہیں, تو کیا وہ انہیں بتاتے ہیں کہ آپ کے آئین میں یہ نہیں لکھا ہوا جو آپ ترمیم کر رہے ہیں, جو آپ ترمیم کر رہے ہیں, کیا ان کی بات سنی جاتی ہے؟ یا بخاری صاحب وہاں جا کر ان کو کہتے ہیں کہ آپ یہ غلط کر رہے ہیں, یہ جائیں ان کے ساتھ پارلیمنٹ میں جائیں, یہ جائیں, ان کو بہت آئین آتا ہے, ماشاءاللہ میں تعریف کرتا ہوں, بری بات نہیں, آئین کے یہ ماسٹر ہیں, مائن ہیں, انہیں پتا ہے الف بے پے کا پتا ہے. اب میں آخری بات کر کے اپنے دوستوں کو مائک دیتا ہوں, زیادہ وقت نہیں لیتا. انہوں نے, بخاری صاحب نے کہا گالی دینے پر بھی سزا ہے, سکندر ملک سابق ممبر آف پارلیمنٹ, موجودہ کونسلر بلدیاتی کوپن ہیگن اسٹیٹ, اس کے فیملی کو, اس کو قتل کی دھمکی دی گئی ہے, کیا ایسی سزا ملے گی کہ دوسرا آدمی, ہم جو پانچ آدمی بیٹھے ہیں, ہمیں بھی کوئی دھمکی ایسی نہ دے کہ جس کو نمونہ بنا کر میڈیا پیش کرے.
1: جی شاہ صاحب, آپ کی طرف ذکر کیا گیا, پھر میں عدنان کی طرف آتا ہوں, نعیم صاحب کے پاس چلتا ہوں. جی شاہ صاحب,
6: جی بالکل, شاہد نے بات کی اور حاجی اسلم صاحب نے بھی, انہوں نے سیکنڈ ٹائم یہ کوسچن ریز کیا ہے. حاجی صاحب, میں نے اس کے اوپر اس لیے بات نہیں کی کیونکہ یہ اب کیس جو ہے یہ عدالت میں چلا گیا اور عدالت اس کا فیصلہ کرے گی. وہ بندہ جو ہے اس کو پولیس نے باقاعدہ عدالت میں کیس بنا کر بھیج دیا اور وہ پکڑا گیا ہوا ہے اور اس کے اوپر جو کیس بن گیا, اس سے یہ کیونکہ اب عدالت میں کیس ہے تو اس کے اوپر ڈیبیٹ نہیں کر سکتے. اور جو چیز, ہاں جی, جو عدنان نے بات, اپنا شاہد نے بات کی ہے, یہ بہت اچھی بات ہے. یہ ہم عرصہ دراز سے اس ریڈیو پہ کہہ رہے ہیں کہ یہاں پہ ایجنسیاں جو ہیں وہ جو ہے ڈیموکریسی چلاتی ہیں. یہاں پہ دیکھیں, سب سے پہلے حاجی صاحب, آپ مجھ سے عمر میں بڑے ہیں, آپ یہ حساب لگائیں کہ جب 70s میں ہم آئے تھے, ہمارے پاس کچھ نہیں تھا, انہوں نے ہمیں, ماں کے گھر میں جیسے بچہ جاتا ہے, بھوکا ہوتا ہے, پیاسا ہوتا ہے, تو ماں اس کو سب کچھ دیتی ہے. تو ڈینشوں نے ہمیں ہاتھ کھول کر یہاں پہ ہر جگہ رکھی, ہم نے محنت کی, کام کی, اپنے نام بنائے. اب جب یہاں پہ بہت زیادہ 90s میں فلوتنگ آنی شروع ہوئی, تو میں نے اس وقت آواز اٹھائی تھی اپنے پلیٹ فارموں پہ, پاکستانی پہ بھی اور دوسروں پہ بھی, کہ خدا را یہ جو فلوتنگ اور ان ماندہ لاہور ہے, اس کو یہ اکٹھا کر رہے ہیں, تو اس کو اکٹھا نہ ہونے دیں. फ्लूटिंग कानून रहना चाहिए और इनवादा का कानून जो है इसको लादा रहना चाहिए क्योंकि ये आईन के खिलाफ है। तो इन्होंने कहा कि ये बंदा क्या बातें कर रहा है, इसको तो पता ही नहीं, ये तो ऐसे बोलती है मार रहा है। तो मैं खामोश हो गया। आज उसका रिजल्ट हमारे सामने है। मैं सबसे पहले इसी रेडियो पे खुद अपने आप को कहता हूँ कि सबसे बड़ा राशिस्ट मैं हूँ। जब मैं अपनी बिरादरी को, अपने ये जो पांच सात साथ बैठे हूँ, मैं इनको अपने बराबर के हकूक नहीं देता तो मैं गोरों को कैसे कहूंगा। मैं आज भी आपको ये बता दूं कि डेनमार्क के अंदर, स्वीडन के अंदर जो सही मुसलमान है, जो काम कर रहे हैं, जो बिल्कुल उनकी तरह है, वो 99% ज्यादा महफूज है बनस्बत उनके के जो खुद पंगा लेके तो अपने हालात को खुद खराब करते हैं। मैं इससे ज्यादा बात नहीं करूंगा, लेकिन मैं ये कहूंगा कि आज का जो इलेक्शन होने जा रहा है इस पे हमारे लोगों को एहसास करना चाहिए कि आखिरी वोट भी इतना कीमती है कि अगर वो नहीं डालेगा। देखे ये जो काउंसलर नौजवान लड़के खड़े हुए हैं, ये किसी के मोहताज नहीं, ये सिर्फ आपको ये दावत दे रहे हैं कि आपका नाम आ जाए लिस्ट के ऊपर कि आप इस मुल्क के अंदर जहां रहते हैं, किसी भी इलाके में रह रहे हैं, तो आपको इंटरव्यू के अंदर आपका नाम आ जाएगा कि आपने यहाँ पे आके अपने वोट का इस्तेमाल किया। आपने बेशक किसी मुखालिफ पार्टी को दे दे, किसी और को दे दे, लेकिन जब आपका वोट कट जाएगा, आप वोट डालेंगे, तो वो ये कहेंगे कि ये हमारी मुल्क के अंदर दिलचस्पी ले रहा है और इससे जो है आपके हुकूक। अब डेनमार्क के अंदर क्या होता है कि यहाँ पे 61-62% बंदे जो है वो कहते हैं छोड़ो पर आप पाकिस्तान चलिए और चलो जी छुट्टियां दे चलिए खसम खाए। तो इस तरह वो जो होता है वो मनफी रवैया अख्तियार किया जाता है। जिनको जो जो पार्टी हमारे खिलाफ है वो इनको कैश करवाती है, वो कहते हैं ये लोग इंटरग्रेट नहीं होंगे, ये लोग तो कहते हैं कि वोट ना डालो, इसमें तरीक को ले आएंगे, दूसरी पार्टियों को ले आएंगे, और फिर ये जो जो सब्जेक्ट बन जाता है, जैसे शायद ने अभी कहा कि मुसलमानों के खिलाफ। देखें 99% मुसलमान ऐसे नहीं, बड़े बड़े आला पोस्टों पे स्वीडन में भी बैठे हैं, वहां पे सिक्योरिटी की सबसे बड़ी जो है वो पाकिस्तानी है। इसी तरीके से डेनमार्क के अंदर आईएसआर से लेके हर जगह पे ऊंची ऊंची पोस्टों पे पाकिस्तानी बैठे हुए हैं, मुसलमान बैठे हुए हैं, लेकिन उनका एहतराम जो है हर जगह होता है। तो लिहाजा मैं तो इतनी बात करूंगा कि हाजी साहब अगर मैं आपकी इज्जत नहीं कर सकता तो मुझसे बड़ा राशिस्ट कोई है ही नहीं, मुझे दूसरों पर तनकीद करने की जरूरत नहीं है,
1: करने का कोई हक ही नहीं पहुंचता। नईम साहब आपकी तरफ आते हैं, नईम साहब आपकी हमें मिला, आपसे मुलाकात का शर्फ हासिल हुआ, अच्छे लोग मिले, आपने मेज़बानी की। वहाँ लोग मुख्तलिफ नज़रियात के थे, मुख्तलिफ पार्टी की सोच रखने वाले थे, लेकिन सारे पढ़े लिखे थे। वहाँ तो मुझे कोई पार्टी सियासत नज़र नहीं आई, वहाँ तो स्वीडन की सियासत नज़र आई। अगर इस तरह के लोग कम्यूनिटी में मौजूद होते हैं तो कुछ अनासर होते हैं, शायद ने देखे बातें की, सब तारीफ़ कर रहे हैं, शायद की अदनान की तारीफ़ कर रहे हैं, हाजी साहब की कर रहे हैं, शाह साहब की कर रहे हैं। जब इन नज़रियात के लोग मौजूद हैं तो फिर हमारे लोगों में कौन चीज़ें ये डाल देता है
8: बरादरियां?
9: असल में ये जो स्वीडन का महले वकू है, इसमें सबसे बड़ी प्रॉब्लम है कि पाकिस्तानी ही पाकिस्तानियों के या फॉरनर फॉरनर के दुश्मन है, कोई और नहीं है। जब हमारा जो जो हमारे प्लेटफॉर्म है, जैसे कोई सोसाइटी हो गई, कोई और ग्रुप हो गया, कोई नात ग्रुप हो गया, कोई ये इस्लामी ग्रुप हो गया, मिनाजुल कुरान हो गई, जब हम उसमें तफरके डालने शुरू कर देते हैं कि ये एक हम ब्लॉग बना लेते हैं, कोई ग्रीन पगड़ियों वाला आ गया, कोई और पाकिस्तानियों ने कोई और इस तरह की सोसाइटियां बना ली, तो कोई हम सियासत में आ गए, मुख्तलिफ सियासी पार्टियां। यहाँ पर हमें कभी भी इलेक्शन में आके पाकिस्तान की सियासत को यहाँ पर नहीं लाना चाहिए। जब यहाँ पर इलेक्शन हो, सबसे जरूरी बात सोचनी चाहिए कि हम पाकिस्तान में नहीं बैठे हुए, हम स्वीडन में बैठे हुए हैं, और हमें स्वीडन या डेनमार्क यहाँ की सियासत के ऊपर बात करनी चाहिए, ना कि हम पाकिस्तान स्वीडन का इलेक्शन हो या डेनमार्क का इलेक्शन हो तो हम अपने मुल्क की पार्टियों को यहाँ पर रो रहे हो। हमें उनको बिल्कुल, आप किसी भी पार्टी से मुंसलिक हो सकते हैं, लेकिन उनका इनके साथ तल्लुक नहीं जोड़ना चाहिए। और जो इलेक्शन पे भी खड़े हों उनको भी यही समझना चाहिए, ये हमारे पाकिस्तानी भाई इलेक्शन खड़े हैं, इनको हमने सपोर्ट करनी है। जब इनको सपोर्ट करेंगे तो हमारी प्रेजेंटेशन होगी। अब जो जैसे वो इंटीग्रेशन की बात करते हैं, तो यहाँ पर वाकई अभी ये कौन सा हमारे बुजुर्ग फरमा रहे थे, ये बड़े अच्छी बात कर रहे थे कि यहाँ पर देखें बड़े बड़े ओहदों पे मालमों में पाकिस्तानी लोग, अरबी लोग फायज हैं माशाल्लाह, जिनकी तनख्वाह 1 लाख से 2 लाख करोड़ है पर मंथ, تو وہ مطلب وہ کمیون کے جو فنانس کی جو چیف ہے وہ بھی ایک عربی لڑکی ہے. تو مطلب کہ یہاں پر ہیں بہت سارے لوگ ہیں, بڑے ڈاکٹر ہیں, انجینئر ہیں جو اس میں آئے ہوئے ہیں. تو اس کا مطلب ہمیں جگہ ملتی ہے, لیکن ضرورت ایک بات اس بات کی ہے کہ ہم لوگ کٹھے رہیں, ایک دوسرے کو سمجھیں, ہم یہاں کی سیاست کو سمجھیں, اپنے بچوں کو یہاں کی سیاست کے اندر لائیں اور ہم انٹیگریٹ اس سسٹم میں ہوں, نہ کہ انٹیگریٹ ہوں یہاں پہ سوچ ہماری پاکستان میں مینٹلی طور پر رہیں اور پاکستان کی سیاست کو یہاں پر گھسیٹتے رہیں. آپ سپورٹ کریں, کسی بھی پارٹی کو سپورٹ کریں, لیکن یہاں کوئی جو ہے نا سیاست اس کو بھی سمجھنے کی کوشش کریں. اور یہاں پر دیکھیں جتنا بھی ماحول ہے, اب جو نئے لوگ آئے ہیں اس الیکشن میں وہ کافی انٹیگریٹ ہوئے ہیں, ان کو کافی حد تک لوگوں نے بتایا سمجھایا ہے, لوگوں کو پتا چلا ہے کہ یہاں پر اگر ہم سیاست میں نہیں آئیں گے, ہم ووٹ نہیں دیں گے تو یہ مستقبل ہمارے لیے مشکل سے مشکل ہوتا جائے گا. تو انشاءاللہ تعالی ہوپ اور پوزیٹو رکھنی چاہیے.
1: چلیں شاید آپ بات کریں آخر میں.
4: جی راجا صاحب, میں اس جو الیکشن ہو رہے ہیں اس کے حوالے سے بات کروں گا. اس میں سب سے پہلے میں یہ بتاؤں گا کہ یہاں پر میں نے جو دیکھا ہے اسکینڈینیوین جو ملک ہیں ان میں خاص کر دیکھا ہے, میں اس کے اندر چلیں یورپ میں دوسرے ممالک میں انگلینڈ کو بھی شامل کر لیتا ہوں کیونکہ وہ بھی ادھر سے بھی میرا ہے واسطہ, میرے بھائی ہیں ادھر. تو تین قسم کے ووٹر ہوتے ہیں ادھر. ایک جو پہلا جو چار سال جو ہے نا اس سیاست کو فالو کرتا رہتا ہے, پوری جو سیاست چل رہی ہوتی ہے اپنے اس ملک کے اندر پارٹیوں کی, اور دوسرا جو ووٹر ہے وہ جو نمبر دو جو ووٹر ہوتا ہے وہ بہت کم فالو کرتا ہے, وہ اپنے روزمرہ کے کاموں میں بہت زیادہ مصروف ہوتا ہے لیکن فالو کرتا ہے, لیکن بہت کم, نہ ہونے کے برابر. تیسرا جو ووٹر ہے نا وہ ہے سب سے خطرناک ادھر, اور وہ ہوتا ہے جسے کہتے ہیں کنفیوژن کا شکار. اور وہ جب کسی محفل میں بیٹھتا ہے, یہ بھی لوگ بیٹھتے ہیں محفل میں, آپ سے آپ کے ساتھ بھی بیٹھتے ہیں, دوسرے فارنرز کے ساتھ بھی بیٹھتے ہیں, باتیں کرتے ہیں, آپس میں بیٹھتے ہیں, تو اس میں وہ یہی باتیں چھتے جب چلتی ہیں بیک چینل جب بیٹھتے ہیں تو اس میں یہی کہتے ہیں کہ نوح یس کے ایک کی مین یعنی کہ میں نے اپنا جو ووٹ ہے یس کے ایک تیل سے میں پی اے خیش کو کیا کہتے ہیں ادھر جم یاکسن کو تو قطعی میں ووٹ نہیں دوں گا یا دوں گی. تو جس دن ووٹ ہوتا ہے ان کا یہ ہے, یہ وہ ووٹر ہیں جس دن ووٹنگ ہوتی ہے جس دن, تو وہ جب گھر سے نکلنے تک کنفیوژن کا شکار ہوتے ہیں, جب وہ جا رہے ہوتے ہیں تو وہ سوچ رہے ہوتے ہیں کہ ویرو ہے اتنے میں آج اپنا جو ووٹ ہے وہ میں کیا کہتے ہیں ایک وہ کاسٹ کروں گی, میرا خیال ہے پی اے خیسکو کو تیف سیکھنگ سکو, یعنی کہ میں یہ سمجھتی ہوں کہ اس سے جو ہے نا ہمیں کوئی نقصان نہ ہو جائے, تو ہم نقصان سے بچنے کے لیے ہمیں وہ کہتے ہیں بچا لیں گے, تو میں اس کے حق میں نہیں ہوں یا میں نہیں سمجھتا کہ وہ ٹھیک ہے, لیکن میں ایک سیفٹی کی بنیاد پر نا آج جم یاکسن کو ووٹ میں کاسٹ کر دیتا ہوں. یہ نمبر تیسرا ووٹر ہے یہاں پر جو کنفیوژن کا شکار ہوتا ہے وہ کہتے ہیں آہر تک, اور یہ بھی بڑا ایک خطرناک ووٹر ہے. تو میں نے جو بات کی اس کے حوالے سے کیا کہتے ہیں یہ جو ہے یہاں پر میڈیا کا کردار, میں اس کو پھر دو ٹوک کہوں گا. میں نے اس میڈیا کے کردار کو خاص کر مسلمانوں کے اوپر تنقید یا برائے تنقید جسے کہتے ہیں وہ ایک اس حد تک چلی جاتی ہے یہاں پر جو ڈبیٹ ہوتی ہے ڈیڑھ دو ماہ سے, بندہ حیران رہ جاتا ہے اور وہ اتنی دل شکنی کر دیتے ہیں یعنی کہ اس حد تک چلے جاتے ہیں کہ وہ آپ سوچ بھی نہیں سکتے. آپ نے خود دیکھا ہوگا کہ یار یہ لوگ ہیں وہ, تو جب پھر میں جا کے میں پیچھے جا کے پھر ان کی ہسٹری دیکھتا ہوں 200 سال پرانی 300 سال پرانی, زیادہ پیچھے جانے کی ضرورت نہیں ہے 1000 سال پرانی, پھر میں دیکھتا ہوں 300 سال, یار یہ تو وہ لوگ ہیں جو یہ ابھی تک ان کے ذہن سے وہ تکبر ان کے ذہن سے وہ چیزیں نہیں نکلی, یہ تو غلام بنا کے رکھتے تھے, یہ تو یہ ان کی دیکھیں جا کے ان کے مکرو چہرے کہ یہ اتنا ظلم کرتے تھے, یہ ادھر ان کی نظر پڑتی کہ تم لوگ کیا کرتے تھے, تم لوگ یہ زیادہ پرانی بات نہیں ہے, اور یہ بات ان کو پھر باور کرانی پڑتی ہے फिर ये उसके ऊपर छुपते हैं, फिर पीछे कहते ये बात ना करें, ये एक माजी है, इसके ऊपर बात ना करें। मैं कह माजी है, माजी है, आप अभी भी मॉडर्न तरीके से इस तरह लोगों के साथ ऐसे कर रहे हैं। आप क्या करते थे, आप अफ्रीकन मुल्कों से लेके गुलाम कहाँ कहाँ नहीं आप लेके गए, अमेरिका लेके गए हैं, साउथ अमेरिका लेके गए हैं, वहां जाके आप गन्ने की काश से लेके क्या क्या आपने नहीं किया उनसे, कराए जुलम 200 साल तक आप जुलम कराते रहे, मिलियंस आप लेके गए, मिलियंस ही आपने मारे लोग, ये कोई छोटी बात नहीं है। तो आप ये बातें कर रहे हैं और अभी भी आपके अंदर इतनी वो कराहत है, इतना गुस्सा है, इतना आप ये इंसानियों को की जो बात है ना, ये उन लोगों के मुंह से अच्छी नहीं लगती जिनके दोहरे मियार होते हैं, यही वो लोग हैं जो इंसानियत।
1: शायद आपका बहुत शुक्रिया, आपने बड़ी जबरदस्त बात की। अजी साहब आप बुजुर्ग आदमी हैं, शाह साहब भी बुजुर्ग हैं, तो मैं चाहूंगा अगर कोई आप आखिर में कोई कमेंट देना चाहे तो हमारे पास 2-3 मिनट हैं। जी शे अपना हाजी साहब
8: जी, मुझे कह रहे हैं आप
1: जी हाजी साहब आपको
8: बस मैं यही कहूंगा जी कि उन्होंने तारीख भी दोहरा दी शाहिद ने, और मैं एक बात करता हूं कि एक आदमी ने डैनिश को मशवरा दिया कि आप ऐसे कर लें, उसने कहा तुम मुझे मशवरा दोगे, हम तो तुम्हारे ऊपर हुकूमत करके आए, तुम्हारा मशवरा हम माने, ऐसा नहीं हो सकता, हम सीनियर हैं, आप दो नंबर हैं, आपका दर्जा नेशनलिटी मकान डिग्री हाई सब कुछ होने के बावजूद हम आपको कि उन्होंने कहा कि पूरे यूके में मिलियन मिलियन जो हैं मुसलमान रह रहे हैं बांग्लादेश इंडिया पाकिस्तान और दुनिया से, उन्होंने उनको सब कुछ हकूक देने के बावजूद उनको दर्जा दोन का शहरी समझ रखा है, शाहिद के अल्फाज की मैं तशरीह कर रहा हूँ।
1: राज साहब आपका बहुत शुक्रिया। शाह साहब आप अपने मेहमानों का शुक्रिया अदा करें, गालिबन अदनान जो है वो सुन रहे हैं, माइक उनका काम नहीं कर रहा।
10: ये बहुत बहुत शुक्रिया सबका, और उम्मीद है कि आज अच्छा रिजल्ट आएगा और इंशाल्लाह ताला दो हमारे उम्मीदवार मालबो से कामयाब होंगे। याद रखें कि जब हम किसी महफिल में बैठते हैं तो दूसरे की तरफ देख के कहते हैं कि ये हमारे गांव का कमी था, ये हमारे गांव में इस तरह था, ये फलाना था, तो उससे ये होता है कि जब आप यहाँ पे अरबोंपति भी हो जाए, आपके पास रोल्स रॉयस गाड़ी भी नीचे हो जाए, तो जब आप वोट के लिए खड़े होंगे सियासत में आएंगे तो फिर वो आपकी आपके नीचे से कुर्सी जरूर खींचेगा। हमें यहाँ पे पहले सबसे पहले इंटीग्रेशन का मतलब समझना चाहिए और हर कलमा गो को अपना भाई समझना चाहिए, वह उसका किरदार कैसा भी हो उसके उसको रिस्पेक्ट देंगे तो वो आपकी रिस्पेक्ट करेगा, खसूसी तौर पर सियासियों को। शायद ने जैसे जिक्र किया, आप याद रखें कि जब मैं यहाँ की वेंट्रा पार्टी में 1972 में मैंने ज्वाइन की तो वहां पे सबसे ज्यादा जो फॉरनर मुझे मिले वो पोलिश और चेक रिपब्लिक और चेक स्लोवाकिया के और दूसरे कम्युनिस्ट कंट्री से आए हुए लोग थे। आपके स्वीडन में भी बहुत ज्यादा जो है वो लोग जो है वो रशियन कंट्री से और डीआर से और दूसरे ममालिक से वहां पे पोलिश वगैरह भी आके सेटल हुए हुए हैं, और अब वो लगते तो स्वीडन है कि उनकी सेकंड थर्ड जनरेशन जो है या फोर्थ जनरेशन वहां पे पैदा हो चुकी है। वो लोग जो है राशिस्ट हैं, वो जो असल स्वीडिश है या असल डैनिश है वो आपसे थोड़ी सी आर्गूमेंट तो जरूर करेगा, लेकिन उसके बाद अगर आप उसको देखेंगे कि आपका रवैया जो है थोड़ा सा नरम है तो वो उनकुल करके माफी मांग के चला जाएगा। तो ये जो सियासत है ये बड़ी बेरहम होती है, इसके लिए हमें अपना तर्ज अमल जो है वो ठीक करना चाहिए, मेहनत करनी चाहिए, सच बोलना चाहिए, कामयाबी फिर जो है वो सच्चाई पे ही है। आप सबका शुक्रिया जी,
1: कामयाबी से चाय पिए। सब लोगों का बहुत शुक्रिया जी, आप लोगों ने कीमती टाइम दिया, छुट्टी का दिन था, और नईम साहब स्पेशली आपका रुबारी आदमी है, आपका भी जो है वो आपके भी लोग आपके पास आते हैं, आपका भी टाइम हमने लिया, शायद आपका भी टाइम लिया, अजी साहब आपका टाइम भी, शाह साहब आपका टाइम भी, तो पाकिस्तान जिंदाबाद
4: जिंदाबाद
11: जिंदाबाद। ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामे नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज के स्टूडियो से पेश किया जा रहा है। तो इस वक्त जो हमारी मेहमान है वो लुबना इलाही साहब आए, ये साबका सिटी काउंसलर हैं और नौजवान सियासतदानों में इनका सबसे पहले नाम आता है, और उसके बाद सिकंदर आया, वो भी नौजवान था। आज सिकंदर से भी बात होगी, लेकिन वो उनका टाइम अपना अपना टाइम होता है, باقی باتیں بھی کریں گے, ہم خود بھی انالائز کریں گے, ہماری ٹیم بھی انالائز کرے گی, لیکن ساتھ ساتھ جن جن کے مہمانوں کا ٹائم ہوگا تو ٹائم کی پابندی ہم اگر خود نہیں کریں گے پھر دوسرے کیسے پابندی کرتے ہیں. سامع ناظرین, اس وقت لبنہ الہی صاحب ہمارے ساتھ ہیں. لبنہ, آپ کو ایک بار پھر ادارہ آپ کی آواز پر خوش آمدید کہتے ہیں.
12: سننے والوں کی خدمت میں سلام اور شکریہ کہ آپ نے مجھے وقت دیا.
1: لبنہ, چونکہ وقت اس لیے آپ کا بنتا ہے, آپ کا بولنا بنتا ہے کہ آپ بہت پرانی سٹی کونسلر رہیں اور اس کے بعد لوکل جو تنظیمات ہیں اس میں بھی بڑھ چڑھ کر حصہ لیتی ہیں, پارٹی کی آپ ممبر ہیں, حکومتی جماعت پارٹی کی آپ ممبر ہیں, اور بہت ساری چیزیں ہیں جو آپ کمیون کو دیکھتی ہیں, پارلیمنٹ کو دیکھتی ہیں. آئے دن یہ جو نئے نئے قانون نیشنلٹی کے حوالے سے یا دوسرے چیزوں کے حوالے سے, کیٹیگری فائیو کے حوالے سے کوئی بات نہیں کی جاتی, تو میں آپ سے جاننا چاہوں گا کہ آج کل جو بحث چل رہی ہے کوپن ہیگن پارلیمنٹ میں یا کمیون میں یا اخبارات میں چل رہی ہے, ان ساری چیزوں کو آپ کس طرح دیکھ رہی ہیں؟
12: میں ایسا بھی ان ساری چیزوں کی کو ایسے دیکھ رہی ہوں کہ جس طریقے سے بغیر سوچے سمجھے آگے پیچھے دائیں بائیں ووٹ پھینکے گئے ہیں یا دیے گئے ہیں, اور کچھ لوگوں نے دیے نہیں, یہ جسٹ سمپلی اس کا ریزلٹ ہے. ٹھیک ہے نا, جیسے کہ جس پارٹی سے میں ہوں ریڈیکل وینسٹا کی, ہم اس چیز کے حامی ہیں کہ بچوں کو بائی برتھ نیشنلٹی ہونی چاہیے, لیکن کیونکہ ڈینمارک میں ایک قانون ہے کہ جب ووٹ پارٹیوں کو ملتے ہیں تو ان کو الحاق کرنا پڑتا ہے, یہ اس میں آئین میں ہے, تو نہ چاہتے ہوئے بھی جو نہیں وہ ایسی چیزیں ہو جاتی ہیں کہ جو انسان نہیں سوچا, جو کہ پارٹی کے پروگرام کا حصہ نہیں ہے یا پارٹی کے مینیفیسٹو کا حصہ نہیں ہے. تو میں تو آپ کو پتا ہے جب سے یہ پارلیمنٹ کے الیکشن کا ریزلٹ آیا میں تو اسی دن سے کہہ رہی ہوں کہ یہ حکومت زیادہ دیر نہیں چلے گی, اور اب تو میری واقعی دعا ہے کہ یہ نہ چلے نا, کیونکہ ایک بندہ اس ملک میں یعنی دکی فور دا رائٹس از کہ جب بھی کہتے ہیں کہ تم پہلے اپنے فرائض ادا کرو اس کے بعد اپنے حقوق مانگو, تو فرائض نہ ادا کرنے کی تو کوئی تکی نہیں بنتی نا, مطلب ہم اپنی مرضی سے ٹیکس تو نہیں دیتے نا, جیسے میں کہوں میرا دل نہیں ہے وہ تو خود بخود کاٹ لیتے ہیں, بلکہ اکثر اوقات زیادہ ہی کاٹ لیتے ہیں, پھر دو تین سال بعد خیال آتا ہے کہ نہیں یہ نہیں یہ تھا. تو یہ ہے کہ لوگوں کے لیے انہوں نے ایک طریقہ بنایا, میں اس سے اگری نہیں ہوں, بٹ جب آپ سارے اس پروسیجر سے گزر کے کوالیفائی کرتے ہیں تو پھر تو کوئی بحث نہیں نا ہونی چاہیے, لیکن پھر بھی ہے کیونکہ بیسیکل دینا ہی نہیں چاہتے. تو میں تھوڑی سی پریشان ہوں کہ اس کا اینڈ کیا ہوگا, کیونکہ ایک ہی جملہ آتا ہے کہ سامے اولن لاؤ سامے اولن لاؤ, مجھے بالکل یہ سمجھ نہیں آتی کہ سیاسی طور پہ یہ چاہتے کیا ہے. جیسے جو ایسٹ یورپ کے لوگ ہیں وہ جیلوں سے بھرے ہوئے ہیں, لیکن جب کہتے ہیں کہ جیلوں میں زیادہ جرائم پیشہ لوگ ہیں تو صرف یہ کہتے ہیں انوانتا, اس میں بتاتے نہیں کہ کون سے ہیں. یاد ہوگا آپ کو ایک زمانے میں صاف لکھتے تھے فلانا جرم اس کے آگے یا مسلمان یا پاکستانی, تو وتیرا ہی چینج ہو گیا. اور دوسرے جو ہمارے اپنے بچے بچیاں مختلف اداروں میں ہیں, کاش وہ مل بیٹھے ہیں ہمارے پاس جج سے لے کے وکیلوں سے لے کے ڈاکٹر سے لے کے, لیکن وہ نہیں بیٹھتے, وہ پاکستانی تنظیموں سے انتہائی الرجک ہے, وہ اس کو وقت کا ایک ضائع کرنا سمجھتے ہیں, اپنے ٹریڈ یونینز میں کام کرتے ہیں, کیونکہ جب تک ان کے اندر سے کوئی آواز نہیں اٹھے گی کوئی کچھ نہیں کر سکتا. اگر آپ ووٹ کرنے کی بات ڈالیں تو وہ مطلب جن کو آپ نے ووٹ ڈالنے ہیں جائیں ان کا گریبان پکڑے کہ بھائی آپ کی پارٹی نے یہ کی ہے, ان پڑھ تو کوئی بھی نہیں یہاں پہ, لیکن نہیں وہ بس انہی دنوں ایک ماحول اٹھتا ہے کہ جی اس کو ووٹ دینا ہے اس کو نہیں دینا, یہ کرنا ہے وہ کرنا, اس کے بعد اللہ تیری یاری ختم. بات
1: آپ نے بالکل بجا فرمایا, آپ نے بچپن جوانی جو ہے اس سیاست کی صحرا میں گزاری اور بہت ایکٹیو گزاری صحرا میں, آپ اس پارٹی کے آپ ممبر ہیں, آپ نے بڑی اچھی بات کی, آپ نے کھل کر واضح ثبوت کے طور پر بات کی کہ ہماری پارٹی کا جو منشور ہے بائی برتھ جو ہے وہ نیشنلٹی ملنی چاہیے, لیکن آپ کی پارٹی ہر حکومت میں رہی, کون سی حکومت میں جس میں یہ پارٹی شامل نہیں ہوتی, اور جب یہ بات آتی ہے کہ یہ غیر ملکیوں کو حقوق دیے جائیں تو کون سی مسلطیں ہوتی ہے یہ خاموش ہو جاتے ہیں.
12: یہ اس طرح نہیں ہوتا کہ ایک چیز نا بہت ساری چیزیں وہاں دیکھنی پڑتی ہیں, لیکن اس کا ایک ہی حل ہے چاہے کوئی بھی پارٹی ہو کہ پارٹی کے جو اندر لوگ ہیں پارٹی کے جو ممبرز ہیں, میں تو اپنے طور پہ کر رہی ہوں لیکن میں کتنا کچھ اکیلا کروں. تو میں نے تو ان سے باقاعدہ کہا ہے کہ جی یہ آپ کا بجٹ پیش ہونے کے بعد, یہ اکتوبر میں بجٹ ہوتا ہے, تو میں آپ لوگوں سے ملنا چاہتی ہوں, جو لوگ انفوس کارڈ کی اس میں کمیٹی میں بیٹھے ہوئے ہیں میں ان سے بات چیت کرنا چاہتی ہوں کہ آپ لوگ اپنی سیاست کیسے, جو اپنا پروگرام ہے اس کو کیسے امپلیمنٹ کریں گے, مطلب کیا خیال ہے آپ کا کیسے کریں گے, کیونکہ میں اپنا ٹائم دیتی ہوں, میں متحرک ممبر ہوں, آئی ہیو ایوری رائٹس ٹو آسک کہ بھائی تم نے کیا کیے, لیکن ان ووٹ اسی دے کے ڈبے چ بند کر کے میٹھی نیند سو جائیے بیری تلے, پھر تو کچھ نہیں نہ ہو سکتا.
1: بیری تلے سو جائے لبنا, دیکھیں کہ کاشف جو ہیں وہ کوپن ہیگن کمیون میں ہیں, پارلیمنٹ کا الیکشن بھی لڑتے ہیں, بڑے متحرک ہیں, بڑے دھیمے مزاج سے اپنا کام کرتے رہتے ہیں. زہیر علی ہیں وہ بھی ریڈیکیل ونسٹا کے ہیں, ان کا بھی اثر و رسوخ ہے. اسی طرح پرانے ہیں ندیم فاروق جو ہیں وہ بھی اسی پارٹی کے ہیں, تو اور بھی بہت سارے لوگ اس پارٹی کے ہیں. تو یہ اپنی پارٹی میں آواز کیوں نہیں اٹھاتے, یہ ساری ذمہ داریاں آپ پر آتی ہیں؟
12: نہیں, میں تو اپنے طور پہ اٹھاتی ہوں, میں اور کاشف مل کے کام کرتے ہیں, ہم دونوں نے جتنے خطوط لکھے ہیں ہم نے مل کے لکھے ہیں, اگر میٹنگ ہمیں انہوں نے دی تب بھی میں میرے ساتھ ہوگا. لیکن ہے کہ اس سے کوئی فرق نہیں پڑتا کہ ایک ہے یا دو ہے یا دس ہے, لیکن اگر یہی آواز مختلف کیا کہتے ہیں علاقوں سے آئے, مختلف لوگ اس کا کریں. دیکھیں ہم کسی بھی پارٹی کا کے ممبر ہوں, لیکن ہمارا طرز گفتگو, دا وے ٹو ایکسپلین, اپنی بات سمجھانا, اپنا مدعا پیش کرنا, یہ ساری چیزیں اکٹھی ہوں تو اللہ کیا سے کیا ہو جائے, کیونکہ اس کو کہتے ہیں پریشرائز کرنا. ان کو پتہ ہے انہوں نے پوچھنا ہی نہیں مڑ کے, اگلی دفعہ ان کو یاد آئے گا کہ ہم نے کوئی اپنا بندہ کھڑا کرنا ہے, پھر اس کو کھڑا کریں گے, پھر اس کی کمپین کریں گے, تو بس کہانی ختم. ہم نے تو کبھی ان سے کچھ مانگا ہی نہیں.
1: لبنا میں آپ کی بات کو لے کر چلتا ہوں کہ ہمارے لوگ, ہمارے سے مراد ہے غیر ملکی ڈینش نژاد جو پارلیمنٹ کا الیکشن لڑ سکتے ہیں, باقی تو کمون کا بھی الیکشن لڑتے ہیں, سٹی کونسلر بھی ہیں, پارلیمنٹ کے ممبران بھی بنتے ہیں, ہماری غیر ملکی جو ہیں وہ نژاد جو ہیں وہ ڈینش ہیں, بھائی برتھ ہیں اپنا, ان کے والد صاحب یہاں آئے, وہ اب وزیر بن چکی ہیں. تو اگر یہ لوگ اپنے پارٹی منشور پر ہی عمل نہیں کرتے تو ان پارٹیوں میں جانے کا کیا فائدہ کہ اپنے منشور پر ہی عمل نہیں کرتے؟
12: راجہ صاحب ایسا نہیں ہے کہ ایک وہ ڈکٹیٹ ہے املا کے پارٹی کے منشور میں یہ لکھا ہے, ان کے اوپر دوسری طرح کا پریشر ہوتا ہے, بجٹ کی ساری کہانی ہے, ایک پیوند کاری ہوتی ہے, ادھر سے پکڑ ادھر سے جو نہیں ہے, لیکن پریشر ہونا چاہیے کہ آپ اس کو امپلیمنٹ کریں. ہم جیسے کہتے ہیں کہ 100% امپلیمنٹ کریں تو شاید 50% کر دیں, لیکن کریں تو صحیح نا, اور یہ ساری پارٹیوں کی, کیونکہ ڈنمارک میں ایک بڑی عجیب سی شک ہے کہ آپ اس کو ووٹوں کو آپ نے ضائع نہیں کرنا, آپ نے یعنی حکومت بنانی ہے. اسی طرح بجٹ میں بھی ہے کہ آپ کو اس میں انوالو ہونا پڑتا ہے. تو لیکن ہے کہ میں پھر کہوں گی جو ہمیشہ سے کہتے ہیں, جائیں اپنی پارٹیوں کو اپنی پارٹیوں کے ساتھ کام کریں, اور اس میں بھول جائیں کہ کون کیا ہے, یہ جو آپس کی وہ کیا کہتے ہیں ٹسل ہے اس کو بھول جائے, صرف جو ہمارا ایشو ہے اس کو یاد رکھیں. ہم تو سارے مطلب بچے نہیں ہیں, اپنی اپنی زندگی پچھے اچھے طریقے سے گزار رہے ہیں, لیکن اپنے بچوں کے لیے تو کچھ کر جائیں نا. بچوں کو کیوں سزا ملتی ہے کہ ان کے پیرنٹس نہیں کوالیفائی کر سکتے, ڈینش نہیں بول سکتے, یا جرائم پیش ہے, بچوں کا اس میں کیا قصور ہے جو یہاں پہ پیدا ہوتے ہیں؟ میرا تو ایک ہی آرگومنٹ ہے کہ بچے جو نہیں وہ یہاں پہ پیدا ہوتے ہیں, یہاں کے اسپتالوں میں پیدا ہوتے ہیں, بے شک ان کے پیرنٹس یا والدین ڈینش
1: نیشنلٹی. چونکہ آپ اردو بہت اچھا بولتی ہیں, پتہ نہیں چلتا کہ آپ پنجابی ہیں, کشمیری ہیں, پشتو سپیکنگ ہیں. اسی طرح سکندر اردو بہت اچھا بولتا ہے, اور بھی لوگ اردو اچھی بولتے ہوں گے, اس میں کوئی دو رائے نہیں ہے. لبرا آپ جس طرح آزادی سے بولتی ہیں, آپ بھی تو پارٹی کی ممبر ہیں, آپ کو کیوں نہیں ڈر لگتا؟ آپ سب جگہ اپنا آواز اٹھاتی رہتی ہیں, یہی جمہوری حق ہے جو آپ اپنا حق استعمال کرتی ہیں. تو یہ کیٹیگری 5 والا معاملہ ہے, کسی جگہ پہ بھی غیر ملکی جو ہے آپ کی یاد میں ہوگا کہ کبھی غیر ملکی اپنے مفاد کے لیے باہر ڈیمونسٹریشن کر کے نکلے اپنا حق مانگنے کے لیے؟
12: رائے صاحب یہ سارے پارٹی کے اندر, کیونکہ آپ باہر نکلیں گے تو ناراضگی ہو جائے گی کہ جی آپ گھر کے کپڑے گندے باہر دھوئے ہیں, پارٹی کی کمیٹیوں میں بیٹھے, پارٹی کے حلقے میں کام کرے, تجاویز حلقے کے ذریعے بھجوائیں, جائیں اپنے حلقے کی جو آپ کی میٹنگ مہینے دو تین مہینے بعد ہوتی ہے اس میں اپنا مدعا رکھیں, وہاں سے پاس کروا کے آگے لے کے جائیں, تاکہ ان کو پتا ہو کہ یہ اکیلی بندہ یا بندی نہیں ہے, یہ صرف پارٹی کے ذریعے ہی ہو سکتا ہے. اور جہاں تک ڈرنے کی بات ہے, جب مجھے آلموسٹ 9,000 کے قریب پرسنلی ووٹ ملے تھے اور میں بڑی خوشی سے अपनी उस मीटिंग रूम में गई थी, वहां पे पिन ड्रॉप साइलेंस था, सांस लेगी लोगों के सांस की आवाज आ रही थी, मुझे किसी ने भी नहीं उठ के कहा मुबारक को बहुत अच्छा रिजल्ट है। मुझे वहां समझ आ गई थी कि मैंने क्या करना है, क्योंकि वो तो मेरे से कुछ नहीं छीन सके ना। मैं मतलब मेरे मैंने उनसे उस वक्त था क्या था कोपेनहेगन को उन्होंने यूरोप का सकाफती शहर मेंशन किया था, ये चुना था उसके लिए। तो मैंने ये कहा था कि मुझे ये मेरे पास इतने वोट है, आई वांट टू बी अ मेयर। उस पे जी हम इतनी कि हम जो मेयर बैठा होता है उसको नहीं उतारते हम।

0: लोग जाके हमने मंजूर करवाया था, जिसको हुब्स जो ऐसे कहते हैं, कि कश्मीर के बारे में जो रेजोल्यूशन पेश हुआ था वो उस खातून ने करवाया था अपनी इंटरनेशनल उवेल में। पहले हमने काम किया, हम 8-10 लोग थे, फिर उसने फर्दर आगे पेश किया कि ये होना चाहिए। और डेनिश सियासत में रेडिकल वेस्ट वाइट पार्टी है जिसने बराबरी की सतह पे होते हुए कश्मीर को एक जो है एक क्या कहते हैं मकाम दिया है, और बकायदा उसके बारे में वोटिंग होकर एक रेजोल्यूशन पास हुई थी कि यूएनओ या उनको इनका जो हिफाजती सलामती कौंसिल है उसके एजेंडे में इस चीज को शामिल करें कि लोग अपना वोटिंग के जरिए जो क्या कहते हैं उसको हके खुद इरादी करें और वोट
1: हके
0: डालें।
1: खुद अरादियत।
0: हाँ, खुद इरादियत, बहुत कम लफ्ज इस्तेमाल होता है ना तो कभी भूल जाता है आदमी। तो लेकिन है कि ये
1: लुबनान
0: दरवाजे
1: चले, ये
0: खुले।
1: सारी बातें चलती रहेंगी। आपने कहीं जाना था तो मैंने आपका ज़्यादा टाइम ले लिया। लुबनान एंड गेम क्या होगी? सियासी बात मैं कर रहा हूँ कि सारी जमातों में गैर मुल्की बैठे हुए मौजूद हैं। जिस तरह हम कैटेगरी 5 की बात करते हैं, कैटेगरी 5 पर कोई अमल दरामद नहीं होता। हमारे डेनमार्क के पाकिस्तान के ताल्लुकात भी बहुत अच्छे हैं और दिन ब दिन आपस में जो ज़्यादा मोहब्बतें कुर्बतें बढ़ती जा रही हैं, लेकिन ये मामला कैटेगरी 5 वाला वहीं तक है। आप रेडिकेल में मौजूद हैं, दूसरे लोग भी मौजूद हैं, सोशल डेमोक्रेट में भी लोग मौजूद हैं और इनिस लिस्टन में भी लोग मौजूद हैं, और जो बड़े बड़े दावे किए गए, चूँकि आपका कोपेनहेगन कमून का भी बहुत तजुर्बा है, बड़े बड़े दावे किए गए, दांतों का इलाज, आँखों का इलाज, अस्पतालों का इलाज। लुबना एक सवाल है, बॉटम लाइन आपकी, अगर ना करे किसी की, अल्लाह करे टांग ना टूटे, उसकी टांग टूट जाए, उसको एम्बुलेंस आती है, ले जाती है, अस्पताल जाती है, 100% फ्री इलाज होता है, लेकिन अगर आपका दांत टूट जाए तो वो फ्री इलाज नहीं होता।
0: ये एक अजीब सी चीज है डेनिश सिस्टम में, लेकिन अब पता नहीं। एक तो वो सुना है कि जो एक मखसूस एज से ऊपर लोग होंगे उनके पहले इलाज होंगे, फिर पता नहीं किसका होगा। इसी तरह वो जो था बस के टिकट्स का, कि ट्रांसपोर्ट फ्री होगी, आप कहीं भी नौजवान जाएं, वो भी कुछ नजर नहीं आता। तो ये बस मुझे लगता है कि पाकिस्तान की कुछ चीजें डेनमार्क में भी आ गई हैं इलेक्शन के
1: लुबना जो
0: दिनों में
1: लोग पार्लियामेंट में या कम्यून में बोलते हैं, उनके अपने ही लोग उनके खिलाफ बातें करते हैं, तो फिर इस तरह तो मसाइल कभी हल नहीं होंगे। लोग जो बोलते हैं वो नुकसान भी सियासी उठाते हैं, जो नहीं
0: मजदूर
1: बोलते वो
0: खाते
1: बंद
0: हैं।
1: कमरों में फ़ायदे भी लेते हैं। बंद कमरों की पॉलिसी भी बहुत अच्छी होती है, बैकडोर डिप्लोमेसी होनी चाहिए।
0: नहीं, मतलब मैंने तो जब भी अपने लोगों की बात की है मुझे नुकसान ही हुआ है, लेकिन मुझे कोई फर्क नहीं पड़ता इससे। क्योंकि जब आप ये फैसला करते हैं कि जी मैंने इंसानों के लिए कुछ करना है या अपने लोगों के लिए कुछ करना है, तो आपको गंदगी से गुजर के जाना पड़ता है। अपने जहन को ये तैयार रखना चाहिए, चाहे आपके मतलब मेरे से ज्यादा क्या नासर कादर ने भी कभी वोट नहीं लिए, लेकिन कोई बात नहीं, मुझे समझ आ गई थी कि इन्होंने मुझे यूज किया है एक मतलब काली औरत के तौर पे, मेरी वजह से इनको वोट मिले हैं। तो वो इन्होंने आगे आगे मुझे किया, मैंने बोलना शुरू कर दिया, फिर इनको तो भीड़ होगी कि ओ ये तो जाहिर है मैं यहाँ के स्कूल कॉलेज यूनिवर्सिटी की पढ़ी हुई हूँ, तो अंगूठा छाप तो नहीं थी ना। तो ये है कि बस अपनी पार्टियों में काम करें। मैं फिर वही कहूंगी, अपनी पार्टियों में काम करें, जो आपका मौकफ है वो पार्टी का मौकफ बनाए। आपको कोई वो जिसको डेनिश में नहीं कहते दाइंग खेम हुआ, कोई नहीं आपको तसल्ली देगा, कोई नहीं कुछ होगा, लेकिन जब एक चीज पार्टी के अंदर जमहूरियत के तकाजों को पूरा करते हुए कोई चीज पास होगी, उनकी कोई चाहत नहीं रहती ना। लेकिन बाहर हम कितना भी करते रहे तो वो कभी कहेंगे तुम सूलो हो, तुम अकेला काम करते हो, पार्टी तुम्हारी वजह से बिखरती है। बड़े बड़े मेरे जैसे लोगों के नाम हैं
1: लुबना देखे ना,
0: लेकिन
1: मैं आप ही की बात लेकर चलता हूँ। आपको भी वोट मिले, पावर मिली। मैं येना येलवे जो है वो एक पावर खातून खातून जिसे कहते हैं आयरन लेडी, इसी तरह मार्गरेटे वेस्टाइन के पास पावर आई। आप रेडिकेल के जो फोरमैन हैं इनके पास पावर आई, तो जब जब पावर आई तो इन्होंने अपने बैग में वोट डाले, तसलियाँ दी, पपियाँ दी, टॉफी दी, इश्तहारात दिए, अच्छी जगहों पर बैठाया, तालियां बजवाई। जब वक्त आया काम करने का तो फिर जिस तरह आपको मिलना चाहिए था, मेयरशिप की सीट मिलनी चाहिए थी आपको, आगे पीछे करके किसी और केसे में चली गई। इसी तरह ये भी हमसे वादे करते हैं, वक्त आता है तो फिर हमें भी इसी तरह जैग जैग कर जाते हैं। तो कभी हमने भी जिग जैग किया?
0: राय साहब, मैं फिर वहीं से कहूंगी कि हमारे डेनिश सियासत में मुलव्वस होने का तरीका कार ही गलत है, माजरत के साथ अगर किसी को बुरा लगे। क्योंकि पाकिस्तानी कौन है, तुर्की कौन है, अरबी कौन है, हम ان کی نظر میں سب سے پہلے پاکی ہیں یا عنوان خواہ ہیں. دے ڈونٹ کیئر کہ ہم کس جگہ سے ہیں نا, ہماری رنگت کاؤنٹ کرتی ہے کہ ہمارے کالے بال ہیں یا براؤن چہرہ ہے. تو ہم جب تک اکٹھے نہیں ہوں گے کراس دا پارٹیز, دیکھیں کتنے کونسلر ہیں لیکن کوئی بھی نہیں, آپ کٹھا کر کے بتا دیں تو میں مان جاؤں. میں نے کئی دفعہ ترکیوں سے وہ کیا, نہیں اس طرح نہیں اس طرح نہیں. تو پہلے آپ یہ فیصلہ کریں آپ کرنا کیا چاہتے ہیں. میرا ایک سلوگن ہوتا تھا کہ میں پہلے غیر ملکی ہوں, اس کے بعد میں کسی پارٹی سے کی مطلب میری جو کیا کہتے ہیں اس کی میری وابستگی کے علاوہ بھی جو کیا کہتے ہیں مطلب آئی ایم لائل جو نہیں ہے میں وفادار کہ میں
1: پہلے
0: نہیں میں آئی ڈونٹ وانٹ ٹو بی اے پارٹی سولجر کہ میری وفا سب سے پہلے انوانتا سے ہے, اس کے بعد میں سوشل ڈیموکریٹ کیوں یا ایس ایف وٹ ایور جو. میں نے تو کبھی نہیں چھپایا کیونکہ اس رات مجھے سمجھ آ گئی تھی کہ میری اوقات کیا ہے. اس کے بعد پاکستانی تنظیموں کے کچھ لوگ تھے, انہوں نے میٹنگیں کی, بتایا انہوں نے کہ ہم نے تو اس کو بالکل سپورٹ نہیں کی, میری صحت پہ تو کوئی اثر نہیں پڑا. لیکن
1: پاکستانی تنظیموں کے لوگوں کو کیا تکلیف تھی
0: پتا نہیں,
1: کیا وہ بھی امیدوار تھے آپ کی سیٹ کے؟
0: نہیں نہیں وہ بس ویسے ہی وہ پنجابی کہندے نا نہ کھیڑاں گے نہ کھیڑن دیاں گے. میں نے کب کہا ہے کہ میرے سارے ووٹ پاکستانیوں کے, اول تو ہو ہی نہیں سکتے تھے, ہم 40 سال پہلے کی بات کر رہے ہیں. ٹھیک ہے, تو بس یہی افسوس ہے کہ ابھی بھی ہر سال جب ہوتا ہے الیکشن کمون کا ہوتا ہے میں سب کو کہتی ہوں مل کے بیٹھو, جہاں سے ہم نے سیکھا ضروری نہیں تم وہی دھکے لو. یہ جو ہے بجٹ کی گیم کیا ہے, میرا خیال ہے قندر صدیق واحد ہوگا جس کو پتا ہوگا کیونکہ وہ ایک اپنی نوجوانی میں بھی کونسلر رہا ہے, پھر اس نے پارلیمنٹ میں بھی کیا ہے اور ابھی جو نہیں ہے سٹل کونسلر ہے. تو باقی تو کسی کو نہیں پتا کہ یہ گیم کیا ہے, وہ ایک دو سال بعد ان کو سمجھ آئے گی. لیکن ایک ٹرنول 4 سال کا ہوتا ہے, 2 سال تو چلے گئے نا. اب 4 سال کے اندر جب نومبر میں الیکشن ہوتے ہیں, ہر سال اکتوبر میں بجٹ پاس ہوتا ہے. ٹھیک ہے, یعنی جو لوگ پچھلے سال نومبر میں چناؤ جیتے ہیں انہوں نے کسی اور کا منظور شدہ بجٹ پہ 1 سال کام, جنہوں نے بجٹ ان کو دیا ان کی اپنی ترجیحات تھی کہ انہوں نے کس چیز کو پرائیورٹی دی ہے, سڑکیں بنانی ہیں, اسکول نیا بنانا ہے. اب کوپن ہیگن کمون میں یہ جو ہے کہ ایک بوڑھا شخص میرا خیال ہے 125 گرام گوشت اس کو ہفتے کا ملے گا, تو میرے دل کو تو بہت برا لگا. میں نے اٹھا کے جو ہے آگے پیچھے خط لکھے ہیں کہ جی یہ تو ایک بوڑھے انسان کو پروٹین چاہیے. ہاں میں نے یہ ضرور کہا کہ جب یہ بیمار ہوں گے تو کائنڈلی دیکھو کہ ایک ہسپتال کا بیڈ کیا کاسٹ کرتا ہے, تو تم ان کو یہ آہستہ آہستہ کیوں مار رہے ہو, کیوں اتنا کم کی خوراک تمہارا مطلب ہے, خود تم اتنے اتنے بڑے بیف کھاتے ہو. تو وہ انہوں نے تو اپنے حصے کا کام کیا ہے نا, انہوں نے ویلفیئر اسٹیٹ بنائی ہے, انہوں نے اپنا ٹیکس دیے ہیں, اپنی پینشنیں جمع کی ہیں. یہ اے ٹی پی کو لے لیں, اے ٹی پی ایک جگہ ٹیکس ہے, لوگ کیوں دیں اے ٹی پی؟ لیکن وہ ملک کے پاس اتنے پیسے ہیں اے ٹی پی کے کہ آپ کی سوچ ہے. وہ جب لوگ بوڑھے ہوتے ہیں تو پتہ نہیں مے بی کسی کو 100 تو کسی کو 300, لیکن ٹیکس کی شرح اتنی زیادہ ہے کہ آپ کو اب کیوں اے ٹی پی لے رہے ہیں. تو یہ
1: لبنا آپ کا بہت شکریہ. لبنا آپ نے یہ بھی بڑی بریکنگ نیوز دی کہ سکندر سٹیل ابھی تک کمیون کا ممبر ہے, تو لوگ تو خوشی بھی سے بھی ایک دوسرے کو مبارکیں بھی دے رہے ہیں. لیکن چلیں, آپ نے چونکہ آپ رہی ہیں سسٹم کو سمجھتی ہیں کہ سٹیل وہ سٹی کونسلر ہیں. لبنا انشاءاللہ آپ سے رابطہ رہے گا.
0: چلیے ٹھیک ہے, اوکے, تھینک یو.
1: سامعین ناظرین, یہ تھی سابقہ سٹی کونسل لبنا الہی صاحبہ جو کہ متحرک ہیں, ریڈیکل وینسٹا کی جو ہیں وہ متحرک ممبر ہیں. انہوں نے بتایا کہ ان کی پارٹی کے منشور میں ہے کہ بائی برتھ جو ہے وہ شہریت دی جائے. اب لوگوں کو بولنا چاہیے, پارٹی ممبران کو بولنا چاہیے, اس پارٹی میں جو شامل ہیں ان کو بولنا چاہیے اور انہیں بتانا چاہیے کہ ہمارے منشور میں یہ بات شامل ہے, آواز اٹھانی چاہیے. اسی طرح کیٹیگری 5 کی آواز اٹھانی چاہیے. اکثر ہماری بات چلتی رہتی ہے, آپ دی ریکارڈ بھی بات ہوتی رہتی ہے. وہ چونکہ عزبی سرسہ اپنی کمیٹی کے ممبر بھی ہیں, ان کی ہمارے وزیر خارجہ سے اکثر ملاقات رہتی ہے, پچھلے دنوں بھی ان کی ملاقات ہوئی. بہت جلد جو ہیں زہیر علی بھی ہمارے مہمان ہوں گے, دوسرے لوگ بھی ہوں گے.
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.

0: याद होगा कि छम जोड़ियां के महज पे भी ग्रैंड स्लैम ऑपरेशन नाम से जो पाकिस्तान ने शुरू किया, तो किसी भी जगह पे उसको कामयाबी नहीं हुई। और यह वही जंग थी जिसमें मेजर अजीज भट्टी शहीद निशाने आदर, और आपको याद होगा, और दीगर इस तरह के हमारे जो शोदा थे और गाजी थे, और MM आलम आपको याद होगा जिन्होंने सरगोधा एयरबेस से अपने वो दुश्मन के कितने यानी के वो जहाजों को गिरा दिया था। और इंडियन तकरीबन हमने 150 के टैंक्स जो थे वो तबाह कर दिए थे, और बहुत सारे और उनका नुकसान भी हुआ था। तो लिहाजा उनका ख्वाब था कि वो लाहौर जिमखाना क्लब में आके वो चाय पियेंगे, यानी कि आसानी के साथ BRB क्रॉस करके लाहौर पे कब्जा करेंगे और वो हमारा जो लाहौर जिमखाना है यहाँ पे आके वो टी ब्रेक करेंगे। तो ये उनका ख्वाब चकनाचूर किया, उनको शिकस्त दी, और अल्लाह ताला ने पाकिस्तान को इसी तरीके से कामयाबी से हमकिनार किया जिस तरीके से 25 मई 2025 में पाकिस्तान को मार का हक में कामयाबी हुई। तो इसलिए मैं ये समझता हूँ कि अंदरूनी मामला जो है उसमें थोड़ी सी आप कह सकते हैं कि अदम इस्तेकाम है और कुछ पॉलिटिकल टर्बुलेंस है, लेकिन अल्हम्दुलिल्लाह उसके बावजूद हमारी जो आर्म फोर्सेस हैं वो फुली प्रिपेयर्ड हैं किसी भी तरह की थ्रेट से किसी भी तरह के चैलेंज या खतरे को निपटने के लिए। जी
1: जी बहुत शुक्रिया करण साहब। हम शाकर साहब से जाने से पहले शायद की तरह चलते हैं, शायद आपने सुना करण साहब की बातें सुनी, आप भी ये हमारे प्रोग्राम सुनते रहते हैं, आप भी जब भी कौमी प्रोग्राम होते हैं उसमें आप अपना हिस्सा डालते हैं, लेकिन अपना नज़रिया आपने कभी छुपाया नहीं। जी शायद आपका गो के तलक पाकिस्तान तहरीक इंसाफ से है, लेकिन आपने हमेशा कौमी दिनों में अपना हिस्सा डाला। जी शायद
2: जी राजा साहब अस्सलाम वालेकुम। सबसे पहले तो सब दोस्तों को सलाम, और 6 सितंबर का जो दिन है वो हमेशा से याद रखा जाएगा। दुश्मन भारत जो अवली अजली दुश्मन है, तो इसमें कोई शक नहीं है, वो अपनी साजिशें करता रहा है और करता रहेगा, और जब तक ये दुनिया है और उसने वो करनी है, उसने बाद नहीं आना। शैतानी उसके जायम है, वो चलते रहेंगे और हमने उसको नाकों चने चबाना है और चबाते रहेंगे, और चबाया भी है 2019 को भी किया था, ये लास्ट ईयर भी किया है इंशाल्लाह ताला, और ये हम करते रहेंगे। इसमें इसमें कोई शक नहीं है, ना कोई दोहरा है। तो अब आगे आ जाते हैं कि इसको सबसे पहले एक तो ये हो गया, सबसे पहले हमें हमेशा पाकिस्तान को नुकसान बाहर से किसी दुश्मन से नहीं है, वो हमारी फौज माशाल्लाह 7-8 लाख की कोई और फौज है, उनको सलाम पेश करते हैं, उन जवानों को हर रोज बॉर्डरों में दुश्मन की साजिश के दुश्मन एक नहीं है, ना नजर आने वाला भी दुश्मन है जो आपके बॉर्डरों के उस पार है, और जो साजिशें दुनिया से कर रहा है, दूसरे ममालिक से हो रही है, मैं यहाँ नाम नहीं लूंगा कैसे कर रहा है, वो हमारी फौज को पता है और हमारी ISA को पता है। लेकिन मैं ये बताता चलूं, उसके लिए हमारी कौम को यकजा होना पड़ेगा, हमारे मुल्क में सियासी इस्तेहकाम है उसको खत्म करना पड़ेगा, आपस की रंजिशें बुला के, वो नहीं हम बुला रहे, जब तक वो नहीं बोलेंगे। और पाकिस्तान में और एक और बात, मैशियत जब तक आपके मुल्क की मैशियत नहीं होगी, आप जो है ना कहीं ऐसा मकाम हासिल नहीं कर सकेंगे। दुनिया आजकल आपके जो मजबूत है, मजबूत मुल्क है, आपके मजबूत मैशियत के साथ चलता है, वो भी सबसे जरूरी है, वो होना बहुत ही जरूरी है, और वो हो सकता है, ये नहीं कि नहीं हो सकता। हमारे मुल्क से बाहर 1,15,00,000 ओवरसीज पाकिस्तानी बचते हैं, 1 इशारे पर इस स्टेट को पैसा दे, लेकिन वो ये लोग डरते हैं कि ये करप्शन की नजर हो जाएगा, आपको पता ही है कि क्या हमारे मुल्क के हालात हैं। ये चीजें जब तक खत्म नहीं होंगी हम तरक्की की राह में नहीं जा सकते। हाँ, फौज की बात तो होगी, वो कर रही है, वो अपना काम कर रही है, वो मजबूरी के आलम में आती है, क्यों आती है ये आप सबको पता है, क्यों आना नहीं चाहती लेकिन लाया जाता है हर, उसकी बात में आज के दिन नहीं मैं वो करूंगा, क्योंकि ये एक वो दिन है जो हम मना रहे हैं 6 सितंबर के हवाले से कि दुश्मन ने हमारे मुल्क पे कब्जा किया था। और 1999 को ना भूलें, जब हमने कारगिल के ऊपर कब्जा कर लिया था, कारगिल की चोटी के ऊपर, और वो हमारा गयूर पर जनरल था जो अल्लाह ताला उसको जन्नत फरदोस में अला मकाम दे, उन्हीं की बदौलत उन्होंने ये सर अंजाम दिया था। और फिर क्या हुआ ये भी आपको पता है, उसके बाद ये भी मैं यहाँ पर डिस्कस नहीं करना चाहता। ये चीजें हैं जो हमेशा हमें हमें मार पड़ती है अंदर, अंदरूनी यही सियासी इस्तेकाम जो है इसकी वजह से। जब तक आप ये इसमें एक नहीं होंगे सारे, हमें कोई नहीं बाहर से मार सकता, अभी भी नहीं मार सकता, लेकिन बाद में भी नहीं मार सकता। इन चीजों में हम एक नहीं है अभी तक हो रहे। हाँ, इंशाल्लाह उम्मीद है, अल्लाह से दुआ है, हमेशा करते हैं, करते रहेंगे कि हम इसमें एक हो जाएं, अंदर अंदर की रंजिशें बुला दें, ये कत्लो गारत, ये इसमें हमें नुकसान है यार, वो मुल्क की नुकसान है आपके
1: बिल्कुल, शायद
2: आपके मुल्क
1: आपने
2: के।
1: मजाक फरमाया। करण साहब, आप मुख्तसर सा जवाब दें, फिर शाकर साहब को लेते हैं साथ।
0: थैंक यू वेरी मच। एक तो चीज मैं बताता चलूं कि जिन चीजों का इन्होंने जिक्र किया, खासकर कारगिल का, तो इतफाक से मैं उसका हिस्सा रहा हूँ, मेरी पलटन उसका हिस्सा रही है, तो आई एम वेरी प्रीवी टू इट। देखिए, कुछ मिसपरसेप्शंस होते हैं, कुछ परसेप्शंस होते हैं, और रियलिटी से बहुत ज्यादा जो मिस परसेप्शन इज स्ट्रॉन्गर देन द रियलिटी। ऑन ग्राउंड सिचुएशन क्या थी, नोबडी नोज एक्सेप्ट फॉर दोज हु वर पेइंग थ्रू देयर नोज व्हाइल बीइंग ऑन अ वेरी हाईएस्ट पीक्स ऑफ द वर्ल्ड। ठीक है, पाकिस्तान के जो नेपाल के जितने पहाड़ हैं, इनमें हाईएस्ट माउंटेन्स हैं, ग्लेशियर्स हैं, वहां पे सांस लेना दुश्वार है, वहां पे चलना दुश्वार है, वहां पे जिंदगी, वेदर इज मोर सीवियर एनीवे देन द एक्चुअल एनिमी अक्रॉस द बॉर्डर। तो ये बड़ी एक लंबी दास्तान है, क्या हुआ, कैसे हुआ। सबसे बड़ी बेसिक बात आपको समझनी चाहिए कि पाकिस्तान और हिंदुस्तान के दरमियान बुनियादी तनाजा कश्मीर का है। जब कश्मीर पहली जंग भी 1947-48 में कश्मीर की वजह से ही हुई, और उसी वजह से आपको पता है नेहरू जो है वो यूनाइटेड नेशंस में चला गया, वहां पे वादा करके आया कि जी हम यहाँ पे प्लेबिसाइट करेंगे, उसकी बुनियाद के ऊपर आम कश्मीरियों को राइट ऑफ डिटर्मिनेशन या सेल्फ वो जो उनका था डिटर्मिनेशन का राइट है, प्लेबिसाइट करवा के उनको देंगे और फैसला करेंगे कि उन्हें पाकिस्तान के साथ जाना है या हिंदुस्तान के साथ जाना है। वो मुकर गया और तब तक ये लिंग रन कर रहा है ये इशू, और इसी की बुनियाद के ऊपर आपको मैं बताता चला जाऊं कि जितनी भी जंगें हुई हैं कश्मीर की वजह से हुई हैं। और जो 1965 की जंग थी वो बुनियादी तौर पर हिंदुस्तान हमसे बदला लेना चाहता था, उससे पहले 65 में ही रन ऑफ कच्छ के अंदर, वहां पे ये आपको याद हो कि ये रन ऑफ कच्छ एक ऐसा दलदली और सराई इलाका है जिसमें पाकिस्तान और हिंदुस्तान के दरमियान जो बॉर्डर लाइन है जो बाउंड्री है वो क्लियर नहीं है, दैट हैज नॉट बीन क्लियरली मार्क्ड। तो उस बॉर्डर की वजह से हमारे उनकी पेट्रोल हमारी पेट्रोल उधर चल रही थी, मूव कर रही थी पैरेलल टू द बॉर्डर्स, एंड उनके दरमियान में वो चकलेश हुई, क्लैश हुआ, और उसके बाद वो झड़प शुरू होगी और पाकिस्तान ने उनकी दो तीन जो सरदार पोस्ट थी, बेरबेट थी, उनके ऊपर कब्जा कर लिया और पाकिस्तान ने काफी एरिया उसमें कब्जा कर लिया। फिर आपको याद हो कि बरतानिया ने उसमें इंटरवेंशन करके जंग रुकवाई और उस तरीके से उनका तस्वीर हुआ, और 1968 में जाके वो लेन देन हुआ जी इसकी जमीन है और उसकी जमीन है, ये एक कमीशन बना। तो ये भारत सोच भी नहीं सकता था कि पाकिस्तान जो एक नौजायदा रियासत है और एक छोटी रियासत है और इस तरह हिंदुस्तान के साथ ना सिर्फ जंग करने में कामयाब हो गई बल्कि उसका एरिया पे भी कब्जा करने में कामयाब हुई। अभी उसका बदला लेने के लिए उसने 1965 में ये पाकिस्तान के ऊपर चुपके से रात के अंधेरे में हमला किया, और उसके नतीजे में जो कुछ हुआ वो आप सब जानते हैं। तो लिहाजा ये कारगिल की जो कुछ हुआ मैं नहीं उस वो मजीद डिस्कस करूंगा, किसी प्राइवेट कन्वर्सेशन के अंदर वो बात की जा सकती है, लेकिन हम इस वक्त किसी पे इल्जाम तराशी करने के लिए या किसी को मुर्दे इस्लाम ठहराने के लिए बातचीत नहीं कर रहे। लेकिन एक कहता बात कहता चला जो कि जिस किसी ने भी जो भी काम किया उसने पाकिस्तान के इंटरेस्ट में किया, बेस्ट इंटरेस्ट में किया, उसका अल्टीमेट रिजल्ट क्या निकला, उसके रिपरकशन क्या हुए, दैट इज ए सेपरेट सब्जेक्ट। किसी ने मुझे पूछा कि पाकिस्तान ने अफगानिस्तान के अंदर रूस के खिलाफ जो जंग की, आप या मुजाहिदीन को सपोर्ट किया, तो उसकी वजह से पाकिस्तान के अंदर क्लैशन ऑफ कल्चर और टेररिस्ट और टेररिज्म और फलाना ये फैल गया। तो मैंने कहा उस जमाने में जो कुछ हुआ उस हालात के मुताबिक जो फैसला हुआ था यही था कि अपने आप को महफूज रखना और रशियन जो وارم واٹر تک پہنچنے کی ایک خواہش تھی, خواب تھا, اس کو پورا نہ ہونے دینا تھا. اور رشین امپائر اور برٹش امپائر جب کبھی تھے اور درمیان میں افغانستان کو انہوں نے بفر زون اسی لیے رکھا تھا کہ بڑی جو سلطنتیں ہیں یا امپائرز ہیں وہ ڈائریکٹلی اپنے ایک دوسرے کے ساتھ متصادم نہ ہوں. تو پاکستان کی بھی اسی طرح کی خواہش تھی, لیکن اس کے الٹیمیٹ امپلیکیشنز کیا, ہر ایک جو فیصلہ ہوتا ہے اس کو کوئی نہ کوئی امپلیکیشن اثرات ضرور ہوتے ہیں, تو وہ اثرات زیادہ جلدی پھیل گئے. تو اسی طریقے سے میں یہ کہتا ہوں کہ جتنے بھی پاکستان نے یا پاکستان کی آرم فورسز نے کسی بھی لیول پہ کوئی ایڈونچرز کیا ہے یا فیصلے کیے ہیں یا اس کے بعد کوئی اگر اس کو امینڈ کیا ہے, تو یاد رہے کہ یہ پاکستان کے بیسٹ یہ نیشنل انٹرسٹ میں تھا. جب یہ کسی ایسے نے کہا کہ جی پاکستان یہ فیصلہ یا یہ کام اس لیے کہہ رہے کہ پاکستان کو نقصان, یہ میری رائے ہے. تو باقی آپ دیکھ سکتے ہیں کہ آج کے دن ہم سب کو آپس میں بھی یکجہتی کا اظہار کرنا چاہیے, آرم فورسز کے ساتھ کھڑے ہونا چاہیے, ان کی جو کوششیں ہیں یا کاوشیں ہیں, قربانیاں ہیں, ان کو صرف لفظوں سے سراہنا نہیں چاہیے بلکہ ان کو خراج تحسین پیش کرنا چاہیے اور ان کو ہر طرح کی مارل سپورٹ بھی دینی چاہیے, اور ہمیں ان کو سیاست کی نظر نہیں کر دینا چاہیے. اور چونکہ میں اس پہ بہت ساری تفصیل بتا سکتا ہوں, لیکن یہ کہ وقت کی کمی کی وجہ سے میں
1: چلیں بہت شکریہ کرن صاحب, چلتے ہیں شاکر صاحب. شاکر صاحب, آپ نے کرن صاحب کی باتیں سنی, باقی دوستوں نے بھی سوالات کیے, آپ بھی کٹس کا ذکر کرتے رہتے ہیں, تو میں آپ کی طرف اب آتا ہوں.
3: جی بہت شکریہ محترم رضا کپور صاحب اور کرن صاحب کو, آج کی ہماری اس محفل میں ہم ویلکم بھی کہتے ہیں, اور السلام علیکم ورحمۃ اللہ وبرکاتہ. دیکھیے 6 ستمبر کے حوالے سے ہمارا آج کا مقصد جو صرف اور صرف یہ ہے کہ ماضی کے اندر ہماری افواج پاکستان نے جو کردار ادا کیا پاکستان کی سالمیت کے لیے اور پاکستان کی سرحدوں کی کامیاب حفاظت کے لیے, ہمیں ان کو یاد کرنا ہے جو شہید ہو گئے, اللہ تعالیٰ کے مہمان بن گئے. انہوں نے اپنے نہ صرف خاندان کا اپنا وقار بلند کیا بلکہ ہمارے ارض وطن اسلامی جمہوریہ پاکستان کا سر فخر سے بلند کیا, ہمارے سبز لالی پرچم کو بلند کیا, اور پاکستان میں موجود میرے جیسے جتنے بھی ارض وطن سے محبت کرنے والے اور فوج پاکستان سے محبت کرنے والے ہم جو لوگ ہیں, ہم سب کا بھی سر جو ہے فخر سے بلند کیا. آج بھی اگر دیکھا جائے تو حالت جنگ میں ہے ہماری افواج پاکستان, حالت جنگ میں ہے ہمارا ارض وطن, حالت جنگ میں ہے ہماری سرزمین, نہ صرف بیرونی طور پہ بلکہ اندرونی طور پہ. اور ایسی حالت میں جب کہ چاروں بارڈر ہمارے جو ہیں متحرک ہیں, ہمارا جو اگلی دشمن انڈیا جو ہے وہ بار بار حملے کی ہمیں کوشن دیتا ہے, پچھلا مہینہ بھی اگست کا مہینہ بھی ہمارا ہائی الرٹ پہ رہا, اب پھر یہ سپٹمبر کے مہینے میں بھی ہائی الرٹ ہے کہ کسی وقت بھی وہ پھر دوبارہ ایسی حرکت کر سکتا ہے, اپنا زور آزمائی کر سکتا ہے. سندور میں اس کو جو ایک ناقابل قبول قسم کی ایک شکست اس کو ہوئی, ساری دنیا میں اب وہ اکیلا پڑ گیا ہے, تو اس وجہ سے وہ کسی نہ کسی وقت کوئی نہ کوئی ایسی حرکت ضرور کرنا چاہے گا کرے گا کہ جس سے وہ اپنی سب کی جو ہے وہ دور کر سکے. لیکن ہمارا مقصد یہ ہے کہ چاہے افغانستان کے بارڈر سے گھسنے والے ہمارے ملک کے اندر دہشت گرد ہیں, چاہے بلوچستان کے سرحدوں کو کراس کر کے, ایران کی سرحدوں کو کراس کر کے, یہ جو ہمارے بارڈروں سے سیالکوٹ, قصور, لاہور کے بارڈر کراس کر کے, مقبوضہ کشمیر کے بارڈر کراس کر کے, آزاد کشمیر سے نکل کے اسلام آباد, مری اور اس طرح کے علاقوں میں ہمارے یہ دہشت گرد جو گھس آتے ہیں, ان کا مقابلہ کون کر رہا ہے؟ ان کا مقابلہ نہ ہی اوورسیز میں بیٹھے ہوئے ہم پاکستانی کر رہے ہیں, نہ ہی ارض وطن کے اندر بیٹھے پاکستانی کر رہے ہیں. اگر غور فرمایا جائے تو وہ لوگ جو دہشت گردی کرنے کے لیے آتے ہیں وہ ہمیں تباہ و برباد کرنے کے لیے آتے ہیں, ہماری افواج پاکستان کو شہید کرنے کے لیے آتے ہیں, چن چن کے ہماری قومی سلامتی کے جو ہمارے پہرے دار ہیں, جو وردی میں ملبوس ہمارے نوجوان ہیں, چن چن کے ان کے کانوائز کے اوپر, ان کے دفتروں کے اوپر وہ حملہ کرتے ہیں. اب وردی میں ملبوس کوئی بھی شخص ہو, کوئی بھی کسی بھی عہدے پہ بیٹھا ہمارا فوجی ہو, وہ ہمارے لیے بہت قیمتی ہے. ہمارا یہ ماننا ہے کہ ہمارا ایک فوجی کسی کافر کے 1,00,000 کے برابر ہے. اگر کوئی ہمارا ایک شہید ہوتا ہے تو اس کو سمجھا جائے کہ ان کے 1,00,000 کے برابر شہید ہوا ہے, اور اس کے لیے ہم ہر وقت حالت غصے میں تو رہتے ہیں، لیکن ہمیں بعض اوقات یہ دیکھنے کو ملتا ہے کہ ہمارے اپنے ہی بلوچستان کے لوگ، ہمارے اپنے ہی خیبر پختونخوا کے لوگ، ہمارے وہ لوگ افغانستان کے جن کو ہم نے بھائیوں کی طرح اپنے پاس رکھا، ان کے بہت سارے قبائل، اور نہ صرف افغانستان کے قبائل بلکہ چیچن قبائل، بلکہ ازبکستان کے قبائل، اور دور دراز کے وہ دہشت گرد جو تنظیمیں ہیں، ISIS اصفہان کا اس وقت ہمیں سامنا ہے، TTP کا اس وقت ہمیں سامنا ہے، BLA کا ہمیں اس وقت سامنا ہے، جو کالعدم کی تنظیمیں ہیں جن کے دہشت گرد فارن فنڈنگ لے کے پاکستان کے اندر گھس کے ہمارا امن و امان جو ہے تباہ کرنا چاہتے ہیں. ذرا غور کیجئے، وہ جب لوگ آتے ہیں دہشت گرد، پہلا ان کا کام یہ ہوتا ہے کہ انہوں نے یہاں دھماکے کر کے انوسینٹ لوگوں کو مارنا ہے، دوسرا ان کا ٹارگٹ ہوتا ہے ہمارے مردی میں مبلوس ہمارے نوجوانوں کو شہید کرنا ہوتا ہے، اور تیسرا ان کے ذہن میں یہ ہوتا ہے کہ اب ہم جا رہے ہیں تو ہم وہاں مر ہی جائیں گے، ہم واپس نہیں جائیں گے. تو اس قدر خطرناک سچویشن کا ہمیں سامنا ہے، لیکن ان خطرناک ترین لوگوں کا سامنا کون کر رہا ہے؟ روزانہ کی بنیادوں پہ 10-15-20-40-50-100-150 لگ بھگ لاشیں جو ہمیں گری ہوئی دکھائی دینے کو ملتی ہیں، سیٹلائٹ کے ذریعے سے ہمیں جو دکھایا جاتا ہے ہم دیکھتے ہیں. ہماری یہی افواج پاکستان تو کردار ادا کر رہی ہیں. اب انہیں افواج پاکستان کے خلاف جو اگر کوئی اٹھ کے ان کی تصدیق کرے تو وہ ناقابل قبول ہے، وہ کوئی بھی کرے. میرا تعلق پاکستان مسلم لیگ نون سے ہے کرنل صاحب. میں 10 سال میڈیا سیکرٹری رہا ہوں برطانیہ کا، PMLN کا. میں استحکام میں پاکستان اوورسیز کا اس وقت برطانیہ کا میں چیئرمین ہوں. میں ہر وقت پاکستان کی سالمیت کے لیے، پاکستان کی افواج کے قد کاٹ کے لیے، ان کے عزت و احترام کے لیے، ارض وطن کے جو پوزیٹیو ایک جیسچر کے لیے، اور ہمارے سبز علی پرچم کی جو ہے بلندی کے سر بلندی کے لیے میں ہمیشہ کاربند رہتا ہوں. مجھے کوئی پرواہ نہیں ہے کہ کوئی دوسرا کیا کہتا ہے. اگر ہمارے ملک کے اندر کچھ لوگ اگر وہ ہماری افواج پاکستان کے خلاف کچھ باتیں کرتے ہیں تو اس میں اصل میں ہمارا اپنا قصور ہے کہ ہم پچھلے 80 سالوں کے لگ بھگ سالوں میں ہم اپنے نوجوان نسل کی نیشن بلڈنگ نہیں کر سکے. اب اس میں قصور آپ مجھے قصوروار مجھے قرار دے دیجئے، قصوروار میرے والد محترم کو دے دیجئے، قصوروار میرے آبا و اجداد کو دے دیجئے، جو جن کو قائد اعظم رحمۃ اللہ علیہ نے پاکستان بنا کے تھما دیا کہ یہ ہم بڑی مشکل سے کشتی کو نکال کے لے کے آئے ہیں، اب تم کو اس کو سنبھالنا ہے. قصوروار جس کو مرضی آپ قرار دے دیجئے، لیکن ابھی بھی اگر وقت آپ تھام لیں، وقت کی اس کی لگام کو تھام لیں، آج بھی اپنے نوجوان نسل کو جو کہ 60% سے زیادہ ہے، جس نے آنے والے وقت میں ہمارے پاکستان کو سنبھالنا ہے، کوئی جج بنے گا سپریم کورٹ کا، ہائی کورٹ کا، کوئی ڈاکٹر انجینئر بنے گا، کوئی فوج پاکستان ایئر فورس کا بڑا جری قسم کا ایک مجاہد بنے گا، اسی نوجوان نسل کے اندر ہماری ملک و قوم کی جو آگے جو ہے مستقبل سنبھالنے والے لوگوں نے نکلنا ہے. اس 60% آبادی کو، نوجوان نسل لڑکوں لڑکیوں کا، کی نیشن بلڈنگ کی طرف توجہ نہیں دی گئی. تو میرا یہ بڑا ادب سے گزارش ہے حکمرانوں سے بھی، سیاستدانوں سے بھی، افواج پاکستان سے بھی، جو پچھلے جو گزر گئے وقت جو غلطیاں کتائیاں ہوئیں، ان غلطیاں کتائیوں کو سیکھ کے یہ عہد کیا جائے کہ ہم مزید یہ والی غلطی اور یہ کتائی نہیں کریں گے. اس زمین کے لیے، اس سرزمین کے لیے ہم ہر ممکن اپنا کردار ادا کریں گے. میں یہاں رکتا ہوں، دوسرے دوستوں کو، ساتھیوں کو موقع دیجیے. میں دوبارہ اگر مجھے موقع دیں گے تو میں کچھ اور باتیں کرنا چاہوں گا. بہت شکریہ.
1: بہت شکریہ شاکر صاحب. ہم چلتے ہیں چودھری شوکت صاحب یہاں، جو ڈنمارک کے مشہور بزنس مین ہیں اور مسلم لیگ کے بانی کاف کے جو بانی رہنما ہیں. چودھری شوکت صاحب، آپ کو بھی خوش آمدید کہتے ہیں.
4: جی بہت بہت شکریہ رائے صاحب، آپ کا، آپ کی پوری ٹیم کا، اور آپ سننے والے جو سامعین میرے ساتھ ہیں ان کی خدمت میں. السلام علیکم.
1: وعلیکم. تھوڑا سا اونچا بولیے گا.
4: جی رائے صاحب آپ کو اور میرے سب ساتھی جو میرے ساتھ ہیں ان کی خدمت میں السلام علیکم.
5: وعلیکم السلام.
4: جی آواز آئی ہے آپ؟
1: جی یار، یہ جو صاحب ہم بات کر رہے ہیں 6 سپٹمبر کے حوالے سے بات کر رہے ہیں، آپ بزنس بھی کرتے ہیں، آپ کافلی کے رہنما ہیں، آپ 28-20 سال صدر بھی رہے ڈنمارک کے، تو آپ کیا کہیں گے 6 سپٹمبر کے حوالے سے؟
4: جی رائے صاحب، بسم اللہ الرحمن الرحیم. آج کے دن کے حوالے سے یہی ہے کہ جو ہمارے شہداء ہیں، جو ہمارے پاکستان میں
6: قربانیاں دے چکے ہیں یا قربانیاں دے رہے ہیں, ہم ان کی خدمت میں خراج تحسین پیش کرتے ہیں. صرف انہی کا نہیں ہے, ان کے خاندان کو, ان ماؤں کو سلام پیش کرتے ہیں جنہوں نے ان بچوں کو اتنا پروان چڑھا کے اور پاکستان میں قربان ہونے کے لیے, پاکستان پہ قربان ہونے کے لیے, پاکستان کی عوام کی جو ہے کو محفوظ کرنے کے لیے اپنی جانیں قربان کی اور جانیں قربان کر رہے ہیں, ہم ان کو خراج تحسین پیش کرتے ہیں ماشاءاللہ. کیونکہ یہ ایسی امائیں ہیں جو ہماری پاکستان کی ایسی حوصلہ بلند ان کے حوصلے ہوتے ہیں, جو اپنے بچوں کو پتہ بھی ہوتا ہے کہ ہمارے بچوں نے یہ شہید ہو جانا ہے, لیکن اس کے باوجود بھی یہ اپنے بچوں کو پاکستان پہ قربان کرنے کے لیے تیار ہوتی ہیں. اور یہ ایسے نہیں ہے ایک بچہ نہیں ہے, جتنے بھی بچے ان کے ہوتے ہیں ان کا دل ہوتا ہے کہ ہم پاکستان میں قربان کر دیں. تو ہمیں بھی یہ آج کے دن کے حوالے پہ ہم تو یہی ان کو خراج تحسین پیش کر سکتے ہیں, ان کے ساتھ ہم دردی پیش کر سکتے ہیں, اور دوسرا جو کہ پاکستان میں جو دہشت گردی ہو رہی ہے ہم ان کے حوالے سے وہی لوگ ہیں جو بارڈر پہ بیٹھ کے ہمارے لیے ہماری حفاظت کرتے ہیں, ہماری ماؤں کی عزت کی حفاظت کرتے ہیں, ہمارے پاکستان کی حفاظت کرتے ہیں, پاکستان کے بارڈروں کی حفاظت کرتے ہیں اور اپنی جانیں قربان کرتے ہیں. ہم ان سب کو پوری پاکستان کی, یہ ہماری کوئی پارٹی نہیں ہے, میں سمجھتا ہوں ہماری کوئی پارٹی نہیں ہونی چاہیے, ہمارا پاکستان ہونا چاہیے, پاکستان کی افواج ہونا چاہیے جو پاکستان کو ہر وقت ہر جگہ ہر بارڈر پہ کھڑے ہو کے جو قربانیاں دے رہے ہیں, ہم ان کے ساتھ شانہ بشانہ کھڑے ہونا چاہیے پوری پاکستان کی عوام کو, اور پاکستان کی عوام کو پاکستان کی فوج کے ساتھ ہمدردی کرنی چاہیے, اور جو ان کے ساتھ کوئی اس طرح سے نازیبہ الفاظ استعمال کرتے ہیں ان کو کنڈیم کرنا چاہیے, وہ ہم میں نہیں ہوتے, کیونکہ ہم پاکستان کے لیے ہیں, پاکستان ہمارا ہے, ہماری ماں ہے, ہم نے اس کی حفاظت کرنی ہے, ہم سب لوگوں کا فرض ہے. تو آج ہم شہداء کو خراج تحسین پیش کرتے ہیں جنہوں نے اتنی قربانیاں دی, اور آج پاکستان جس طرح سے پوری دنیا میں اپنا ایک مقام بنا چکا ہے, اور پاکستان کی طرف ہر دنیا کی نظر ہے, چاہے کہ مسلم امہ سعودی عرب ہو جائے, جو پاکستان کا ایک گڑھ ہے اسلام کا سعودی عرب, اس کی جو حفاظت کا ذمہ دار جو پاکستان کو اٹھایا جا رہا ہے, یہ سب ہماری فوج کے کارآمد ہے, جو ہماری فوج کے اتنے حوصلے بلند ہیں کہ جو اپنی جان کو قربان کرنے کے لیے بھی دریغ نہیں کرتی. تو یہی ہوتا ہے جو پاکستان کا مقام پوری دنیا میں اس طرح سے یہ سامنے آیا ہے. تو ہم آج کے حوالے سے ان شہداء کو, ان فوج کو, ان پورے خاندان کو خراج تحسین پیش کرتے ہیں. راج صاحب
1: جی بہت شکریہ, جو صاحب بہت شکریہ آپ نے, شاہ صاحب آپ کافی دیر انتظار کرتے رہے, آپ نے سب کی باتیں سنی, تو پھر آستہ صاحب کلوزنگ کو اس کو بڑھتے ہیں. جی شاہ صاحب
7: جی, اپنا چودھری شوکت صاحب نے بھی جوائن کیا, ان کو بھی السلام علیکم, اور کرنل صاحب کو بھی. کرنل صاحب میں خود آرمی آفیسر کا بیٹا ہوں, اور میرے والد صاحب G2 آپ سے سیالکوٹ میں ڈویژن کے اندر, میں ڈپ کا نام نہیں لوں گا کیونکہ دشمن کے لیے یہ ہوتا ہے, لیکن ہی بلانگ فرام 13 پنجاب, تو انہوں نے ساری عمر یہ کام کیا, اور 65 کی وار میں میں 15 سال کا تھا, اور سیالکوٹ کینٹ میں سب سے آخری کوٹھی تھی ہماری, جہاں سے آگے سے سارے گاؤں شروع ہوتے تھے, باڑے شروع ہوتے تھے. تو میں یہ بتانا چاہتا ہوں عوام کو کہ ہمارے ایسے بھی شہداء تھے جن کو اگر میں صدر پاکستان ہوتا تو ان کو نشان حیدر دیتا. میں نے ایسے بھی شہداء دیکھے ہیں جنہوں نے جنگ ختم ہونے کے بعد جا کے دیکھا کہ جن کے ہاتھوں میں مشین گنیں ہیں اور ان کے ٹریگر پر ہاتھ ہے, اور ان کی شہادت ہو چکی ہے, لیکن وہ ابھی بھی مورچوں میں بیٹھے ہوئے ہیں. اور یہ چونڈا کی بات کرو جہاں سب سے بڑی ٹینکوں کی جنگ ہوئی تھی, اور ہمارے صرف 30 ٹینک تھے جو چھم جوڑیوں کے محاذ پہ بھی لڑتے تھے, سیالکوٹ کے محاذ پہ بھی لڑتے تھے, چوئنڈا کے محاذ پہ بھی لڑتے تھے, اور اس طرح ہمارے بہت سارے ایسے جوان ایسے آفیسر تھے جن کی شہادتیں ہوئیں پورے پاکستان کے بارڈرز کے اوپر. اور میں نے دیکھا ہمارے گھر کے اندر سارا جورت ہے, میرے اپنے بردر ان لا جن کی شادی ہوئے ابھی صرف 4 ماہ ہوئے تھے, میں اس وقت وہ میجر تھے, میجر انور 3 بلوچ کے, ان کو باٹا پور فیکٹری کے بالکل سامنے ان کا آج بھی خطبہ وہ لگا ہوا ہے جس کے اوپر 3 بلوچ کا نام لکھا ہوا ہے. और जिस तरह 17 पंजाब के लोगों ने शहादतें दी और एक भी भागकर वापस नहीं आया बल्कि वहीं पे शहादतें दी, मैं उन सबको सलूट करता हूँ, सलाम करता हूँ। और मैं उन लोगों को देखा, उनकी बॉडीज को मैंने देखा, तो इतने चेहरे उनके मुस्कुराहट वाले थे कि आप तसव्वुर भी कर्नल साहब नहीं कर सकते। मैं उस वक्त 15 साल का था और यंग था, लेकिन मैंने जब उन लोगों को देखा कि हो सकता है कि इनके चेहरे पे कोई खौफ हो, कोई गोली, कोई बम का असर इनके ऊपर, कोई ऐसी चीज हो, किसी के दस्त हो,